0: शैयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले शुक्रबार बिहान उनको मृत्यु भएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले चार वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका थिए। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उनले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अङ्गहरू असफल भएका छन्, प्रधानमन्त्री बालेनले भनेका थिए। यति बेला प्रधानमन्त्री बनेका उनी बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार र थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश बोकिरहेका छन्। रासोपाकी पूर्व नेत्री सुमना श्रेष्ठले समेत त्यो घटना आफूले सम्झिएको बताउँदै भनेकी छन्। यो घटनाले हामीलाई राजनीतिक हिलो छ्यापाछ्याप भन्दा टाढा रहेर यो संयन्त्रले निम्त्याउने चरम निराशाको गहिरो र मौन पाटोलाई हेर्न बाध्य बनाएको छ। नियमको हुइलक सपनाको अवसान शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ। कमजोर सडक पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुहरूले शास्ति खेप्दै आइरहेका छन्। हवाई भाडा पनि बढेको छ। केही विमानस्थलहरूको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागिरहेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलहरूको पूर्वाधार विस्तार नहुँदा ठुला जहाजले उडान भर्न नसक्दा हवाई पूर्वाधार यात्रु सर्वसाधारणहरूको पहुँचभन्दा बाहिर पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा सुरु भएसँगै आम नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सुदूरपश्चिमेलीलाई सकस छ। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायत देशका अन्य भूभागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाडाका कारण हवाई सेवा सर्वसाधारणको पहुँच बाहिर रहेको छ। यस्तै लुम्बिनी प्रदेशको राजधानी नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुल्सीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि सर्वसाधारणसम्म हवाई यात्राका लागि भैरवा र नेपालगञ्ज विमानस्थल जानुपर्दछ। त्यस्तै मधेस प्रदेशमा सञ्चालनमा रहेका 3 विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। त्यस्तै कोशी प्रदेशका पहाडी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्रे भइसकेका छन्। विमानस्थल कालोपत्रे र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो छ। आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपृष्ठका खबर। पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा बालबालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थी केन्द्रित युवा मैत्री पाठ्यक्रम परिमार्जन गर्ने तयारी अगाडि बढाएको छ। सरकारले 2076 सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गरी कार्यान्वयन गरे यता पाठ्यक्रम परिमार्जन भएको छैन। पाँच पाँच वर्षमा देशको बदलिदो समय र परिस्थिति अनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था छ। पछिल्लो समय बालिन्द शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्री परिषदको निर्णयबाट शिक्षा क्षेत्र दुई दिन विदाको निर्णय र प्राथमिक कक्षासम्म आन्तरिक परीक्षा बन्देजको नयाँ नीति कार्यान्वयन भएको छ।
2: कानून संकायको तीन वर्षे एलएलबी कार्यक्रममा क्याम्पस पिच्छे भर्ना लगायतका शिक्षण शुल्क फरक फरक रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयको आंशिक क्याम्पसहरूमा नै शुल्क तीन गुणासम्म फरक परेपछि विद्यार्थीले असन्तुष्टि जनाएका छन्। विभिन्न क्याम्पसबाट प्राप्त सूची अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढी 41,300 भर्ना शुल्क तोकिएको छ। सबैभन्दा थोरै शुल्क महेन्द्र बहुमुखी क्याम्पस धरानमा 9,500 रहेको छ।
1: कृत्रिम बौद्धिकता एआईको प्रभावकारी प्रयोगले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सजिलो हुने विज्ञहरूले औँल्याएका छन्। नेपाली स्थित अमेरिकी दूतावासको सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यान्त एडभाइजरीले भरतपुरमा शुक्रबार आयोजना गरेको एआई तयारी मार्फत नेपाली उद्यमी सशक्तिकरण विषयको संवादमा वक्ताहरूले उद्यमको सफलता बढाउन एआईले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
2: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिटी आपूर्ति रोकिएपछि विमानस्थलभित्र भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कारण नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो।
1: नेपालमा पछिल्ला तीन दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढिरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादनमा वृद्धि भए पनि नेपालमा टिकाइ राख्न सकिने अवस्था छैन।
2: गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारको जवाफदेहिता खोज्दै प्रश्न उठाएका छन्। राष्ट्रिय सभामा भने प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा नै माग गरिएको छ।
1: समयमै निर्माण काम नसक्ने दुईवटा निर्माण कम्पनी तीन वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेक्का लिएका पप्पु महादेव खिम्तीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो।
2: कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको छ। मन्त्री परिषदले स्वीकृति दिएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विस्तारका लागि नयाँ अध्याय सुरु भएको हो।
1: लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष 2082-83 को असार 25 गतेसम्म कुल बजेटको 67.18% खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक विवरण अनुसार 38.91 करोड रुपियाँको कुल बजेट मध्ये 26 अर्ब मात्र खर्च गरेको जनाएको हो।
2: प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएका मध्ये करिब 12.5 अर्ब रुपियाँ खर्च गर्न सकेन। यो सुदूरपश्चिम प्रदेश सरकारको खबर हो। सुदूरपश्चिम प्रदेश सरकारको विकासका लागि विनियोजित बजेट नै कम हुन्छ, त्यसमाथि छुट्याइएको बजेट पनि खर्च हुन सकेको छैन।

Mikäs bonus pal? सहित पात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। युरोपेली संघ ईयूले सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा कडाई गर्ने तयारी गरेको छ। यसका लागि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेन लियनलाई विज्ञ समूहले 13 जुलाईमा सिफारिस बुझाउने कार्यक्रम रहेको छ। भोन डेन लियनले सामाजिक सञ्जालले बालबालिकामाथि पार्ने प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित पार्ने सिफारिस गर्ने अपेक्षा गरिएको छ। 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया

0: विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रीस, स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि यस्तै नीति अपनाउने तयारी गरेका छन्।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोल अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा शनिबार भएको कडा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै ऐतिहासिक जित हासिल गरेको हो। यस जितसँगै स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको सेमी फाइनलमा पुग्ने 16 वर्ष लामो खडेरी समाप्त गरेको छ। अब स्पेनले नेपाली समय अनुसार आगामी बुधबार टेक्सास को डलासमा हुने सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सको सामना गर्नेछ।
0: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा आत्मदाह, आत्महत्या कि नागरिक विद्रोह शीर्षकमा रविन्द्र भट्टराईले लेख्नु भएको छ। सडकमा सल्किएको प्रेम आचार्य र गणेश नेपालीको शरीरको आगोले हाम्रो चेतना जगाउँछ कि दिगदारी। हामीमा अझै पनि यो चेतनाको दियो बल्न सकिन भने भोलि यो प्रणाली लगायत अन्यायको आगाको तपकाली हामी मध्ये जो सुकैलाई पनि लतार्दै लान सक्छ। चिया पसलदेखि सामाजिक सञ्जालसम्म अब कति दिन एउटा तपका यी मृतकलाई कायर भन्दै आत्महत्याको सस्तो बिल्ला भिराउन व्यस्त रहन्छन्। अर्कातर्फ यसलाई राज्यको निर्माता भन्दै शहीद घोषणाको माग गर्ने भावुक आवाजहरू केही दिनसम्म उठिरहन्छन् र बिस्तारै पानीको छाल साम्य हुँदै गए जसरी मत्थर हुन्छन्।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने। यसपछि पत्रकार खिम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 27 गते शनिबार, सन् 2026 जुलाई 11 तारिक, असार कृष्ण पक्षको एकादशी उपरान्त द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
0: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरिब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खडा।
1: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ति खेप्नु पर्ने बाध्यता।

0: उत्पादन घट्ने चिन्ता,
1: बेलायती पूर्व मन्त्री एन उइडुकोम आफ्नै निवासमा मृत फेला, हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ, अनुसन्धान चल्दै,
0: र घरेलु मैदानमा नेपाल र भारत ए बीच T20 श्रृंखला हुने, बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानुनी कारवाहीका लागि सिफारिस गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले हिजो सम्पत्ति छानबिन आयोग विरुद्ध परेका दुईवटा रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउने आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले 2 दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निजहरू उपरको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना दफा 2 खण्ड ङ बमोजिम छानबिनको दायरा निर्धारण भए मा नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदकको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिस नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ, पेश हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य स्थितिमा राख्नु र कसै उपर पनि कुनै किसिमको कानुनी कारवाहीका लागि सिफारिस नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत निवावली 2074 नियम 49(2)(क)(बमोजिम) अन्तरी आदेश समेत जारी भएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल हुन सक्ने आदेश पनि दिएको छ।
3: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला नदीहरूमा बाढी आएको छ। काठमाडौँको बागमती नदीमा बाढी आउँदा किर्तिपुरको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएपछि उद्धारको काम भएको छ। सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। आज पनि देशका धेरै ठाउँमा भेलबाढी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। देशका ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले देशभर एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ। काठमाडौँमा गरिब हुनु र विकल्प बिन बन्नुको मूल्य कति चुकाउनु पर्छ? जसको जवाब सामाजिक सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सैयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले हिजो बिहान गणेशको ज्यान गएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले चार वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताउनु भएको थियो। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उहाँले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो। उहाँको व्यवसायमा, उहाँको निराशामा, उहाँको सहयोगको याचनामा, उहाँको उद्धारमा भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अङ्गहरू असफल भएका छन् भनेर त्यति बेला बालेन्द्र शाहले लेख्नु भएको थियो। यति बेला प्रधानमन्त्री बनेका उहाँ नै बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिएको छ। राज्यको कमजोरीका कारण गणेश नेपालीको ले मृत्युवरण गरेको भन्दै आलोचना भइरहेको हो। सडकमा प्रदर्शन भएको छ भने संसदमा विपक्षीहरूले सरकारमाथि प्रश्न उठाएका छन्। हिजो माइतीघर र वीर अस्पताल वरपर प्रदर्शन भएको छ। गृहमन्त्री प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कारवाही हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ। अहिले गणेश नेपाली र 3.5 वर्ष अघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिक बीचको दूरी मात्रै होइन समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ। आजका सबै खबर पत्रिकाहरूले यो खबरलाई प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर र नयाँ पत्रिकाबाट लिएका हौं।
3: यसैबीच काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले हिजो विज्ञप्ति मार्फत ज्यान गुमाएका नेपालीको परिवारलाई रोजगारी र शिक्षा दिने बारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको हो। दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
2: कायाकैरनमा आत्महत्या रोकथामको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909059 98550।
2: तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सम्पत्ति छानबिन यथास्थितिमा राख्न सर्वोच्चको आदेश, सम्पत्ति छानबिन आयोगको वैधानिकता, अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने, राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राति वर्षा। किर्तिपुरको राधास्वामी सत्सङ्ग सेन्टर डुबानमा पर्दा विस्थापितको बिचल्ली लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष लाखौं मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन्। नेपालमा पनि आत्महत्या एक गम्भीर चुनौतीका रूपमा देखिएको छ। डाक्टरका अनुसार व्यक्तिलाई यस्तो अवस्थामा पुर्याउने जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू हुन्छन्। यस्ता संकेतहरू देखिँदा परिवार, साथीभाइ र समुदायको भूमिका महत्वपूर्ण हुन्छ। साथी महेश गेवालीले आत्महत्याको कारण र रोक्ने उपायबारे मनोविद डाक्टर बासु कार्कीसँग कुराकानी गर्नु भएको छ।
8: बढी जसो उहाँहरूको जुन मानसिक स्वास्थ्यको अवस्था, मैले बायोसाइकोसोसियल भने, उहाँको जैविक अवस्था, त्यसपछि भएको उहाँहरूको मनोवैज्ञानिक अवस्था र त्यसलाई प्रभाव पार्ने गरी भएका सामाजिक आर्थिक गतिविधिहरू, यी सम्पूर्ण कुराको एउटा परिणाम भोग्ने वर्ग चाहिँ युवा उमेरमा बढी देखिन्छ। किन भन्दा उसको जेनेटिक भल्नरेबिलिटी हुनसक्छ, मनोवैज्ञानिक अपरिपक्वताको एउटा पृष्ठभूमिमा जुन आर्थिक सामाजिक पक्षहरूले उसलाई जसरी चाहिँ प्रेरित गर्न सक्छ, त्यो उमेरमा चाहिँ बढी देखिएको यो 25-40 वर्षसम्मका जुन उमेर समूह छ त्यो चाहिँ उमेरको औसतमा सबभन्दा बढी आत्महत्या गरेको तथ्याङ्क हाम्रो देशमा विद्यमान छ। अहिलेको घटनामा त्यससँग बढी जोडिएको हुन्छ।
9: अब यसमा पनि यस्ता सोच चाहिँ कसरी आउँछ मान्छेमा?
8: एकै दिनमा पनि फरक फरक धेरै सोचहरू आइरहेका हुन्छन्। त्यो मध्येको कुनै सोच आत्महत्याको जस्तो सोच आउन सक्छ। त्यो सोच आउनेमा चाहिँ हामीले व्यक्ति कति जोखिममा छ भन्ने कुराबाट बढी याद गर्छौँ। त्यस्ता जोखिम भएका व्यक्तिहरूलाई चाहिँ आत्महत्याको सोच आउन सक्छ। त्यो सोचहरू उहाँहरूलाई हामीले बुझिदिने, सुनिदिने खालको वातावरण बनाउनुपर्छ भनेर भनिन्छ। त्यसैले कस्ता व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउँछ भने चाहिँ जोखिममा को बढी छन् ती कुरा बढी गर्नुपर्छ। जस्तो कि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हामी बढी जोखिममा छौँ भनेर भन्छौँ। अनि हिजोका दिनमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू फेरि पनि आत्महत्याको प्रयास गर्न बढी जोखिममा छन्, उनीहरू त्यो सोच बढी आउँछ भन्छौँ। अनि परिवारमा कसैले आत्महत्याको घटनाबाट मृत्यु भएको छ भने आत्महत्याको सोच उनीहरू बढी आउन सक्छ। जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउन सक्छ। यसमा चाहिँ उसको आफ्नो जैविक अवस्था, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था अनि आजको उसको मनोवैज्ञानिक अवस्था र मानसिक स्वास्थ्यको अवस्था चाहिँ बढी जसो जिम्मेवार रहन्छन्।
9: व्यक्ति आफैले पनि यस्तो भनौँ न चरम भावनात्मक दबावमा परेको बेलामा चाहिँ के गर्न सक्नुहुन्छ?
8: व्यक्ति आफूले पनि सुरुवातदेखि नै के कुरा चाहिँ मनन गर्नु पर्यो भन्दा जीवनमा उतार चढावहरू स्वाभाविक छन्, अप्ठ्याराहरू आउन सक्छन् र अप्ठ्यारा आउँदाखेरि विचलित नभइकन सकेसम्म आफूले आफूलाई सम्हाल्ने, सकेन भने आफ्नो नजिकको व्यक्तिसँग चाहिँ सहयोग लिने। त्यो सहयोग भनेको चाहिँ कतिपय सवालमा आर्थिक सामाजिक सहयोग हुनसक्छ, कतिपय कुरा चाहिँ स्वास्थ्यको सहयोग, मनोवैज्ञानिक परामर्श पनि हुनसक्छ। त्यति बेला आवेगलाई यदि आफूले व्यवस्थापन गर्न सकिएन भने यही आवेगको आधारमा म निर्णय गर्ने होइन कि मैले यसलाई चाहिँ अरूको सहयोगबाट सहजीकरण गर्ने भन्ने चाहिँ हरेक व्यक्तिले बुझ्नु जरुरी छ। जीवनमा कठिनाई जसको जहिले पनि आउन सक्छ, यदि हामीले पृष्ठभूमिमा त्यो खालको सोच राख्न सक्यौँ भने कठिनाई भएका अवस्थामा हामी आफूले सुरक्षित रहन सक्छौँ र त्यस्तो अवस्थामा परेका अरू व्यक्तिलाई पनि हामी प्रभावकारी सञ्चार सिपको माध्यमबाट जोगाउन सक्छौँ।
9: अरू कोही मान्छे कठिन अवस्थामा रहेको महसुस कसै अरूले गर्नुभयो भने, अरू व्यक्तिले गर्नुभयो भने, त्यस्तो बेलामा चाहिँ उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
8: जोखिमपूर्ण व्यवहार देखियो भने हामीले त्यति बेला चाहिँ कतै व्यक्तिले चाहिँ अब आफूलाई नै त्यही अनुसारको व्यवहार गर्न खोजेको भन्ने कुराको पूर्व सङ्केत पछाडि बुझ्नुपर्छ। यसरी बुझिसकेपछि चाहिँ हामीले त्यसलाई उसले दिएको धम्की अथवा उसले लगाएको घुर्की भनेर हामीले मान्नु हुँदैन। अथवा उसलाई चाहिँ त्यो संवेदनशीलतालाई अत्यन्तै समभावको हिसाबले सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उसलाई समय दिएर उसको लागि हामीले त्यति बेला सार्थक बहस अथवा सार्थक छलफल चाहिँ गर्नुपर्छ। यसो गर्न सक्यो भने वास्तवमा यो कठिनाइमा मान्छेले आफूलाई चाहिँ एक्लो नभएको, आफूलाई कसैले सहयोग गर्न सक्ने, आफूलाई कसैले जोगाउन सक्ने र आफूलाई चाहिँ कठिनाइमा साथ दिने संयन्त्र छ भन्ने कुरामा विश्वास गर्न सक्छ, त्यसलाई जोगाउन सकिन्छ भन्ने बारेमा चाहिँ नागरिकको तौर नागरिकहरू सचेत रहनुपर्छ। सम्बोधन गर्नको लागि राज्यले जुन खालको अग्रसरता लिनुपर्छ त्यसमा हामीले चाहिँ संशय काम गर्नुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो मनोविद डाक्टर बासु कार्की, आत्महत्याको कारण र रोकथामको उपायबारे कुरा गर्दै। फेरि पनि खबरको सिलसिला। रासायनिक मलको अभावका बीच किसानले देशभर 45.81% रोपाई सकेका छन्। समयमै आकाशे पानी नपर्दा रोपाईका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीडित बनेका हुन्। कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाई हुने आधा क्षेत्रफलमा धान रोपाई सकिएको छ। सबैभन्दा बढी धान फल्ने मधेस र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाई भएको छ। विभागका अनुसार कोशीमा 31.5%, मधेसमा 32.8%, बागमतीमा 57.1%, गण्डकीमा 65.9%, लुम्बिनी लुम्बिनीमा 59.6%, कर्णालीमा 40.5% र सुदूरपश्चिममा 57.9% रोपाई सकिएको छ। यो वर्ष 17,70,062 हेक्टरमा रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 6,27,566 हेक्टरमा रोपाई सकिएको छ। किसानले रोपाईको बेला मलको चरम अभाव खेपिरहेको भए पनि कृषि मन्त्री गीता चौधरीले सरकारका तर्फबाट आपूर्ति बढाउन सक्दो प्रयास गरेको दावी गर्नुभएको छ। रोपाईका लागि वर्षातले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन्। यस वर्ष उत्पादन पनि घट्ने किसानको चिन्ता रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्नुभएको छ। सरकारको नेतृत्व गरेको 100 दिनपछि प्रधानमन्त्री शाहले कूटनीतिज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग गर्न थालेको भेटघाटका क्रममा हिजो स्वतन्त्र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो। भेटमा प्रधानमन्त्री शाहले विद्युत व्यापारलाई चासोका साथ लिएको प्रवर्धकहरू बताउँछन्। प्रधानमन्त्री शाहले ऊर्जा उत्पादकहरूको समस्याबारे ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, सचिव सरिता दुवाडी, नेपाल विद्युत प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतसँग छलफल गरी निकास दिने प्रतिबद्धता समेत गरेको प्रवर्धकहरूले बताएका छन्। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका वरिष्ठ उपाध्यक्ष उत्तम बुलोन लामा, पूर्व अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू सुशन कर्मचार्य, उत्तर कुमार श्रेष्ठ, हिम पाठक र महासचिव टीएन आचार्य सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्रीसँग छलफलमा समस्या मात्र नभई त्यसका समाधानबारे पनि छलफल गरिएको इपानका वरिष्ठ उपाध्यक्ष लामाले बताउनुभयो। विशेष गरी विद्युत व्यापार गर्दा सरकारलाई थप राजस्व कसरी योगदान गर्न सकिन्छदेखि प्राधिकरणलाई थप प्रभावकारी र समग्र नागरिकलाई कसरी फाइदा हुने गरी काम गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्रीले चासो दिएको लामाले बताउनु भएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालले बाह्य बजारमा 20,41,56,00,000 रुपियाँ बराबरको बिजुली बिक्री गरेको छ। त्यही अवधिमा भारतबाट 7,39,00,000,000 रुपियाँको बिजुली किनेको छ। अहिलेसम्म देशमा नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको कारोबार गर्दै आएको छ। कान्तिपुर दैनिकले यो खबर छापेको छ।
2: कमजोर सडक पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले शास्ति खेप्दै आएका छन्। हवाई भाडा पनि बढेको छ। केही विमानस्थलको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलको पूर्वाधार विस्तार नहुँदा ठुला जहाजले उडान भर्न नसक्दा हवाई यात्रा नागरिकको पहुँच बाहिर पर्न पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा सुरु भएसँगै आम नागरिक जोखिमपूर्ण सडक यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायतका देशका अरू भागमा हवाई मार्गबाट जान निकै सकस र सबै विमानबाट उडान नहुँदा र महँगो भाडाका कारण हवाई सेवा त्यहाँका नागरिकको लागि पहुँच बाहिर छ। यस्तै लुम्बिनी प्रदेशको राजधानीमा नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि आम नागरिकसम्म हवाई यात्राका लागि भैरवा र नेपालगञ्ज विमानस्थल जानुपर्छ। मध्य प्रदेशमा सञ्चालनमा रहेका 3 विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। प्रदेश राजधानी जनकपुर धाम स्थित विमानस्थलबाट काठमाडौँको लागि दैनिक 8 उडान हुँदै आएको छ। यस्तै कोशी प्रदेशको पहाडी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्र भइसकेका छन्। विमानस्थल कालोपत्र र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको?
2: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथाले मात्रै हलमा दबदबा जमाउँथे। कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भेल बगाउने भावनात्मक कथा। दर्शकलाई लाग्थ्यो नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यसै अनुरूप निर्देशक निर्माताहरूको सोचमा पनि व्यापक बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परागत धारलाई भत्काएको छ। नेपाली कला, संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देखिन थालेका छन्। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा स्पष्ट पारेको छ, दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा हेर्न मन छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज, संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्र चलचित्रको दीर्घकालीन प्रभाव छाड्न सक्ने उहाँले बताउनुभयो। राम्रो कथा, मेहनत र मनोरञ्जन दिन सक्ने चलचित्र बनाए मात्र दर्शक हलसम्म फर्किने कलाकार दीपक राज गिरीले बताउनुभयो। कलात्मक र व्यावसायिक दुवै कोडबाट अहिले नेपाली चलचित्रले निकै परिपक्व यात्रा तय गरिरहेका छन्। चलचित्र कर्मीहरू अहिले बदलिदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्न निकै मेहनत गरिरहेका छन्। पहिले कलात्मक भनिने चलचित्रहरू बोझिला हुन्छन् भन्ने भाष्य थियो, तर अहिले ती चलचित्रले दर्शकलाई बाँधेर राख्ने कला सिकेका छन्। दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो, किनकि एकपटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउनु निकै कठिन हुन्छ। पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शकलाई मनोरञ्जन भन्दा पनि कथ्यको गहिराई खोजिरहेका छन्। लयमा नेपाली चलचित्र क्षेत्र शीर्षकको खबर गोरखापत्र दैनिकले छापेको छ।
2: अब विदेशको खबर। बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ 78 वर्षीय एन विडिकोम आफ्नै निवासमा मृत फेला पर्नु भएको छ। उहाँको हत्या भएको आशंकामा प्रहरीले 26 वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। डेबोन र कर्णवाल प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। डेबोनको डाटमोर घरमा पूर्व मन्त्री विडिकोमलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको। प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। एन विडिकोम बेलायती राजनीतिमा एक चर्चित नाम हो। उहाँ 23 वर्षसम्म मेडिस्टो बाट कन्जर्भेटिभ पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो, तर पछिल्लो समय उहाँ रिफर्म युके पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो।
3: अब खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृङ्खला खेल्ने भएको छ। काठमाडौँ किर्तिपुरको तिर्वी क्रिकेट मैदानमा नेपाल र भारत ए बीच 3 खेलको टी20 श्रृङ्खला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो December 9-13 टी20 श्रृङ्खला हुनेछ। स्कटल्यान्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो श्रृङ्खला तय भएको हो। खेलकै अर्को खबरमा फिफा विश्वकप, बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इङ्ल्यान्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्यान्डले खेल्नेछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। चालु आर्थिक वर्ष 2082-83 भएको 23 र 24 भदौको नवयुवा आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै विकास खर्च समेत प्रभावित भएको छ। खास गरी फागुन 21 चुनावपछि सरकार परिवर्तनसँगै राजनीतिक कोर्समा आएको परिवर्तनपछि पनि विकास निर्माण केन्द्रित पुँजीगत खर्च कमजोर नै देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: नेपालमा पछिल्ला 3 स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढिरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादन वृद्धि भए पनि नेपालमा टिकाइ राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्रै टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। घटेन दक्ष जनशक्ति विदेशिने क्रम शीर्षकको खबर गोर्खापत्र दैनिक छापेको छ।
2: र शेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेबोनले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको।
3: जति धेरै मानिस उति धेरै कुरा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
3: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
2: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरिब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खडा।
3: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ति खेप्नु पर्ने बाध्यता। उत्पादन घट्ने चिन्ता।
2: बेलायती पूर्व मन्त्री एन विनिङको आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 युवक पक्राउ। अनुसन्धान चल्दै।
3: र घरेलु मैदानमा नेपाल र भारत बीच T20 श्रृङ्खला हुने। बेल्जियमलाई हराउँदै स्पेन 16 विश्वकप फुटबलको सेमी फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। आफैले आफैलाई पेट्रोल छर्केर आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था र राज्यको व्यवहारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे पत्रिका पढिरहेका छन्। पेट्रोल छर्केर आत्मदाह भनेर लेखिएको पत्रिकाको खबर पढेपछि उनी भन्दैछन्, हाम्रो शासनमा पेट्रोल किन्न सक्ने पनि गरिब हुन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
10: स्वदेश FM 93.2 MHz। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ नियमको हुइलकले सपनाको अवसान भएको छ। आदरणीय श्रोता, आत्मदाहले धेरै प्रश्नहरू यतिखेर जन्माएका छन्। गणेश नेपालीको दर्दनाक अन्त्य भएको छ। सडकदेखि सदनसम्म यसको विरोध पनि भइरहेको छ। निराश युवा, उदासीन सरकार, सरकार फेरियो, नियति अझ उस्तै छ। सदन र सडकमा आक्रोश छ। प्रश्नै प्रश्नहरू छन्। उकुस मुकुसको एउटा परिस्थिति छ, अहिलेको यो अवस्थालाई चाहिँ सिर्नका निम्ति कसरी सरकार अगाडि बढ्दैछ, कसरी काम गर्न सक्छ? आज एउटा गणेश नेपालीले आत्मदाह गरेको विषय मात्र होइन, हामीले निर्माण गरेका नियम कानुन ऐन कस्ता छन्, राजनैतिक दलबाट व्यक्तिबाट भर्ना भएका नगर प्रहरीहरूले ट्राफिक नियमको पालना गराउने नाममा त्यसको बारेमा कुनै पनि जानकारी नलिएकन, त्यसको परीक्षा नलिए, काउन्सिलिङ नलिए, परामर्श नगरी, ट्रेनिङ नगरिकन प्रहरी ट्राफिक प्रहरीलाई समेत माथ दिने गरी जुन तरिकाले चिटको एउटा आतंक मचाइएको छ, हुइल्लकको एउटा आतंक मचाइएको छ, त्यसले धेरै गणेश नेपालीहरूका सपनाहरू पूरा नहुने अधुरा रहने सम्भावना दिन प्रतिदिन बढ्दै गइरहेको छ। आदरणीय श्रोता, यतिखेर यो मात्र होइन, ट्राफिक प्रहरीले जुन जरिमानाको कुरा गरेको छ, सरकारले जुन जरिमाना ल्याउन खोजेको छ, त्यसको पनि व्यापक रूपमा यतिखेर आलोचना भइरहेको छ। आज एउटा ट्राफिक प्रहरीको यो हुइल्लक अर्थात् नगर प्रहरीको हुइल्लक, यो एउटा प्रतिनिधि घटना हो, यो एउटा अहिले आज मात्र एउटा गणेश नेपालीको सपनाको अन्त्य भएको छ। आदरणीय श्रोता, राज्य भनेको सम्पूर्ण जनताको अभिभावक हुनुपर्छ, सबै वर्गका नागरिकहरूको मर्म पीडा र समस्यालाई राज्यले महसुस गर्न सक्नुपर्दछ। राज्यले तोकेको न्यूनतम मासिक तलब 19,550 छ, काठमाडौँमा एकजना सामान्य व्यक्तिको मासिक खर्चको अनुमान मात्र तपाईँहरू गर्नुहोस् भने करिब करिब एउटा व्यक्तिले कुल मासिक खर्च जम्मा 44,000 भन्दा बढी गर्नुपर्ने यसको एउटा बाध्यात्मक परिस्थिति छ। यसमा कपडा, श्रीमती, छोराछोरी, बुवामा, स्वास्थ्य, शिक्षा, चाडपर्व लगायत खर्चहरू कटाइकन एउटा सामान्य व्यक्ति जिउनका लागि काठमाडौँमा कम्तीमा पनि 44,000-50,000 खर्च लाग्ने गर्दछ। आज तपाईँलाई थाहा छ, सुकुम्बासीहरूलाई 25,000 दिएर व्यवस्थापन गर्ने, 3 महिनासम्म मासिक 15,000 दिएर लखेट्ने, खाना नदिने, उनीहरूको खानै बन्द गराइदिने जुन किसिमका कामहरू यतिखेर भइरहेका छन् त्यसले जनतामा उकुस मुकुसको एउटा सिर्जना गरेको छ। आत्मदाह प्रकरणलाई लिएर संसदमा विपक्षी दलद्वारा सरकारमाथि प्रश्न छ। गाँजा तस्करी आरोपमा प्रहरीले लखेटेका युवाको पनि सब पोखरीमा फेला परेको छ। मलाई लाग्छ मधेसमा पनि एकजना युवाले आत्मदाहको प्रयास गरेको विषय राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद अमरीश कुमार सिंहले स्टाटस फेसबुक मार्फत जानकारी गराउनु भएको छ, र कोही फेसबुकमा लाइभ आएर विष सेवन गर्दैछन्। यो अहिलेको अवस्थामा हामी कुन बाटोतिर जाँदैछौँ, समाजले कतातिर डोर्याउन खोजिँदैछ, समाज कतातिर जाँदैछ? आज ट्राफिक प्रहरीको अधिकारलाई खोसेर जसरी नगर प्रहरीले होइला आतङ्क मचाएका छन्, हो एकछिन कुनै पनि व्यक्तिलाई काम पर्न सक्छ, एकछिनलाई रोक्न सक्छ। हाम्रो फुटपाथको स्थिति त्यस्तै छ, नेपाल काठमाडौँको परिस्थिति हेर्ने हो भने धेरै ठाउँमा चाहिँ पार्किङको असुविधा छ, पार्किङको व्यवस्था छैन, कतिपय ठाउँमा जानुभयो भने पार्किङ नपाउने एउटा परिस्थिति छ। न्यू रोड का कतिपय स्थानहरूमा तपाईँहरू जानुभयो भने त्यहाँ चाहिँ राम्रोसँग पार्किङ नपाइने एउटा परिस्थिति पनि सिर्जना भएको छ। भन्दा आजको दिनमा व्यावहारिकता के हो, मानवीयता के हो, नियम के हो, पद्धति के हो, त्यतातर्फ चाहिँ सरकार अगाडि बढ्न किन सकिरहेको छैन? आज स्थानीय सरकार होस् कि प्रदेश सरकार होस् कि केन्द्र सरकार होस् कि अझ पनि उकुस मुकुस किन, नियति किन उस्तै? निराश युवाहरू आज के भन्दैछन्? सरकार त फेरियो तर नियति किन फेरिएन? पछिल्लो वर्षमा 4 सरकार फेरिए, कुर्सीमा बस्ने मानिसहरू फेरिए, तर जनताको पीडा अझै फेरिएको छैन। एउटा जेटिए पढेका गणेश नेपाली नेपालमा पठाउ चलाएर बस्थे, उनले आफ्नो परिवार आमा बुवा वृद्ध आमा बुवालाई पाल्थे, तर त्यसबाट पनि गुजारा नचलिसकेपछि उनी राजधानी बनाउनका निम्ति राजधानी विभागसम्म गएका थिए। अब राजधानी बनाएर उनी खाडी मुलुकमा उड्ने उनको सपना थियो, जेटिए पढेको एउटा सक्षम युवाको। भनेपछि देशको अवस्था के छ, देशको नियति के छ? यो अहिलेको 3 महिनाभित्र युवालाई रोजगारका निम्ति के कार्यक्रमहरू सिर्जना गरिए, के कार्यक्रमहरू चाहिँ अगाडि सारिए? अब युवाहरूले देशमै रोजगारी पाउन सक्ने एउटा मर्निङ सो अफ द डे के कामहरू भए? सरकारमाथि धेरै प्रश्नहरू छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। अहिले आत्मदाहले धेरै प्रश्नहरू यतिखेर जन्माएको छ। एउटा गणेश नेपाल एउटा प्रतिनिधि पात्र हुन सक्दछन्, उनी जस्ता धेरै नागरिकहरूको मनमा कुस मुकुस्ताको एउटा जुन परिस्थिति सिर्जना भएको छ यसलाई कसरी कम गर्न सकिन्छ? नियम मानिसलाई अनुशासनमा बाँध्नका लागि हो, नियम मानिसलाई मार्नका लागि होइन, नियम मानिसलाई आत्मदाह गराउनका लागि होइन, नियम मानिसलाई बाध्यकारी बनाएर उसको जीवन उसको सर्वस्व लुट्नका लागि होइन। तर अहिले ट्राफिक प्रहरीको अर्को नियम आउँदैछ, जरिवानाको दर बढाइएको छ, 5,000, 25,000, 50,000, 1,00,000 जुन जरिवाना बनाउने भनिएको छ, त्यसले नेपालको परिस्थितिमा नागरिकहरूले त्यो तिर्न सक्छन् त? नेपालको परिस्थितिमा त्यो व्यावहारिक छ त? नेपालको ट्राफिक नियम पालना गर्ने, आज काठमाडौँका धेरै सडकहरूमा जानुस् ट्राफिक बत्तीहरू छैनन्, सडकमा बत्तीहरू बलेका छैनन्। यो सनकको भरमा नागरिकहरूलाई जुन शास्ति दिने प्रयत्न भइरहेको छ, सनकको भरमा नागरिकहरूलाई दुःख दिने, पीडा दिने, धम्क्याउने, तर्साउने जुन कालको कामहरू भइरहेको छ, यसको बारेमा चाहिँ सरकारमाथि धेरै प्रश्नहरू यतिखेर उठिरहेका छन्। यो जनताको सरकार हो कि होइन, यो निम्न वर्गको सरकार हो कि होइन, यो गरिखाने वर्गको सरकार हो कि होइन, गरिखाने वर्गले यो सरकारलाई यतिखेर मत दिएका हुन् कि होइनन्। धेरै प्रश्नहरू यतिकै आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली कङ्ग्रेसको पछिल्लो अवस्था, संविधान संशोधनका विषयहरू पनि सँगसँगै जोडिएर रहेका छन् र अबको राजनैतिक कोर्स र राजनैतिक बाटो कता जान खोजिरहेको छ, यिनै विषयमा कुराकानी गर्दैछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच

0: नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न। हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40। साथै 24 घण्टा
3: बेसमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। डाक्टर घिमिरे, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद।
3: अब अहिलेको अवस्थामा व्हील लकले एउटा मानिसले आत्मदाह गर्नुपर्ने एउटा परिस्थितिको सिर्जना भयो। मधेसमा पनि एकजना अर्कोले आत्मदाहको प्रयास गरेको खबर आएको छ। एउटाले फेसबुक लाइभबाटै पनि आत्मदाह वा विष सेवन गरेको भन्ने खबर पनि आइरहेका छन्। दिन प्रतिदिन यस्ता पछिल्ला केही खबरहरूले यतिखेर निराशा र त्रसित पनि बनाइरहेको छ। यी समाचारहरू पढ्दै गर्दाखेरि सरकार फेरि यो नियति उस्तै किन यतिखेर?
4: होइन, हामीले के देखिरहेको छौँ भन्दाखेरि नेतृत्व जुन पार्टीको भए पनि अनि उहाँहरू ठुला ठुला कुरा गर्नुहुन्छ, परिवर्तनका कुरा गर्नुहुन्छ, सुशासनका कुरा गर्नुहुन्छ, तर आम नागरिकको जीवन कसरी चलेको छ भन्ने कुरामा खासै चाहिँ उहाँहरूका नीतिहरूबाट सम्बोधन गरेको पाइँदैन। अहिले हामी छलफलको क्रममा रहेको विधेयकको बारेमा पनि सुन्दैछौँ, 10 गुणा चाहिँ जरिमानाहरू बढाइएका छन्, अनि सडकमा काम गर्नेहरूलाई, सडकमा जीवन जीविकोपार्जन गर्नेहरूलाई राइडिङ सेयर राइडिङको कुरा, अरू कुराहरू छन्, पुरै काहीँ पनि पार्किङको व्यवस्थापन छैन। होइन, अब तर कर चाहिँ धेरै असुल्य नीति लिएको छ कि करै मान्छेले अब धेरै यति धेरै कर भइसकेपछि मान्छेमा एउटा नागरिकहरूमा आतङ्क, जसले चाहिँ दैनिकी जीवन चाहिँ गुजारा गर्नुपर्ने हो मकै पोलेर अनि सडकका किनारमा चटपटै बेचेर यस्तै ट्याक्सी मोटरसाइकल चलाएर यी मान्छेहरू कहाँ जाने त? देशमै भए पनि उनीहरूले स्वरोजगारी भएका छन्, आफ्ना नानी बाबुहरूलाई पढाउन चाहिँ प्रयत्न गरिरहेका छन्, देशलाई बनाउने त मुख्य चाहिँ के अरे उनीहरूको भूमिका राज्यले त नजरअन्दाज गर्न मिल्दैन। तर यहाँ के भयो भन्दाखेरि मलाई लाग्छ राज्य सुकिला मुकिलाहरूको भयो, राज्य धनी मान्छेहरूको पक्षमा बोल्ने भयो, राज्य भाषण गर्ने कलामा मात्र निपुण छ, राज्य जनताका निमुख नागरिकका लागि राज्यको व्यवहार अहिले पनि कुनै परिवर्तन भएको छैन, आम नागरिकहरूमा एउटा निराशा को एउटा लेभल चाहिँ के अरे पार गरिरहेको अवस्थाको एउटा कारण प्रतिनिधिमूलक चाहिँ के अरे घटना हो वीरभस्थलमा, जुन चाहिँ एउटा गणेश नेपालीको आत्मदाहको कारणले मृत्यु भयो, यसले स्तब्ध बनाएको छ। यो चाहिँ के अरे गरी खाने वर्गको लागि प्रतिनिधिमूलक घटना हो, आम नागरिकलाई यसले स्तब्ध बनाएको छ। राज्यले आफ्नो चरित्रमा चाहिँ सुधार नगरेसम्म यस्ता प्रवृत्तिहरू फेरि घट्न सक्दैनन् भनेर भन्न सकिँदैन।
3: होइन, डाक्टर घिमिरे एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो राजनीतिक रूपमा नियुक्ति गरेका आफ्ना वरपरका व्यक्तिहरू नियुक्ति गराएका नगर प्रहरीहरू जसलाई चाहिँ राम्रोसँग काउन्सिलिङ छैन, जसलाई परामर्श छैन, जसले चाहिँ ट्राफिक नियम सम्बन्धीको तालिम प्राप्त छैनन्, उनीहरू तालिम लिएका छैनन्, हामीले त्यो एउटा अंश सुनिरहेका छौँ, वाद विवादको अंश सुनिरहेका छौँ। यो मानव मेसिन त हुनु भएन नि त, मानव दिमाग मेसिन बन्नु भएन, मानवमा त मानवीयता हुनु पर्यो। कतिपय रूपमा चाहिँ एउटा व्यक्तिले आत्मदाह गर्ने एउटा क्षणसम्म पुग्दैछ भने त्यो व्यक्तिलाई कसरी बचाउने, कसरी काउन्सिलिङ गर्ने, कसरी त्यसलाई चाहिँ होइन घर पठाउने, कसरी सम्झाइ बुझाइ गर्ने? मानवीयता हराउँदै गएको हो, कलियुग सुरु भएको हो।
4: होइन होइन, यो दुइटा कोणबाट यो घटनाको हामीले विश्लेषण गर्नुपर्छ। अर्को कुरा त नेपालको सार्वजनिक प्रशासनमा काम गर्ने प्रहरी होस् वा चाहिँ प्रशासकहरू हुन्, उहाँहरूमा अलिकत जनतासँग कस्तो व्यवहार गर्ने भन्ने कुरामा उहाँहरूसँग त्यो किसिमको तालिम अभ्यासको कमी छ। त्यो कुरा एउटा नैतिक आचरणसँग, नैतिक मूल्य मान्यतासँग, जनतासँगको सम्बन्ध कसरी गाँच्ने भन्ने सन्दर्भमा उहाँहरूलाई त्यो किसिमको ज्ञान नभएको पनि हुनसक्छ। त्यो त्यसतर्फ तालिमहरू कार्यक्रमहरू अगाडि बढाउनु पर्ला, यो एउटा कुरा हो। अर्को कुरा, डरलाग्दो कुरा चाहिँ के हो भने, जुन चाहिँ एउटा प्रवृत्तिगत रूपमा सरकारले सिर्जना गरेका छ क्या, सरकारले हरेक कुरामा 10 गुणा चाहिँ त्यो जुन कर बढाउने नीति लिएको छ नागरिकहरूलाई चाहिँ के अरे यसले चाहिँ यति दबाब सिर्जना गरेको छ। मलाई लाग्छ यी यस्ता चाहिँ के अरे कर एउटा जनता चाहिँ लाई एउटा चुस्ने निमित्यान्न पार्ने जुन कर निर्णय जनताले सरकारले ल्याएको छ, हरेक ठाउँमा सरकारले एउटा कडा गरेर नागरिकहरूलाई बाँध्ने काम गरेको छ, यसले घटाउने यस्तै परिणाम हो, यसले सिर्जना गर्ने यस्तै परिणाम हो। मलाई लाग्छ आगामी दिनमा सरकार
0: कति डोल्पा हुम्ला अथवा दूर दराज

0: बस्ने मात्र होइन यही काठमाडौँका चाहिँ के अरे नदी किनारामा बस्ने मान्छेहरू जो एउटा शरमका लागि जो अरूको चाहिँ के अरे मलाई लाग्छ घरमा भाँडा मान्नको लागि सफा गर्नको लागि बाटो बनाउनको लागि चाहिँ एउटा बुकुर बनाएर बसेका थिए जसरी रातारात डोजर लगाइएको छ यो एउटा मानवीय हत्या हो यसले एउटा चाहिँ के अरे मलाई लाग्छ नागरिकमाथि यो डोजर बर्बर आतङ्क सिर्जना गरेको छ यसको चाहिँ के अरे मलाई लाग्छ मूल्य धेरै छ तर सरकारले यसलाई एउटा सामान्यकरण गरेर ना गान्धी हाउस जस्तोमा नारी एउटा थुनेर अब फेरि निकाल्ने प्रयत्न गरिरहेको छ मलाई लाग्छ सरकार विध्वंसको अराजकताको बाटो अराजकता
1: गृहमन्त्रीले भन्दै हुनुहुन्थ्यो को छ स्थानीय तहमा सरकार कसको स्थानीय तहमा सरकार छ
0: रहेन हामी स्थानीय सरकार कुन पार्टीको केन्द्रीय सरकार कुन पार्टीको भनिरहेका छैनौँ सरकारको गति र मति केन्द्रदेखि स्थानीय तहसम्म कुनै पनि सरकारका गति र मतिहरू ठिक छैनन् यो देश दूर दराजमा बस्नेहरूको पनि हो यो देश एउटा निम्न वर्गहरूको पनि हो यो देश भाँडा माझ्ने बाटो सफा गर्नेहरूको पनि पहिलो हो यो देश काला गाडीमा चढ्ने र काले चस्मा लाउनेहरूको मात्र देश होइन भनेर नागरिकहरूले भोलि सडकमा आयो भने के हुन्छ त्यसकारण मलाई लाग्छ यो कुन पार्टी स्थानीय निकायमा कुन सर मेयर कुन पार्टीको मेयर थियो हिजो कुन थियो अहिले सर त्यो हामीले यो सरकार ऊ सरकार भनेका छैनौँ सरकारमा जो छ त्यो जिम्मेवार हो सरकारको चाहिँ नीति सही छैन सरकारले एउटा न्यूनतम एउटा सुविधा नदिइकन जुन कर असुल्ने नीति लिएको छ जनतामाथि दबाब बढाएको छ प्रेसर बढाएको छ यो दबाब र प्रेसरहरूले ना झेल्न नसकिरहेको अवस्थामा यस्ता घटनाहरू घटिरहेका छन् यसलाई हामीले मनोविज्ञान सामाजिक मनोविज्ञानको हिसाबले पनि बुझ्नु जरुरी छ
1: अब आज चाहिँ सरकारप्रति धेरै विश्वास पनि छ नागरिकको होइन भरोसा पनि छ यो 100 दिन उसको मधमास पनि पुरा भएको छ उसले सुशासनतर्फ चाहिँ आफूलाई अलिकति अग्रपङ्क्तिमा अगाडि बढाइरहेको स्थिति हो तपाईँले त्यो देख्नुभयो
0: होइन होइन सरकारको आजसम्मको थियो भरम नपालौँ अब छैन सरकार आम जनताको लागि छैन सरकार खास जनताको लागि हितमा काम गर्दैछ होला तर सरकार इलिटको पक्षमा काम गर्दैछ होला तर आम खास चाहिँ नागरिकको लागि एउटा सर्वाधार वर्गको लागि सरकारी भएको आभास भइरहेको छैन क्या त्यस कारण मलाई लाग्छ यो हामीले कुन पार्टी र दललाई आरोप लगाइरहेका छैनौँ सरकारमा जाने सत्तामा बस्नेहरूलाई आरोप लगाइरहेका छौँ यस नागरिकलाई न्यूनतम पनि सुविधा नदिइकन कर असुल्ने नीति खारेज गरिनुपर्छ जनतामा जाइकरी मलाई लाग्छ यसले धेरै किसिमको निराशा सिर्जना गरेको छ अहिले जनताबाट यत्रो दुई तिहाईको मत प्राप्त गरेको सरकारले उत्तर दिँदा के भन्छ भन्दाखेरि फल्लो स्थानीय तहमा हाम्रो चाहिँ के अरे पार्टीको नेतृत्व छैन त्यसरी त्यसरी पार पाइँदैन त्यसरी चाहिँ के अरे जवाब दिन मिल्दैन किनभने समग्र सरकारको केन्द्रीय नीतिका कारण यस्ता घटनाहरू घट्न सक्छन् त्यसकारण मलाई लाग्छ सुशासनको गतिमा सरकार हिँडोस् अहिले सरकारले भनेको मान्छेहरूलाई थुन्ने कुट्ने त्यो सुशासनको डन्डा होइन जनतालाई फकाउने बुझाउने सम्झाउने र राज्यलाई उनीहरूले क्षमता अनुसार कर तिर्न प्रेरित गर्ने हो सरकार खोजेको सरकार तर यो सरकार त्यस्तो किसिमको जो दिशामा जान सकिरहेको छैन विडम्बना धेरै नागरिकहरूले आश गरेको सरकार अपेक्षा गरेको सरकार यो एउटा गलत दिशामा गइरहेको छ हामी चाहन्छौँ सरकारले चाहिँ के अरे आफ्नो नीति र दिशा बदलोस् जनतासम्म माफी मागोस् जनताका न्यूनतम आवश्यकताहरू परिपूर्ति गर्न सरकार लागोस् सरकारले राजनैतिक वातावरण चाहिँ मिलाउन सकोस् देश राजनीतिक गन्जागोलमा जाँदैछ राजनीतिक ध्रुवीकरणमा जाँदैछ त्यो दिशामा सरकार अगाडि बढोस् शुभकामना छ तर सरकारको अहिलेको चाहिँ के अरे खुट्टी हेर्दाखेरि सुशासनको एउटा नारा दिए पनि आम नागरिकलाई चाहिँ के अरे यसले खासै यसले न्याय दिन सकिरहेको छैन
1: होइन फेरि चाहिँ अर्को द्वन्द्वको खतरा निम्ति आयो त्यो सबै देशमा
0: देशमा त द्वन्द्वको सरकार प्रतिपक्षलाई सुन्दैन सरकार नागरिकसँग संवाद गर्न चाहँदैन सरकार नागरिकले उठाएका प्रश्नहरूको सामना गर्न चाहँदैन सरकारलाई अप्ठ्यारो पर्ने प्रश्न मिडियाले तेर्साउँदाखेरि यो सम्बन्धमा बुझेको छैन भन्नुहुन्छ माननीयज्यूहरू तपाईँले नै भोग्नु भएको छ होला हरेक हामीले मिडियाबाट चाहिँ एनालाइसिस गरिरहेका छौँ टेलिभिजनबाट पत्र पत्रिकाबाट अनलाइन खबरहरूबाट हेरिरहेका छौँ कि सत्तापक्षका माननीयज्यूहरू यस्ता विषयहरूमा पत्रकारले प्रश्न सोद्धाखेरि हामी यो बारेमा बुझेका छैनौँ भन्नु यो पनि तरिका हो मृत्यु चाहिँ सत्तापक्ष र विपक्षकोमा हुन्छ मृत्यु नागरिकको भएको छ मृत्युको मूल्य छैन यो प्रवृत्ति यो चाहिँ प्रतिनिधिमूलक घटना हो धेरै नागरिकहरू यस्ता सरकारका क्रियाकलापले मलाई लाग्छ केन्द्रदेखि दूर दराजसम्म कसरी अनाथमा नागरिकहरू चाहिँ दबाब झेल्न नसकेर मर्न बाध्य भएका छन् यो एउटा राजधानीको घटना भएको हुनाले एउटा चर्चाको विषय रह्यो
1: घटिरहेका छन् हस् विशालजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार। धन्यवाद। हुन्छ, राजनीतिक विश्लेषक डाक्टर विश्वास घिमिरे, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98 4 59 64 977 र 98 20 35 212।
9: होम इन्टरनेट।
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद।
1: होइन मनोजी, अहिलेको अवस्थामा चाहिँ सरकारको 100 दिन मधुमास पुरा भएको छ, होइन? सरकारले चाहिँ अब संविधान संशोधनका मुद्दाहरूलाई पनि अगाडि सार्या छ। अब हिजो मात्रै गणेश नेपालीको आत्मदाहको विषय पनि व्यापक रूपमा उठेर आएको छ। नियति उस्तै छ सरकार फेरिदा पनि, के हुँदैछ देशमा, कसरी हेर्नु भएको छ?
10: सरकारको जुन 100 दिन हो, सामान्य ढङ्गबाट जनताको अभिमत ल्याएर सरकार बनाएको स्थितिमा 100 दिन खासै धेरै तपाईँको चाहिँ ठुलो समयावधि होइन, होइन? तर अहिलेको सरकार एउटा निश्चित रणनीति अन्तर्गत विदेशीहरूको स्वार्थ पुरा गर्न आएको छ एउटा चिज राजनीति रूपले। दोस्रो कुरा, 100 दिनको उसको कामको सबै क्रियाकलापलाई तपाईँले हेर्नुभयो भने राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा, लोकतान्त्रिक गणतन्त्र सम्बन्धी हक अधिकारलाई सुरक्षा गर्ने सवालमा, राज्यको चौथो अङ्ग पत्र पत्रिकाको संरक्षण गर्ने सवालमा, आम गरिब निमुखा जनताहरूको जीवन स्तर वा उनीहरूको हक अधिकार संरक्षण गर्ने सवालमा त सरकार पूर्णतया विफल भएकै देखिन्छ त।
1: है, अब सरकार चाहिँ सुशासनको बाटोमा हिँडेको, भ्रष्टाचारीहरूलाई कानुनी कडकडामा उभ्याएको, ग्रे लिस्टबाट अब होइन देशलाई चाहिँ बाहिर निकाल्ने, निकास गर्ने भन्ने ढङ्गले त अगाडि बढिरहेको छ नि त, होइन? केही सुशासनका केही प्रतिबिम्बहरू त देखिया छन् नि त, होइन?
10: सुशासनमा र विकासमा सरकारले मौखिक रूपले चाहिँ जोड दिएको छ, होइन? र त्यसका लागि केही प्रयत्न पनि गरेको देखिन्छ। तर यो एउटा पक्ष हो, होइन? तर त्यसको अर्को पक्ष पनि हामीले हेर्नुपर्ने हुन्छ। सरकारले सुशासनमा जोड दिइराखेको छ, तर जुन क्याबिनेटमा उहाँहरूले सदस्यहरू ल्याउनुभयो त्यसको सदस्यहरूले आफ्नै श्रीमतीलाई राजनीतिक नियुक्तिबाट जागिर खुवाएका कारणले गर्दाखेरि उसलाई 1 महिना नपुग्दै हटाउनु पर्यो। त्यसै गरी अहिले प्रधानमन्त्रीका प्रिय पात्र सुदन गुरुङलाई पनि तुरन्तै हटाउनु पर्यो, होइन? अब सरकारले सुशासनको कुरा गर्छ, तर पार्टी सभापतिमाथि लागेको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी जुन मुद्दा 3 जिल्ला अदालतमा चलिराखेका थिए त्यसलाई फिर्ता लिने काम गर्छ। सम्पत्ति शुद्धिकरणमा वा दीपक भट्ट जस्ता बिचौलियासँग सम्बन्ध देखिएको कारणले गर्दाखेरि विष्णु पौडेललाई कारणको कडगारामा ल्याउँछ, तर त्यही दीपक पौडेलसँग सम्बन्ध देखिएका कारणले गर्दाखेरि सुदन गुरुङलाई गृहमन्त्रीको उपहार दिन्छन्। त्यसले गर्दाखेरि उहाँहरूले सुशासनमा तपाईँको चाहिँ जोड दिनु भएको छ, होइन? तर त्यो सुशासनको बेस आधार जुन छ त्यो समानतामाथि आधारित नभएर आफ्ना मान्छेलाई एक प्रकारको व्यवहार र राजनीतिक रूपले विपक्षीहरूलाई अर्को प्रकारको तपाईँको चाहिँ व्यवहार भइराखेको कारणले गर्दाखेरि उनीहरूले दिएका सुशासनका नाराहरूको पनि खास अर्थ छैन। योभन्दा अगाडिका सरकारहरूले पनि सुशासनका नाराहरू दिन्थे, सुशासनको नारा दिने पार्टीहरू कई मान्छेहरूको मिलिभगतमा संलग्नतामा ठुला ठुला भ्रष्टाचारका काण्डहरू हुने गर्थे। अब अहिले पनि उहाँहरूले सुशासनको कुरा गर्नुभयो, तर अहिलेको नियुक्ति पनि तपाईँहरूले हेर्नुभयो भने आफ्ना आसे पासे नाजा गुत्ता
1: नियुक्ति त मेरिटोक्रेसीमा भन्ने छ नि त मनोज भट्टजी, मेरिटोक्रेसीमा सरकारले चाहिँ नियुक्ति गर्दैछ अरे नि त, होइन धेरै नागरिकहरूलाई
10: होइन यसो छ, मेरिटोक्रेसीको पनि गणतन्त्रको पनि त देखेन त देखेन नि त, जुन जुन मान्छेहरू उहाँहरूको हिजो समर्थकहरू थिए उनीहरूका प्रचारकहरू थिए वा उनीहरूलाई आर्थिक रूपले फन्डिङ गर्थे वा जहिले हिजो जयन्ती आन्दोलनको क्रममा घुमाउरो प्रकारले उनीहरूको आन्दोलनलाई सहयोग गरेका थिए जस्तै सेनाका रिटायर्ड मान्छेहरू उनीहरूलाई नै नियुक्ति गरिएको छ। त्यसैले गर्दाखेरि तपाईँ चाहिँ मेरिटोक्रेसीको आधारमा गणतन्त्रको आधारमा भर्ना गरिएको भन्ने कुरा नै गलत छ।
1: अब संविधान संशोधनको मुद्दालाई जुन ढङ्गले अगाडि सारेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले, उसको महाधिवेशन ऐतिहासिक महाधिवेशनबाट पनि सम्भवतः प्रदेश संरचनालाई खारेज गर्ने लक्ष्य लिएको छ, स्थानीय तह दलविहीन बनाउनुपर्छ भन्ने लाइन छ, तपाईँकै लाइनमा आयो नि त होइन?
10: यसो छ, हामीले स्थानीय तह दलविहीन बनाउनुपर्छ भनेका त छैनौँ होइन, हामीले स्थानीय तह किनभने अहिलेको जुन राज्य प्रणाली छ वा राजनीतिक प्रणाली छ त्यो दलमाथि आधारित राजनीतिक प्रणाली नै हो, यो दलीय प्रणाली हो, दलीय प्रणालीभित्र दलीय प्रतिस्पर्धा हुनुपर्छ। निश्चित रूपले अहिलेको जुन संसदीय प्रणाली छ, बहुदलीय प्रजातन्त्र छ, त्यसको रणनीतिक रूपले हामी पक्षपाती होइनौँ, तर तत्कालका लागि वा 2062-63 सालको ऐतिहासिक जनआन्दोलनले जुन जनादेश नेपाली जनताले दिए त्यो जनादेश अनुसार अहिले बहुदलीय प्रतिस्पर्धा आवश्यक छ, संसदीय प्रणाली आवश्यक छ, तर स्वतन्त्र पार्टीको महाधिवेशनले स्थानीय तह दलविहीन बनाउने, राष्ट्रिय सभा दलविहीन बनाउने भनेर प्रस्ताव पारित गरेको छ, त्यसलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्छौँ एउटा। दोस्रो कुरा, जहाँसम्म संहिताको सवाल छ, प्रदेश सभा खारिज गर्ने भन्ने कुराहरू उहाँहरूका पूरक प्रस्ताव र मूल प्रस्ताव आपसमा बाजिएका छन्। पूरक प्रस्ताव सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको हो, सोनिम वाग्लेजीले प्रस्तुत गर्नुभएको जुन पूरक प्रस्ताव छ, सप्लिमेन्ट्री तपाईँको चाहिँ प्रस्ताव छ, त्यसमा प्रदेश सभा खारेज गर्ने भनिन्छ, तर जुन मूल प्रस्ताव हो, मूल राजनीतिक प्रस्ताव रवि लामिछानेजीले प्रस्तुत गरेको, त्यसमा संहिताको पुनर्संरचना गर्ने भनिएको छ। तैपनि ठिक छ, अब सुरुदेखि नै उहाँहरू बिचको केही पिरियड छोडेर सुरुदेखि नै प्रदेशको विपक्षमा हो, उहाँहरू प्रदेशको विपक्षमा भएको हुनाले उहाँहरूले प्रदेशको चुनावमा हिस्सा पनि लिनु भएन र उहाँहरूका मान्छेहरू जस्तै अहिलेकै प्रधानमन्त्रीले प्रदेशको निर्वाचनमा मत हाल्नु भएन, तर अब त्यस अर्थमा उहाँहरूले जुन प्रदेश सभाको खारेजीको प्रश्न उठाउनु भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ र त्यसलाई समर्थन गरेका छौँ।
1: अब अहिलेको अवस्थामा चाहिँ सरकारले जुन तरिकाले देशमा सुकुम्बासी समस्याको हल गर्नेदेखि लिएर देशलाई चाहिँ एउटा सही बाटोमा रोजगारीको अवस्था सिर्जना गर्ने, भएका कल कारखानाहरू चाहिँ उद्योग धन्दा नेपालमै सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको दरलाई बिस्तारै बिस्तारै घटाउने, मोर्निङ सो अफ द डे भन्छ नि, यो बाटोमा सरकार यो लयमा चाहिँ अगाडि हिँडेको छ?
10: होइन, छैन हिँडेको, किनभने त्यसका लागि त पहिला हामीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 बजेट हेर्नुपर्छ होइन। अब हामी कहाँ नेपालमा रोजगारी सृजना गर्ने क्षेत्रहरू के हुन् भने उद्योग हो, कृषि हो होइन, ठिक त्यसै प्रकारले अब अल्पकालीन रोजगारी सृजना गर्नका लागि भौतिक निर्माणसँग जोडेका प्रश्नहरू छन्, विकास निर्माणसँग जोडेका प्रश्नहरू, किनभने त्यहाँ थायी रूपमा त होइन, अल्पकालीन रूपमा त्यहाँ एक प्रकारले रोजगारी सृजना हुन्छ मौसम अनुसार। यी सबै तपाईँलाई पक्षलाई तपाईँले हेर्नुभयो भने गत सालको भन्दा, गत साल भन्नुको तात्पर्य गत साल जुन विष्णु पौडेलको नेतृत्वमा अर्थ मन्त्रालय थियो, अर्थात् कङ्ग्रेस र एमालेको गठबन्धनको सरकार थियो, उसले प्रस्तुत गरेको बजेट भन्दा अहिलेको कृषिमा तपाईँको बजेट घटाइएको छ। मुख्यतया तपाईँको चाहिँ रोजगारी सृजना गर्ने क्षेत्र कृषि क्षेत्र हो होइन, कृषि क्षेत्रमै तपाईँको चाहिँ बजेट घटाइएको छ। ठिक त्यसै प्रकारले अर्को रोजगारी सृजना गर्ने पक्ष सवाल भनेको तपाईँको चाहिँ उद्योग धन्दा कल कारखाना हुन्, उद्योगमा पनि हिजोको गत सालको बजेट भन्दा अहिलेको बजेट तपाईँको चाहिँ घटेर आएको छ। ठिक त्यसै प्रकारले तपाईँले अब भौतिक पूर्वाधारको क्षेत्रमा बजेट नै बढेको छ होइन, अहिलेसम्मका सरकारले प्रस्तुत गरेका बजेट मध्ये सबैभन्दा बढी बजेट तपाईँको चाहिँ अहिले छुट्याइएको छ भने करिब करिब 2 खरब भन्दा बढी रकम त्यो भौतिक पूर्वाधारको क्षेत्रमा छ। तर त्यसको अर्को फिरिदमा एको चाहिँ तितो यथार्थ पनि हाम्रो अगाडि छ, भौतिक पूर्वाधारका लागि छुट्याइएको जुन रकम छ त्यो रकमलाई कन्ज्युम गर्ने, त्यसलाई उपयोग गर्न सक्ने माएको चाहिँ संगणात्मक सामर्थ्य हाम्रो छैन, नेपालको छैन। त्यो संगणात्मक सामर्थ्य नभएका कारणले गर्दाखेरि अन्तिममा असारमा आएर त्यो खर्च हुन्छ, जसले गर्दाखेरि असारे बजेट भनेर भनिन्छ। जुन विकासका लागि छुट्याइएको वा पुँजीगत बजेट हुन्छ त्यो पुँजीगत बजेटको करिब करिब भएको चाहिँ 70% आसपासमा खर्च हुन्छ। 20% त हामीले खर्च गर्नै सक्दैनौँ नि, किन गर्न सक्दैनौँ भने त्यस प्रकारको सृजनात्मक अवस्था हाम्रो चाहिँ छैन। त्यसैले गर्दाखेरि अहिले जुन जुन क्षेत्रले रोजगारी दिन्छ त्यो त्यो क्षेत्रका लागि तपाईँ सरकारले बजेट गत सालको भन्दा बढाउनु पर्ने त्यो बढाउन सकेको छैन एउटा। दोस्रो कुरा, प्रत्येक वर्ष हाम्रो श्रम बजारमा 5,00,000 युवाहरू आउँछन्, 5,00,000 युवाहरूलाई के प्रकारको रोजगारी दिने भन्ने बारेमा हाम्रो सरकारको प्लान हुनुपर्ने हुन्छ। प्रत्येक वर्ष 5,00,000 युवाहरू आउँछन् त्यसका लागि कुनै प्लान हुनु परेन, होइन? तिजमाएको चाहिँ श्रम बजारमा आउने गर्छन्, तर श्रम बजारमा आएको 5,00,000 युवाहरूलाई रोजगारी दिनका लागि त राज्यसँग वा अहिले बनेको सरकारसँग प्लान त हुनु पर्यो, योजना त हुनु पर्यो। त्यो प्लान भएको देखिन्न, बरु उहाँहरूले विदेश जानका लागि प्रेरित गरिराख्नु भएको छ। त्यसैले गर्दाखेरि उहाँहरूको अहिलेको मुख्य जोड के छ भने पासपोर्ट घर घर पुर्याइदिने। अहिले पनि कयौँ मुलुकसँग उहाँहरू सरकारमा आइसकेपछि उहाँहरूले सम्झौता गर्नुभएको छ विदेशको तपाईँको चाहिँ श्रम स्वीकृतिका लागि। हिजोको दिनमा जुन प्रकारले सरकारले काम गर्ने गर्थ्यो युवाहरूलाई रोजगारी दिन नसकेर विदेश पठाउन नै बढी प्रेरित गर्थ्यो, अहिलेको सरकारले पनि त्योभन्दा बेग्लै केही गरेको चाहिँ देखिन्न।
1: होइन, अब यो सरकारप्रति आशा छ, फेरि अब यो निराशातर्फ फेरि सरकार जाने परिस्थिति बन्यो भने देश त कहीँ पनि पुग्दैन नि त, होइन? अर्को द्वन्द्वको सुरुवात हुन्छ नि त मुलुकमा।
10: होइन, यस्तो छ, अहिलेको जुन सरकार छ त्यसले आशाभन्दा जनतामा जनताका बिचमा पहिलाका सरकारहरूका विरुद्ध नकारात्मकताको व्यापार गरेर आएको हो। यसले कुनै आशा जगाएर आएको चाहिँ होइन। तपाईँले समग्र उहाँहरूको हिजोको दिनका क्रियाकलापहरू हेर्नुभयो भने त्यो बेलाको विद्यमान सरकारका विरुद्ध नकारात्मकताको व्यापार गरेर नकारात्मकतामाथि खेलेर नै तपाईँले उसले आफ्नो शक्ति आर्जन गरेको हो। तर शक्ति आर्जन गरिसकेपछि हिजोको दिनमा जुन कुराको नकारात्मकताको उसले व्यापार गर्यो त्यसमा सुधार गर्नुको सट्टा ऊ पनि त्यही बाटोमा छ। जस्तै तपाईँले एक दुईवटा उदाहरणहरू हेर्नुहोस्, हिजो उहाँहरूले भन्ने गर्नुहुन्थ्यो विदेशीसँग भिख मागेर किन तपाईँले देश चलाउने, हाम्रो सरकार आयो भने हामीले 100 दिनमा गरेर देखाउँछौँ भनेर। अहिले पनि रविजीले बोल्नु भएको तपाईँको चाहिँ भिडियोहरू तपाईँको चाहिँ फेसबुकमा भाइरल नै भइराखेका छन्। तर उहाँहरू सरकारमा आउने बित्तिकै के गर्नुभयो, झन्डै 47 अरबको तपाईँको चाहिँ ऋण आउने बित्तिकै तपाईँको चाहिँ विदेशीसँग लिनुभयो, र अहिले पनि तपाईँको चाहिँ 22-23 अरब रुपियाँ तपाईँको चाहिँ ऋण विदेशीहरूको लिनुभएको छ। परिवर्तन त केही भएन नि त। उहाँहरूले हिजोको सरकारले विदेशसँग ऋण लिँदाखेरि त्यसको नकारात्मकताको व्यापार गर्नुभयो, अहिले उहाँ त्यही बाटोमा हुनुहुन्छ। ठिक त्यसै प्रकारले युवाहरूलाई रोजगारी दिने सवालमा विदेश गएका युवाहरूलाई हामी सरकारमा आउने बित्तिकै तुरन्त फिर्ता गर्छौँ भन्नुहुन्थ्यो, अहिले घर घर पासपोर्ट पठाइदिनु भएको छ र तिमीहरू चाहिँ विदेश जाऊ भनेर। हिजोको सरकारले
1: घर घर पनि पुगेको छैन पासपोर्ट, पासपोर्टै बनाउन नसकेर गणेश नेपालीले आत्मदाह गर्नु पर्यो नि त।
10: उहाँहरूको शब्द मैले सापट्टि लिएर यहाँ व्यक्त गरेको पनि, हिजोको दिनमा सरकारले सरकारका जे जे असफलताहरू थिए, जे जे कमी कमजोरीहरू थिए, निश्चय रूपले तपाईँको चाहिँ दलीय व्यवस्थामा सरकारका कमी कमजोरीहरूको हामीले आलोचना गर्नै पर्छ त्यसलाई सच्याउनको लागि। तर उहाँहरूले त कमी कमजोरीको विरोध सच्याउनको लागि होइन, नकारात्मकताको व्यापार गरेर शक्ति आर्जन गर्नका लागि गर्नुभएको हो। अहिले त्यही कुरा तपाईँको चाहिँ उहाँहरूलाई ब्याकफायर भइरहेछ। हिजो उहाँहरूले जे जे कुराको आलोचना गर्नुभयो त्यही आलोचना अहिले उहाँलाई ब्याकफायरको रूपमा तपाईँको चाहिँ उहाँमाथि तपाईँको चाहिँ प्रहार भइराखेको छ। त्यसैले गर्दाखेरि अहिलेको सरकारले जनतामा आशा जगाएर होइन, पहिलाका सरकारका विरुद्ध घृणा पैदा गराएर यहाँसम्म आएको
1: हो। भनेपछि अब देशभरको अहिलेको समग्र स्थिति हेर्ने हो भने उकुस मुकुसको स्थितिमा छ, होइन? सरकारलाई सुझाव के दिन चाहनुहुन्छ?
10: सरकार त अब जुन अहिले बनेको सरकार छ यो सरकारको कुनै न राजनीतिक कार्यक्रम छ, न सिद्धान्त छ, न उद्देश्य छ, होइन? अब यिनीहरू एक प्रकारले भन्ने हो भने राजनीतिक रूपले ताक परे तिवारी नत्र गोतामै छन्। अहिले उहाँहरूले यति ठुलो तपाईँको चाहिँ महाधिवेशन गर्नुभयो चितवनमा, हामी सबैलाई के लागेको थियो भने उहाँहरूले एउटा निश्चित तपाईँको चाहिँ बाटो, एउटा निश्चित सिद्धान्त, एउटा निश्चित तपाईँको चाहिँ लय पक्रिनुहुन्छ भन्ने लागेको थियो। उहाँहरूले गणतन्त्रको पक्षमा दस्तावेज भरि लेख्नुभयो, तर उहाँहरूले अगाडि जुन सारेका कुराहरू छन्, समावेशिताका कुरा, समाजवादका कुरा, गणतन्त्रका कुरा, त्यो आएर एउटै शब्दमा टुङ्गाइदिनु भयो। हेर्नुहोस् उहाँहरूले के भन्नुभयो भने हामी कुनै सिद्धान्त र बादसँग जोडिएर बस्न चाहन्नौँ भनिदिनुभयो। अर्थात् न उहाँहरू गणतन्त्रवादी हो होइन, न राजतन्त्रवादी हो, राजतन्त्रको पल्ला भारी भयो भने उहाँहरू राजतन्त्रवादी हो, अहिले गणतन्त्रको पल्ला भारी छ उहाँहरू गणतन्त्रवादी हो। त्यसैले गर्दा राजनीतिमा उहाँहरूको यति समावेशन भएर पनि देशको राजनीतिक मामिलाको सवालमा उहाँहरूले कहिले कुनै सही नीति चाहिँ अप्नाउन सक्नु भएन, अहिले पनि अवसरवादी नीति अप्नाउनु भयो, उहाँहरू कुनै बातसँग जोडिन चाहनु भएन, कुनै बातसँग जोडिन चाहनु भएन, तर मुखले उहाँहरूले तपाईँको चाहिँ उठे कुराहरू गणतन्त्रको तपाईँको चाहिँ पक्षमा बोलिराख्नु भएको छ। तर अर्को कुरा पनि फेरि मिहिन प्रकारले सूक्ष्म प्रकारले के आइराखेको छ भन्नुहुन्छ भने गणतन्त्रका कुराहरू गरे पनि उहाँले लिएका सम्पूर्ण राजनीतिक लाइन बाटो विश्लेषण वा उहाँहरूको जुन सम्बन्ध छ त्यो राजावादीहरूसँग देखिराखेका छ। हेर्नुहोस् उहाँहरू गणतन्त्रको विरुद्धमा रहेका शक्तिहरूसँग वा राजावादीहरूसँग उहाँहरूको लाइन मिलिराखेको छ र भोलि राजावादीहरूको पक्षमा अलिकति जन्मसृजना भयो भने मलाई के लाग्छ भने यो शक्ति गणतन्त्रको ओठी तपाईँको चाहिँ भक्ति छोडेर राजाको तपाईँको चाहिँ लाइनमा चाहिँ जान्छन्। त्यसैले गर्दा राजनीतिक रूपले यिनीहरू अहिले पनि कुनै प्रश्न एउटा तपाईँको विचारधाराका साथ अगाडि आएका छैनन्। एक हिजोको दिनमा जुन नकारात्मकताको व्यापार गरेर उनीहरू यहाँसम्म आइपुगे, अब त्यो नकारात्मकताको व्यापारले त चल्दैन, अब त उहाँले डेलिभरी दिनुपर्ने हुन्छ। त्यो डेलिभरी दिँदाखेरि, विकास दिँदाखेरि, सुशासन दिँदाखेरि तपाईँले समाजलाई बन्द गरेर होइन, समाजको ढोकामा चुकुल लगाएर होइन, तपाईँले खुला समाजको समाजलाई दिमागमा राखेर, खुला समाजलाई केन्द्रमा राखेर, खुला समाज र विकास तथा सुशासनलाई आपसमा जोड्नुपर्ने हुन्छ। विकास र सुशासन अधिराजवादी व्यवस्थामा पनि हुन्छ होइन, फासिस्ट व्यवस्थामा पनि हुन्छ, तर फासिस्ट र अधिराजवादी व्यवस्थामा विकास र सुशासन भए पनि त्यहाँको समाज लोकतन्त्रसँग जोडिएको हुन्न कि। नेपाली जनता लोकतान्त्रिक तपाईँको चाहिँ समाजको एउटा अभ्यासबाट लामो समय करिब करिब 3-4 दशकदेखि आइराखेका छन्। अब यो लोकतान्त्रिक समाजलाई तपाईँले सदाचार सम्बन्धी नीति बनाएर वा अन्य तपाईँको चाहिँ प्रहरी प्रशासनलाई कडाई गराएर यदि बन्दतिर लिएर जानुभयो भने यदि राम्रो गर्दैन। जस्तै अहिलेकै कुरा भन्नुहोस्, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने कुराहरू, कर्मचारी सङ्गठनमाथि प्रतिबन्ध लगाउने कुराहरू, पत्रकारहरूलाई दिँदै आएको तपाईँको चाहिँ वेलफेयर, तपाईँको चाहिँ विज्ञापन बन्द गर्ने सवालमा, वा पत्रकारहरू के काम गर्दाखेरि पत्रकार हुन्छन् के काम गर्दाखेरि पत्रकार हुँदैनन् भनेर उनीहरूले गर्ने जुन डिफाइन छ, जस्तै युट्युबको क्षेत्रमा उहाँहरूले पत्रकार मान्नुहुन्न, वा पत्रकारको सवालमा अहिले उहाँहरूले ल्याएको जुन सदाचार सम्बन्धी नीति छ, यो सबैले समाजलाई कता लिएर गइराखेको छ भने बन्द समाजतिर लिएर गइराखेको छ कि, निरुङ्गुस्तातर्फ लिएर गइराखेको छ। ठिक त्यसै गरेर अहिले हेर्ने भने विद्यार्थी र आम जनतालाई सैनिकीकरण गर्ने भनेर कानुनै ल्याएका छन्। राष्ट्रिय स्वयंसेवक राष्ट्रिय सेवा दल भन्ने तपाईँको चाहिँ कानुन लिएर आएका छन्। अब यो सबै उनीहरूले ल्याउने तपाईँको चाहिँ भ्रष्टाचारका विरुद्धको कानुन, सुशासनका सम्बन्धका तपाईँको चाहिँ कानुनहरू, वा राष्ट्रिय स्वयं राष्ट्रिय सेवा दल सम्बन्धी कानुनहरू, वा प्रहरी प्रशासनलाई गरिराखेको कडाई, यो सबैले के राखेको छ भने उनीहरूलाई अधिनायकवादको बाटोतिर लगिराखेको छ। अधिनायकवाद देशमा लादेर विकास र सुशासन हुन्न है। विकास र सुशासनका लागि त समाज त खुला हुनु पऱ्यो नि, समाज त लोकतान्त्रिक हुनु पऱ्यो, विकास र सुशासनलाई लोकतन्त्रसँग जोड्न पऱ्यो।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मनोज भट्टजी, नमस्कार।
10: हुन्छ, धन्यवाद।
1: मन्द राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु, नमस्कार।
9: स्वदेश एफएम 93.2 मेगाहर्ज
11: तपाईको समुदायको अनि तपाईको सरोकारको
12: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
11: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाको पुँजीगत तर्फको खर्च मध्यम रहँदा चालुतर्फको खर्च उच्च रहेको देखिएको छ। पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वार्षिक वित्तीय विवरण अनुसार पुँजीगत तर्फ 56.51% खर्च हुँदा चालुतर्फ 83.96% खर्च भएको हो। सार्वजनिक विवरण अनुसार पालिकाको कुल विनियोजित बजेट 94,37,00,000 मध्ये 71,33,00,000 अर्थात् 75.58% खर्च भएको हो। सोरोको मध्ये पुँजीगत पूर्वाधार निर्माण सडक भवन तथा अन्य विकास आयोजनातर्फ विनियोजित 29,20,00,000 मध्ये 16,62,00,000 खर्च भएको छ। यस्तै चालु प्रशासनिक खर्च कार्यालय सञ्चालन तलब भत्ता आदितर्फ विनियोजित 62,16,00,000 मध्ये 54,70,00,000 रुपियाँ खर्च भएको छ। विज्ञहरूका अनुसार चालु खर्च बढी हुनु र पुँजीगत खर्च कम हुनु दीर्घकालीन विकासका लागि राम्रो सङ्केत होइन। यसले प्रशासनिक खर्च बढ्दै गएको र विकासमुखी लगानी कमजोर भएको देखाउँछ। राष्ट्रिय कुन्द प्रशासनले जङ्गली हात्ती ध्रुवेको आक्रमणमा परि ज्यान गुमाएका भरतपुर देशका आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको परिवारलाई 21,00,000 रुपियाँ राहत प्रदान गरेको छ। निकुञ्जले प्रति व्यक्ति 10,00,000 रुपियाँका दरले कुल 20,00,000 रुपियाँका साथै क्रिया खर्च बापत 1,00,000 रुपियाँ समेत हस्तान्तरण गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जापुन र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा उक्त राहत रकम मृतका श्रीमान पुनु बोटेलाई हस्तान्तरण गर्नुभएको हो। यसबाहेक पीडित परिवारको घर पुननिर्माणका लागि आवश्यक काठ ढुङ्गा र गिट्टी समेत उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। यसै गरी भरतपुर महानगरपालिकाले 4,00,000 रुपियाँ नगद सहयोगका साथै खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएको छ। यसबाहेक नेपाल बोटे समाजले 60,000 रुपियाँ, नेपाली काङ्ग्रेस चितवनले 30,000 रुपियाँ, जिल्ला प्रशासन कार्यालय चितवनले 15,000 रुपियाँ, केरुङ्गा मध्यवर्ती सामुदायिक वनले 50,000 रुपियाँ तथा जिल्ला समन्वय समिति चितवनले 23,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै पूर्व मन्त्री विक्रम पाण्डेबाट खाद्यान्न तथा लत्ता कपडा, नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुरले त्रिपाल कम्बल र भाँडाकुँडा, बेलहट्टा हरियाली युवा क्लबले पीडित परिवारका लागि अस्थायी आश्रय स्थल निर्माण गरिदिएको भरतपुर देशका वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो। यसैबीच बोटे आमा छोरालाई मारेदेखि सम्पर्कविहीन रहेको ध्रुवे हात्ती बिहिबार साँझ पखमेगौली नजिक खोरिया मुहान अमलटारी नजिकै नारेटी नदी किनारमा देखा परेको छ। सो हात्तीको अवस्थित पाई पत्ता लगाई दारा छोट्याउन र रेडियो कलर जडान गर्न 4 प्राविधिक टोली खटिएका छन्। राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकारी दिलबहादुर पूर्जापुनले कानूनमा बहुलाएको हात्तीलाई मात्र तोकेको अधिकारीले मार्ने आदेश दिन सक्ने व्यवस्था रहेको बताउनु भएको छ। हात्तीले कतिजना मानिस मारेपछि त्यसलाई मार्ने अधिकार हुन्छ भन्ने स्वदेश एफएमको प्रश्नमा प्रमुख पुनले कानूनमा संख्या नतोकिएको तर बहुलाएको हात्तीलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो। ध्रुवे हात्तीलाई सुट एन्ड साइटको आदेश दिन नमिल्ने भन्दै उहाँले भेटिएको बेला डाट गरी रेडियो कलर जोडेर छोड्ने जानकारी दिनुभयो। अर्को चर्चित हात्ती रोनाल्डो भने हाल सौरा क्षेत्रमा भद्र भएर बसिरहेको उहाँले स्पष्ट पार्नुभयो। यसैबीच 2 दिनदेखि सम्पर्कविहीन रहेको ध्रुवे हात्ती बिहिबार साँझ पख मेघौली नजिक खोरिया मुहानमा देखा परेको थियो। बाग्रागैडाको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडीका 2 पीडितलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले झनै 5,00,000 रुपियाँ जीविकोपार्जन खर्च सहयोग गरेको छ। बाघको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडी 1 सेरो निवासी सूर्य महतो र गैडाको आक्रमणमा परि पूर्ण आसक्त हुनुभएका माडी 1 बनकटा निवासी मंगली बोटलाई निकुञ्ज प्रशासनले जीविकोपार्जन खर्च उपलब्ध गराएको हो। निकुञ्जका मुख्य संरक्षण अधिकारी दिलबहादुर पूर्जापुन, मध्यवर्ती काउन्सिलका अध्यक्ष शिवजी गायक, निकुञ्जका प्रवक्ता अविनाश थापा, पाँचबाण्ड मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठक लगायतको टोली बिहिबार पीडित दुवैको घर घरमै पुगी निकुञ्जको पत्र प्रदान गर्दै बैङ्किक विधिबाट सहयोग पठाइएको जानकारी गराइएको थियो। यसअघि वन्यजन्तु पीडितलाई उपचार खर्च र मृतकहरूलाई 10,00,000 रुपियाँ मात्रै प्रदान गरिआएको निकुञ्जले हालले वन्यजन्तुको आक्रमणबाट अशक्त भएका व्यक्तिलाई पनि जीविकोपार्जनमा सघाउन झनै 5,00,000 रुपियाँ दिन सुरु गरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले जानकारी दिनुभयो।
संस्थाले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ। विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी गुणस्तरीय र सेवाग्राही मैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो। अस्पतालका प्रवक्ता सह प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अगाडि बढाइएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवा प्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो। छुट्टा सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारकै क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असार 17 गते राप्ती नगरपालिका साथ वीरेन्द्रनगर स्थित पूर्व पश्चिम राजमार्गमा B71/1872 नम्बरको मोटरसाइकललाई B7739 नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भारतको मोतिहारी झाँझर घर भई हाल राप्ती साथ वीरेन्द्रनगर बस्दै आएका 36 वर्षीय मुन्ना कुमार शाह गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा असार 25 गते चिकित्सकले मृत घोषणा गरेका हुन्। राष्ट्रिय खबरहरू सर्लाहीको गडौता नगरपालिकामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। गडौता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको मध्य प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ। उनी घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन्। घर परिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा कोही पनि व्यक्ति नभएको बताइएको छ। अगाडि आत्मदाह प्रयास गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार निधन भएपछि काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन भएको छ। नेपालीको निधन भएको वीर अस्पताल अगाडि उनका आफन्त स्थानीय तथा समर्थकहरू भेला भएर प्रदर्शन गरिरहेका थिए। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारवाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्। अस्पताल परिसर र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। मुगुको सोरु गाउँपालिका एक निवासी नेपालीले बिहिबार काठमाडौँको त्रिपुरेश्वर स्थित दानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। घटनापछि उनको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएको थियो। यही घटनाबाट आक्रोशित भएर उनले आत्मदाह गरेको उनका आफन्तको आरोप रहेको छ। गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरुङले 5 सदस्यीय छानबिन समिति गठन भएको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्न प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राष्ट्रसभामा काठमाडौँ महानगरपालिकाको नेतृत्वको चर्को आलोचना भएको छ। राष्ट्रसभा सदस्य विष्णुबहादुर विश्वकर्माले महानगर प्रमुख बालेन्द्र शाहको नेतृत्वमा रहेको महानगर प्रशासनको नैतिक जिम्मेवारी रहेको भन्दै राजीनामा माग गर्नुभएको छ। शुक्रबार राष्ट्रसभाको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले आगोले जलिरहेका गणेश नेपालीलाई प्रहरीले मानवीय ढङ्गले उद्धार नगरी अपराधी सरह व्यवहार गरेको आरोप लगाउनुभयो। उहाँले घटनामा संलग्न ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिकाका नगर प्रहरी तथा उद्धारमा खटिएका प्रहरीमाथि कडा कारवाही गर्न माग गर्नुभयो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 बजेट 68.58% रुनयन गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सरकारले विनियोजित कुल 67,47,83,27,00,00 मध्ये असार 25 गतेसम्मको अवधिमा कुल 46,27,77,19,928 रुपियाँ खर्च गरेको हो। तथ्याङ्क अनुसार चालु खर्चभन्दा पुँजीगत खर्चको प्रतिशतमा केही बढी देखिएको छ। कर्मचारीको अनुशासन र आचरण सुधार्न डिजिटल निगरानी सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखानाले जनाएको छ। कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय किताबखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेको किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो।
अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सहित चारजना विरुद्ध 72,59,090 रुपियाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2074-75 माछाका भुरा वितरणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्र लाल कड र सुदेश माछा पालन केन्द्रका प्रोप्राइटर सुदेश शरण विरुद्ध मुद्दा चलाइएको हो। का वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। मन्त्री गौतमले निर्वाचन आयोगको 1900 प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 प्रतिवेदन 81-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 प्रतिनिधि सभामा पेश गर्नुभएको हो। आदिवासी जनजाति आयोगले नेपालको वर्तमान संविधानमा परिमार्जनको माग गर्दै 25 पदीय संशोधन प्रस्ताव अगाडि सारेको छ। आयोगले पत्रकार सम्मेलन गरेर आफ्ना माग अगाडि सारेको हो। आदिवासी जनजाति मधेसी दलित मुस्लिम र महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न तथा पहिचान र अधिकारले संस्थागत गर्न संविधान संशोधनका लागि आयोगले सरकारसँग माग गरेको हो। एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको बताउनुभयो। परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन नयाँ प्रणाली सुरु गर्ने भएका छन्। मन्त्रालयले 2083/29 गतेदेखि सो नयाँ प्रणाली कानुनमा ल्याउन लागेको हो। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी करिब पूरा भएको जानकारी दिनुभयो। प्रणाली परिवर्तनको सुरुवाती चरणमा केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित र सुचारू रहने उहाँले बताउनुभयो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: मधेस एफएम 93.2 मेगाहर्ज।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ। खतिवडा जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्ते।
1: होइन, यो नगरको हुइल आतंकले गणेश नेपालीहरूले आत्मदाह गर्नुपर्ने एउटा परिस्थिति सिर्जना भयो, नियमको हुइल लकले सपनाको अवसान भयो, यो घटनाप्रति तपाईँको भन्नु के छ?
2: अलिकता देश निराशाको वातावरणमा गइरहेको छ। यो जेएनजी मुभमेन्ट पछाडि पनि जुन अहिले सरकार निर्माण भयो, आशातीत किरणहरू नेपाली जनताका बिचमा छर्नुपर्ने काममा भर्खर हुन त 100 दिन भएको छ सरकार निर्माण गरेको। अहिले सबै कुरा एकैचोटि छु मन्तर वार्ताका भरमा सबै कुराहरू भइहाल्छन् भन्ने होइन, तर पनि नेपाली नागरिकमा जुन उत्साह देखिनुपर्ने हो, लगानीको वातावरण हुनुपर्ने हो, विदेश जाने नेपालीहरू रोकिनुपर्ने हो, उद्योग धन्दा खोलिनुपर्ने हो, युवाहरूलाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने हो, लगानीको वातावरणलाई उत्साहित गर्नुपर्ने हो, यी कामहरू भइरहेका छैनन्। उल्टो तपाईँको निराशा, द्वेष, प्रतिशोध, ईर्षाको भावनाको विकास भइरहेछ र अहिले नेपालको आर्थिक उन्नतिलाई अगाडि बढाउने उपायहरू केही पनि देखिएका छैनन्। मैले अघि नै भने उद्योग धन्दाहरू खुल्न सकेका छैनन्, लगानीको वातावरण छैन, त्यसैले यो अवस्थामा इकोनोमिक सस्टेन्स गर्न पनि समस्या देखिएको छ। विभिन्न माध्यमबाट जरिपाना, कर वृद्धि गरेर जरिपानाहरू तिराएर देशको आर्थिक अवस्था उठाउँछौँ भन्ने परिकल्पनाका साथ सरकार गए जस्तो देखिन्छ। एउटा मोटरसाइकल चलाउनेलाई 20,000-30,000 दण्ड जरिपाना गरेर समस्याको समाधान हुँदैन, एउटा गाडी चलाउनेलाई त्यही गरेर समस्या समाधान हुँदैन। यो अवस्थामा मेरो दायित्व के हो भन्ने कुरा सरकारमा बस्ने, जुनसुकै सरकारमा बस्नेले पनि, चाहे स्थानीय सरकारमा बस्ने होस्, चाहे सङ्घमा बस्ने होस्, चाहे प्रदेशमा बस्ने होस्, सबैले मेरो दायित्व के हो भन्ने बुझ्नुपर्दछ। सरकारमा बस्दा सबै कुरा मैले जे जे भरो त्यही त्यही जङ्गी शैलीमा काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ र निराशालाई उत्साहमा परिणत गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्यो। कसैसँग भेटघाटै नगर्ने, कुरै नगर्ने, कुरा गरौँ भने थुन्न लगिदिने, यो परम्पराले त मुलुक बन्दैन नि।
1: सरकार फेरि नियति उस्तै छ क्या? निराश छन् युवाहरू, उदासीन छ सरकार, उकुस मुकुस किन उस्तै छ राम्ररी जी? फेरि देशमा
2: र त मैले भने नि मान्छेलाई उत्साह, यो मुलुकमा अब हाम्रो भविष्य छ, यो नेतृत्वप्रति विश्वास छ, काम गर्ने वातावरण छ, लगानीका अवसरहरू सिर्जना भए, उद्योग धन्दाहरू खुल्ने अवसर प्राप्त भयो, प्रतिशोधको राजनीति अन्त्य भयो, सबैले एउटा समान हकका प्रतिस्थापन गर्ने कामहरू हुँदैछन् भन्ने भावनाको विकास सम्पूर्ण नेपालीमा जगाउन सक्नुपर्ने हो। अहिले जगाउन सकेको देखिएन।
1: अब अहिलेको कुरा गर्ने हो भने ट्राफिक प्रहरीको जुन जरिवानाका विषयहरू आएका छन्, काठमाडौँ उपत्यकाका धेरै ठाउँमा जाँदाखेरि आज ट्राफिक लाइटहरू राम्रोसँग बनेका हुँदैनन्, होइन? एउटा बिचरा ट्राफिकले चाहिँ सिटी फुक्दै हातले यताउता इसारा गरिरहनु परेको एउटा बाध्यात्मक परिस्थिति छ। खाल्डाखुल्डीको अवस्था त्यस्तै छ, ठाउँ ठाउँमा साँगुरा बाटाहरू छन्, एकैछिन पसलमा केही सानो काम पर्दा पनि एकै पटक चाहिँ त्यो 2 मिनटका लागि मात्रै त्यहाँ मोटरसाइकल स्कुटी कसैले ठड्यायो भने होइल्लक आतङ्क, सके ट्राफिकले, ट्राफिकले नसके महानगरले, होइन? यस्तो पनि सरकार हुन्छ, यस्तो देश हुन्छ, नागरिकलाई शास्ति दिने काम हुन्छ भन्ने प्रश्नहरू आयो क्या?
2: रोडहरू स्तरीय छैनन्, गाडीहरूको समस्या दिनानुदिन बढ्दैछ, रोडमा राख्ने ठाउँहरू कहीँ पार्किङका समस्याहरू छन्, जहाँ पा ती पार्किङ पनि छ, यसले समस्या पनि उत्पन्न गर्छ। तर यस्तो भइसकेको सिस्टम, मेचीको काकरभित्रबाट एउटा गाडी काठमाडौँका लागि हिँड्यो भने त्यो गाडीलाई 100 ठाउँमा चेकिङ गर्ने प्रवृत्तिको विकास भएको छ। कमसेकम मेचीको त्यहाँ काकरभित्रबाट हिँडेको गाडी त्यहाँबाट एकचोटि सबै ठाउँ चेकिङ गरेपछि काठमाडौँसम्म कहीँ पनि कसैले केही नगर्ने वातावरण सिर्जना होस् न, मान्छेहरूलाई जहाँ भेट्यो त्यहीँ रोकेको छ, त्यसपछिबाट त्यसलाई रोकेर त्यसलाई दण्ड जरिपाना गरेको छ, यो कमाउको माध्यम बनाउने काम यो चाहिँ यो अन्त्य गर्नुपर्दछ। त्यसैले मैले बहादुरी कस्तो
1: नेपालमा सम्भव छ तपाईँ आज भन्नुहोस् त, एकजनाले चाहिँ नियम उल्लङ्घन गर्दाखेरि 5,000, 25,000, 50,000, यो के साउथ इन्डियन मुभी चलिरह्यो कि सरकार चलिरह्यो नेपालमा आज?
2: यसले बहादुरी त यसले बहादुरी त देखेन,
1: मुभी चलिरह होइन नि त, यो चलचित्र चलिरह होइन नि त, यो त रियल त होइन नि त, होइन रियल होइन, यो
2: एउटा भनाइ छ क्या, जति तपाईँ कानुन बनाउनुहोस् त्यति अपराध बढ्दै जान्छ भन्ने एउटा चीनमा उखान छ. हामी पनि त्यसलाई कार्यान्वयन गर्ने त्यो लाग्नु पर्यो. निर्माण गरेर मात्रै केही हुँदैन. कानुन बनाए जस्तो गर्ने मापासी गरेको छ भने चेक गर्नुहोस्, लापासी लागु औषध सेवन गरेको छ भने त्यसलाई चेक गर्नुहोस्, र त्यो पनि जतिखेर जहाँ पाए त्यही लुकेर घारी मुनि बसेर चेक गर्ने प्रवृत्ति पनि गलत छ. सर्टेन ठाउँमा त्यस्तो पनि समय दिएर तपाईँहरू यो गलत काम नगर्नु, सचेतना अभियान चलाउनुहोस् न. त्यसको मतलब सचेतना ठाउँ ठाउँमा सचेतना अभियान चलाउने कार्यक्रम राख्नुहोस्, तर्साउने थर्काउने होइन नि. मुलुकलाई जहिले पनि त्यसरी त्रासमा नागरिकलाई राख्ने वातावरण राज्यले गर्नु हुँदैन.
1: तर आज अब सरकारले जुन ढङ्गले चाहिँ आफूलाई 100 दिन पार गर्यो, मधुमास उसले पार गरेको छ, मधुमासका स्वर्णिम 100 दिन कस्ता रहे सरकारका?
2: मैले अब दुई तिहाईको नजिकबाट निर्माण भएको सरकार छ. 100 दिन भनेको असाध्यै छोटो समय हो. अहिले केही तपाईँका सरकारी कार्यालयहरूमा ठाउँ ठाउँमा मान्छेहरूले छिटो गुणस्तरीय सेवा प्रदान गरेको पनि सुन्नमा आएका छन्. कतिपय ठाउँहरूमा अलिकता छिटो काम हुन थालेका छन् भन्ने सुन्नमा आएका छन्. त्योदेखि बाहेक मैले भनिनँ प्रतिशोधको राजनीति गर्ने, संवैधानिक अङ्गहरूलाई थर्काउने, यसलाई मुद्दा चलाइनेस् भने कारवाही गर्छु भने, यसलाई चला यसलाई नचला भन्ने, सांसदहरू अख्तियारको अफिसमा गएर फलानु फाइल लिए भन्ने, यो त कानुनी राज्य भएन. हेर्नुहोस् संविधान अनुसार गएको जस्तो देखिएको छैन. यसले भोलि अझ अझ अराजकता सिर्जना गर्ने अवस्थाको सिर्जना हुन्छ. मुलुकले कानुनले दिएको अधिकार सबैले प्रयोग गर्नुपर्छ. डर त्रासका भरमा होइन, एउटा कार्यालय बोलाएर 4-5 घन्टा कसैलाई राख्ने थर्काउने पद्धति त संवैधानिक होइन. लोकसेवा आयोगको अध्यक्षलाई फलानलाई पास गरा नभए रितालाई ठिक पार्छु भन्नु भने अनि देशको यो निष्पक्षता कहाँ जान सक्छ? निर्वाचन आयोगलाई फलानालाई जिता डिस्कनलाई हरा भन्ने प्रवृत्तिको विकास हुन थाल्यो भने हामीले निर्माण गरेको संविधान र संवैधानिक संविधान अनुसार बनेका आयोगहरूको गति के हुन सक्छ? अख्तियारलाई त्यसै गर्न थाल्यो भने के हुन सक्छ? यी स्वतन्त्र निकायहरू हुन्. सरकारले कहिलेकाहीँ सरकारमा बस्नेले गलत काम गर्छ, गलत काम गर्यो भने त्यसलाई कार्यान्वयन गलतलाई गलत हो भनेर अख्तियार दुरुपयोग गर्यो भनेर कारवाही गर्नका लागि अख्तियार दुरुपयोग निर्वाचन आयोग हामीले गठन गरेका हौँ. तर सरकारले नै बोलाएर यसो गर नभएदेखि देख भन्न थाल्यो भने त यो गलत प्रवृत्तिको विकास हुन्छ र निरङ्कुशतातिर मुलुक जान थाल्छ, कानुनी राज्य हराउन थाल्छ, संवैधानिकताको मुख्य प्रश्न गुम्दै जान्छ. यो बाटोमा सरकार जानु हुँदैन. झन् निर्वाचित सरकार हो, जनताले त तपाईँको राम्रा काम गर्न प्रतिशोध, अब हिजोका दिनमा गल्ती भयो होला क कसका प्रतिशोधको राजनीति भयो होला, कसैले ईर्षाको राजनीति गर्यो होला, कसैले द्वेषको राजनीति गर्यो होला, कसैले विपक्षहरूलाई फसाउने काम गरे होला. यी सारा कुरा अन्त्यका लागि अहिले नेपाली जनताले यो पार्टी रासपालाई पहिलो पार्टी बनाएर दुई तेह निजिक पठाएका छन्. 5 वर्ष लामो समय छ. 5 वर्षमा धेरै कुराहरू कानुन कतिपय परिवर्तन गर्नुपर्ने छ भने परिवर्तन गरौँ, तर त्रासका भर भएन. कर्मचारी तन्त्रमा हाइजम्प लङजम्प ट्रिपल जम्प सुरु भएको छ. नागेर जानुपर्ने सबभन्दा जुनियर सिनियरको कार्य दक्षता योग्यता र क्षमता पनि मुख्य काम हुन्. त्यो सँगसँगै उसले ऊ पर्छ सिनियर जुनियर पनि हेर्ने काम गरिन्छ. त्यतातिर पनि हेर्नुपर्दछ. उसको काम गर्ने शैली पनि हेर्नुपर्छ. गलत काम गरेका मान्छेलाई प्रोत्साहित गर्नुपर्छ भन्ने होइन, तर आफूभन्दा जुनियर मान्छे ल्याएपछि सिनियर मान्छेहरूको काम गर्ने मनोबल.
1: अब त सरकारले त के भनिरहेछ भने नि, हरेक मन्त्रालयमा चाहिँ सहजकर्ता नियुक्त हुँदैछन् होइन, सचिव भन्दा माथि सहजकर्ताले काम गर्दैछ अरे नि त होइन, अब सरकार सत्ता चलाउन.
2: यो हेर्नु, संविधानले नचिनेका कानुनले नचिनेका मान्छेहरूले शासन गर्ने पद्धतिको विकास हो भने त्यो झन् गलत हुन सक्छ. देशको शपथ ग्रहण, देश र जनताका नाममा शपथ ग्रहण गरेको म यो संविधान भन्दा कानुन भन्दा नेपाली जनतालाई सिरोपरमा राखेर काम गर्छु भनेर शपथ गरेका मान्छेहरू त गलत गर्छन् भने कानुनले नचिनेको संविधानले नचिनेको र जसको अधिकार चाहिँ तपाईँको हुँदैन तिनीहरूले बोलाएर शासन गर्ने पद्धतिको विकास भयो भने त मुलुक कहाँ जाने हो भन्नुहोस् त? हामीले परिकल्पना गरेको लोकतान्त्रिक मुलुक हुन्छ कि अर्को मुलुक हुन्छ? त्यो कुरा चाहिँ अहिले सरकारमा बस्ने सम्पूर्ण पोलिटिकल पार्टीले बुझ्नुपर्दछ. हामीले अहिले हतार गर्नुपर्ने, अर्कालाई तर्सिनु पर्ने, थर्काउनु पर्ने केही जरुरी छैन. सबैले एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्ने पद्धतिको कमसेकम अब त सुरुवात गरौँ न. नेपाली नागरिकका बिचमा एउटाले अर्कोलाई गाली गरेर नेपाली जनतालाई सुनाउने काम मात्रै हाम्रो हुन्छ. हामी काङ्ग्रेसले एमालेलाई, एमाले माओवादीलाई, माओवादीले रासोपालाई, रासोपाले अरू पार्टीलाई गाली गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्छ। राम्रा काममा जसले गरे पनि त्यसलाई स्वागत गर्ने र राम्रो हो भन्ने, नराम्रो काम आफैले गरे पनि नराम्रो छ नराम्रो हो भन्ने पद्धतिको विकास गर्नुपर्दछ। गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने काम गर्नुपर्दछ। यो परम्पराको सुरुवात कमसे कम अबको शताब्दीमा, एक्काइसौँ शताब्दीमा यो नयाँ दुई तिहाईको सरकार आएको बेलामा सुरुवात हो भन्ने आवाज दिन सक्यो भने राम्रो हुन्छ। मैले अघि पनि भने पाँच वर्षको अवधि ठुलो अवधि हो, हामी एउटा गरौँ न स्थायी विकासका कार्यहरू, यसलाई अगाडि बढाउँ, लगानीको वातावरण सिर्जना गरौँ, बाहिर जाने युवाहरूलाई यहीँ स्वदेशमै रोजगारका अवसर सिर्जना गरौँ। हामीले अहिले हिजो भने जस्तो इभन एउटा विद्यार्थी प्लस टू गर्ने बित्तिकै अथवा एसी गर्ने बित्तिकै भाग्ने प्रवृत्ति अन्त्य गर्नु पनि अहिलेको आवश्यकता हो। यस्ता युवाहरूलाई अब चाहिँ युवाको सरकार छ, हामी यहीँ नेपालमा केही गर्छौँ भन्ने वातावरणको सिर्जना गर्ने बेला भएको छ। त्यसैले यो प्रतिशोध र ईर्षाको राजनीति गरेर राजनीति पार्टीगत रूपमा, जातिगत रूपमा, चाहिँ धार्मिक रूपमा एउटाले अर्कोलाई विरोध गर्ने यी पद्धतिलाई अगाडि बढाउने काम हामीले गर्नु हुँदैन।
1: अब नेपाली कङ्ग्रेसको कुरा गरौँ। कङ्ग्रेसले फेरि चुनदेवीमा अर्कै कार्यालय स्थापना गरेछ, यो विभाजनको डिलमा हो नेपाली कङ्ग्रेस यतिखेर?
2: काङ्ग्रेसले नयाँ पार्टी कार्यालय स्थापना गरेको छैन कसैले पनि। केही सिनियर नेताहरूले एउटा सम्पर्क कार्यालय 15 महाधिवेशनमा भेटघाट गर्ने कार्यालय एउटा स्थापना गर्नुभएको, यो दोस्रो कार्यालय काङ्ग्रेसको अर्को कार्यालय भनेर स्थापना गरेको होइन। यो पनि मेसेज अलिकता भ्रमपूर्ण मेसेज गएको छ। काङ्ग्रेसले नयाँ काङ्ग्रेस बनायो, काङ्ग्रेस अहिले एउटै छ, नेपाली काङ्ग्रेस छ, त्यसमा कुनै विवाद छैन। अझ सबै साथीहरूलाई
1: अब चुनाव चिन्ह शङ्ख होइन,
2: यो तपाईँहरूले घोषणा गरेको हो, यो होइन। अहिलेसम्म यो
1: घोषणा गरेको हो, चाक्सीबारीबाट घोषणा भएको नि त, त्यो त
2: होइन होइन, यो गलत कुरा हो। कसैले पनि फलानु चुनाव चिन्ह फलानु काङ्ग्रेस भनेर अहिले कोही जानु भएको छैन। नेपाली काङ्ग्रेसलाई नै कसरी सुदृढ बनाउन सकिन्छ, कसरी एकताबद्ध बनाउन सकिन्छ, कसरी काङ्ग्रेसलाई अझ जनताको विश्वासिलो र पहिलो पार्टी भोलिका दिनमा बनाएर जान सकिन्छ, कसरी सबैको सम्मान गर्ने वातावरण सिर्जना हुन्छ, कसैलाई कसरी सबैलाई एउटाले अर्कोको आलोचना गरेर कोही पनि काहीँ पनि ठुलो हुँदैन। हामी पार्टीभित्रका साथीहरू जसको सिद्धान्त आदर्श मूल्य मान्यता एउटै छ, नेता बिपी कोइराला भनेर हिँडेका छौँ, देशलाई परिवर्तन गर्न लागेका छौँ। जस्तो सुकै अवस्थामा पनि मुलुकलाई लोकतान्त्रिक पद्धतिबाट अगाडि लानुपर्छ, संवैधानिक परिस्थितिबाट अगाडि बढाउनुपर्छ, संविधान अनुसार देश चल्नुपर्दछ भनेर अगाडि जाने पार्टी, कानुन अनुसार मुलुक चल्नुपर्छ भन्ने पार्टी आपसमा विभाजित भएर द्वन्द गरेर अगाडि जाँदैन। तपाईँहरू यो काममा नलागिदिउँ, तपाईँहरूलाई पनि अनुरोध गर्छु र सम्पूर्ण जति पनि साथीहरू हुनुहुन्छ,
1: ठुलो लोकतान्त्रिक पार्टी मिलोस्, देशले सुशासन पाओस्, भाग भण्डार लुछाचुडी नहोस्, हैन,
2: पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ। अब झन् मैले भने
1: पार्टी एकताबद्ध हुने सम्भावना कम छ,
2: पुराना नेताहरूलाई पनि सम्मान गर्ने, नयाँ मान्छेहरूलाई पनि आकर्षित गर्ने, सबैलाई एकै ठाउँ लिएर हिँड्ने वातावरण गर्नुपर्छ, त्यही अहिलेको सबभन्दा उत्तम मार्ग हो।
1: तर सहमति अझै जुट्न सकेका छैन नि त, फेलेर जाने रणनीति अख्तियार
2: गर्नु पर्छ, संवादै हो, हेर्नु म त बारम्बार भन्ने गरेको छु,
1: के को संवाद गर्ने, सबैलाई सम्मान चाहिएको छ, क्रियाशील सदस्यता अध्यावधिकै नगर्ने रे, पहिले
2: सम्मान पनि गर्ने मान्छेलाई गर्नुपर्छ, जसलाई सम्मान गर्न सक्यो भने त्यो सम्मान आफू पनि पाउन सकिन्छ। त्यसैले सम्मान गर्न सक्नुपर्ने गर्नुपर्ने मान्छेलाई सम्मान पनि गर्नुपर्छ, संवाद गर्नुपर्ने ठाउँमा संवाद पनि गर्नुपर्छ, अहिलेको सबभन्दा उपयुक्त त्यही हो।
1: अहिले संवादको कमी कि सम्मानको कमी, त्यसो भए
2: संवादको कमी हो, एक आपसमा संवाद
1: संवाद किन हुन सकेन, यही हुनुहुन्छ काठमाडौँ,
2: यसले तु अलिकता मनमा केही कसैको केही छ भने आफ्नै पार्टीका साथीहरू हिजो सँगै बसेर काम गरेका हामी एउटाले अर्कोको आलोचना सोसल मिडियामा गरेर भँगेरे अक्षरमा मिडियालाई हेडलाइन बन्न दिने अवसर हामीले दिनु हुँदैन। सबै साथीहरू सबै नेताहरू एक ठाउँमा बसेर पार्टीलाई अझ सुदृढ एकताबद्ध बनाएर अगाडि अगाडि बढ्नुपर्छ। मेरो तेरो भन्दा पनि हाम्रो र राम्रो मान्छेलाई अगाडि बढाउने परम्पराको विकसित हुनुपर्छ।
1: होइन अब वैधानिक कङ्ग्रेसलाई चाहिँ सबैले एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ भन्ने लाइन त हो नि त होइन, अब चितरभित्र
2: मैले वैधानिक होइन भनेको छ अहिले, फेरि तपाईँहरू जो वैधानिक अवैधानिक काङ्ग्रेस दुईटा वैधानिक एउटा अवैधानिक काङ्ग्रेस अर्को भन्ने छ र एउटै छ नेपाली काङ्ग्रेस त्यही हो।
1: होइन वैधानिक भने त अब गगन थापाहरू सभापति हुनुभयो अरे, पूर्णबहादुर जीहरू चाहिँ अब नयाँ तयारीमा हुनुहुन्छ नि त।
2: त्यसलाई त्यसलाई गगन थापालाई सभापति होइन भनेर अहिले कहिले भन्नु त,
1: होइन गगन थापालाई सभापति मान्दैनौ भन्ने पनि त छ नि राम्ररी खतिलाजी पार्टीभित्र।
2: ए बाबा त्यो त सुन्नुहोस् न, एउटा विशेष महाधिवेशन चुनाव अगाडि गर्ने नगर्ने भन्ने एउटा लाइन थियो, मेरो पनि एउटा लाइन थियो होला त्यो बेला।
1: तपाईँको लाइन त क्लियर छ अहिले,
2: सुन्नु न, विशेष महाधिवेशन गर्दाखेरि त्यसको फाइदा हुन्छ हुँदैन भन्ने थियो, तर विशेष महाधिवेशन भइसक्यो, विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि त्यसलाई मान्यता दिइसक्यो, अहिले दिइसकिसकेपछि सबैले सभापति गगन थापालाई नै स्वीकार गरेर हिँडेको बेला छ। त्यसैले सभापति गगन थापा होइन भनेर जसले भन्छ त्यो होइन, सबैले सभापति गगन थापालाई नै, तर अझ काङ्ग्रेसलाई व्यवस्थित अझ एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने भनाइ मात्र हो।
1: अब यो अलिकति विवादको जर चाहिँ अब यो कहाँनिर हो, यो सहमति मिल्न नसकेका कुरा जिस्ट कुरा भन्नुहोस् त, यो कहाँनिर चाहिँ दुई पक्ष बिचको सहमति मिल्न सकिरहेको छैन
2: भने नि संवादको कमी हो तुरन्त। अब एउटा त यही सक्रिय
1: होइन, संवाद त भइ नै हाल्थ्यो नि त, मेन कुरामा चाहिँ सहमति जुन्न नसकिसके
2: क्रियाशील सदस्य 2000 अघिल्लो साल अथवा 82 पौषमा नवीकरण गरेका जति सबै साथीहरू जसको हातमा मोबाइल छैन, जो काङ्ग्रेस हुन चाहन्छ, एउटा 85 वर्षको एउटा 90 वर्षको वृद्ध पनि एउटा गाउँमा बसेको अपढ मान्छे पनि मोबाइल नभएको मान्छे पनि काङ्ग्रेस हुन चाहन्छ भने त्यसलाई क्रियाशील सदस्य रिन्यु गरेको छ भने त्यसलाई कन्टिन्युटी गरौँ, बरु सिस्टममा ल्याउन के गर्दा हुन्छ, अरू उपाय छन् भने गरौँ, त्यसलाई अध्यावधिक नाउँमा त्यसलाई रोक्ने काम नगरौँ, सबैलाई गरौँ भन्ने एउटा भनाइ छ। यसलाई होइन एउटा सिस्टममा ल्याउँ, आधुनिकीकरणको जमानामा यसलाई डिजिटलाइज गरौँ भन्ने एउटा भनाइ छ। डिजिटलाइज गरौँ भने पनि नराम्रो कुरा होइन, सबैलाई काङ्ग्रेस हुने चाहने साथीहरूलाई दिउँ भन्नु पनि नराम्रो होइन। अलिकता भाष्य अलिकता कसले कसरी प्रस्तुत गरे यसलाई बसेर छलफल गरेपछि यो पनि मिल्ने कुरा छ, मिलाउनु पर्दछ। अर्को हिजो चाहिँ तपाईँका केही साथीहरू विशेष महाधिवेशनमा नगएका साथीहरू कहीँ छुट्ने छन् कि भन्ने आशंका छ भने तिनीहरूलाई पनि एडजस्ट गरेर सबै साथीहरूलाई एकै ठाउँमा रहने वातावरण सिर्जना गरौँ भन्ने भनाइ हो। यो संवाद भइसकेपछि यी कुराहरू मिल्छन् भन्ने मलाई चाहिँ विश्वास छ।
1: अब जाँदा जाँदै पार्टी सभापतिको भूमिका चाहिँ कस्तो छ अहिले, पार्टी मिलाउनका निम्ति उहाँहरूको सक्रियता कस्तो छ? सक्रियता पुगेको छैन होइन, सभापतिज्यूको पहिलेरी जाने रणनीति छ उहाँको पनि,
2: अरू अरू अरू होइन, संवाद गरेर केही बिग्रिँदैन, सबैसँग संवाद गर्नुपर्छ। हेर्नुहोस् हामीले हिजो सबभन्दा सशस्त्र द्वन्द्वको बेलामा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई दिन दहाँदै हत्या गर्दै हिँड्ने शक्तिहरू, बहुदल व्यवस्था मान्दिन भन्नेहरू, गणतन्त्र मान्दिन भन्नेहरू, संविधान मान्दिन भन्ने शक्तिहरूलाई पनि यो पद्धतिमा ल्यायौँ, जनताबाट निर्वाचित हुने शासन पद्धतिको विकास गरौँ, यो सबै काम हाम्रै नेतृत्वमा भएको हो भने आपसमा साथीहरू बिच बोलचाल नहुने होइन। हिजो पार्टी नै फरक भएका साथीहरूलाई त देशको एउटा प्रजातान्त्रिक पद्धतिमा ल्याउने पार्टीले पार्टीभित्रका साथीहरूसँग संवाद गर्नुपर्छ, परो भने देशको संविधान मान्नेहरू, संविधान निर्माण गर्नेहरू, अझ देशलाई एकताबद्ध गर्न अप्ठ्यारो परेकोलाई सबैलाई तिनवटा कुरा हेर्नुहोस्, विशेष गरी पार्टीलाई पहिलो बनाउन पहल गर्नु पर्यो, आफू दह्रो बन्न पहल गर्नु पर्यो, र देशलाई पनि बलियो बनाउन नेपाली काङ्ग्रेसको नेतृत्वले पहल गर्नुपर्छ। यो तिनटै कुरा गर्यो भने काङ्ग्रेस फेरि भोलि पहिलो र प्रिय बनेर जान्छ।
1: भ्रष्टाचारमा चाहिँ अलिकति निर्मम बन्यो होइन सरकार चाहिँ, व्यक्तिहरू झपाझप पक्राउ पर्न थाले।
2: होइन ठिक छ, गलत गर्ने मान्छेहरू पक्राउ परुन् त्यसमा केही छैन, कानुन सम्मत नियम सम्मत आधारमा जानु पर्यो, भ्रष्टाचार गरेका गलत गरेका मान्छे छन् भने त्यसलाई बचाएर हिँड्नुपर्छ भन्ने न हिजो सिद्धान्त थियो न आज छ, कोही पनि त्यसलाई बचाउने पक्षमा छैनन्, तर अरू केही काम नगर्ने सधैँ यो मात्रै फलानु पक्राउ परो फलानु छोडियो भन्ने मात्रै समाचारले मुलुक निर्माण हुँदैन।
1: तर जुन उसले ट्र्याक अगाडि बढाएको छ, अब चाहिँ ग्रे लिस्टबाट हट्ने संकल्प सहित सरकार अगाडि बढेको छ, यसमा तपाईँहरूको साथ छ?
2: यो त ठिक छ, ग्रे लिस्टबाट हटोस्, ग्रे लिस्टबाट हटाउनु पर्छ, देशलाई कालो सूचीमा राखेर लगानीका वातावरण सिर्जना नहुने अवस्था सिर्जना भयो, विदेशीहरूले नपत्याउने वातावरण सिर्जना भयो भने त्यो कसैको लागि पनि राम्रो होइन, त्यसैले यो हुनु ठिक हो, तर यो नाउँमा फेरि कसैलाई तर्साउने थर्काउने, उद्योगपतिहरूलाई लखेट्ने, सुकुम्बासीलाई लखेट्ने, अरू मान्छेलाई लखेट्ने कसैलाई, यो मात्रै काम पनि सबभन्दा महत्त्वपूर्ण होला जस्तो लाग्दैन।
1: तर सरकारले चाहिँ धेरै

0: दायित्व अन्तर्गत पर्दछ त सरकारले हेर्नु पर्दछ। त्यसैले यो फलानु एउटा हुम्लाको एउटा गाउँपालिकामा बस्ने नेपाली नागरिकलाई समस्या पर्यो भने ए यो हाम्रो सरकार थियो र त्यहाँ फलाना पार्टीको भन्ने त्यस्तो कुरा गर्न चाहिँ सुहाउँदैन। त्यो
1: बिचरा मृत गणेश नेपालीको सब परिवारलाई बुझ्नका निम्ति दबाब आइरहेको भन्ने विषय आएको छ। उसलाई क्षतिपूर्तिको व्यवस्था नगरी सरकारले उसलाई रोजगारीको ग्यारेन्टी नगरी अब उसको आमा बुवा त्यसपछि चाहिँ एउटा बुढी बेसारा बुढी सानी छोरी होइन के खाएर बस्ने
0: राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यो एउटा गम्भीर प्रकृतिको घटना हो, दुःखद घटना हो। त्यसैले यस्ता घटना घट्न नदिन सरकारले हिजोका दिनमा पनि अहिले पनि पहल गर्नुपर्छ। हिजो चाहे प्रेम प्रसादजीको कुरा होस् चाहे अहिले गणेश नेपालीको कुरा होस् भर्खरै फेरि हिजो सर्लाहीमा अर्को दुःखद घटना भएको छ। यस्ता घटनाले मुलुकको शिर न्यौरिने काम भएको छ। मान्छेहरू निराशामा झन् निराशामा परिणत हुने सम्भावना बढ्छ। त्यसैले सरकारले यस्ता कुरामा बोल्नु पर्दछ, के गर्ने हो बोल्नु पर्दछ। उल्टो त्यहाँ म चिच्याउने हो तिमीहरू मैले मात्रै गरेको थिएँ भन्ने वातावरण छैन। हेर्नुहोस् सरकारमा बस्नेले अझ संयमित अझ धैर्य भएर प्रस्तुत गर्नुपर्दछ। हिजो गृहमन्त्रीज्यूले संसदमा यो मेरो सरकार थिएन त्यहाँ त हाम्रो सरकार थिएन भन्ने जुन अभिव्यक्ति दिनुभयो त्यो ठिक अभिव्यक्ति थिएन।
1: यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद रामरी खतिवडाजी। नमस्कार।
0: धन्यवाद।
1: नेपाली कङ्ग्रेसका नेता रामरी खतिवडा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।

0: Zodis FM 93.2 MHz.
1: समसामयिक घटनाक्रम बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा प्रतिनिधि सभा सदस्य जनक सिंह धामी, नेकपा एमालेकी नेत्री तथा प्रतिनिधि सभा सदस्य साजिदा खातुन सिद्दिकी र श्रम संस्कृति पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य एवं प्रमुख सचेतक आरएन राई। आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्। जनकजी, साजिदाजी र आरएनजी, यहाँहरू तिनैजनालाई जनता जान्न चाहन्छन्, म स्वागत गर्न चाहन्छु।
2: धन्यवाद, धन्यवाद,
3: धन्यवाद।
1: गरिबको चमेली बोलिदिने कोही छैन, प्रधानमन्त्री बालेन्द्र शाहको गीत। गरिब दिनदिनै मरिरहेछन्, तर आत्मदाह गर्नुपर्ने स्थितिमा छन्। बालेन सरकार आइसकेपछि झन् इन्द्रबहादुर राईदेखि गणेश नेपालीसम्म हेर्नुहोस् त, सरकार के हेरेर बस्छ?
2: बोलिदिने भनेको राज्य हुन्छ, सरकार हुन्छ, सरकार र राज्यले बोल्नुपर्छ। र कतिपय कुराहरूमा जनस्तरमा पनि समाजले पनि त्यसको चाहिँ हेर्छ। त्यो भएर यी घटनाक्रमहरू एकै दिन दुई दिन भएका हुँदैनन्, यी निरन्तर रूपमा यो समाजमा पहिलेदेखि चाहिँ
1: तरिकाले भइरहेको पनि काल पल्कियो भन्ने चिन्ता भयो क्या? हिजो गणेश नेपाली, आज सरलाईमा फेरि अर्का एक युवाले आत्मदाह प्रयास गर्नुभयो।
2: यी घटनाक्रमहरू के हुन्छ भने, अब तपाईँ कतिपय कुराहरू के हुन्छ भने, नीति नियमको कमजोरी, राज्यको केही कुराहरू संस्कार, राज्यको जस्तै अर्थ आर्थिक रूपले, सामाजिक रूपले देखि लिएर तपाईँको आर्थिक, सामाजिक, राजनैतिक विभिन्न कुराहरूले गर्दाखेरि विभिन्न घटनाहरू घटेका हुन्छन्। कुन घटनाहरू कुन घटनासित सम्बन्धित छ ती कुराहरू पनि हुन्छन्। एउटा हाम्रो देशको विडम्बना नै हो कि अब आर्थिक रूपमा एकदम चाहिँ हाम्रो देश जर्जर अवस्था,
1: राज्यको चरम असफलता को ज्वलन्त दृष्टान्त हो क्या? जनक सिंह धामीजी, तपाईँहरू सरकारमा हुनुहुन्छ, सत्तामा हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ, अहिले झन्डै दुई तिहाई बहुमत छ, 182 सिट छ, प्रधानमन्त्री बालेन्द्र शाह हुनुहुन्छ, विगतमा प्रधानमन्त्री
2: निश्चित रूपमा
1: के लेख्नुहुन्थ्यो मेयर हुँदाखेरि, काठमाडौँ महानगरपालिकाको नेतृत्व गर्दै गर्दाखेरि?
2: निश्चित रूपमा अहिले के हो भने, एकजना युवाले आफ्नो आत्मदाह गरेर ज्यान गुमाएछ, उहाँप्रति हार्दिक श्रद्धाञ्जली पनि अर्पण गर्न चाहन्छु र परिवारमा संवेदना पनि छ। यो एउटा संवेदनशील कुरा पनि हो, यसलाई चाहिँ राज्यले पनि कुन तरिकाले कहाँ कसरी किन चाहिँ यसरी हुँदैछ भन्ने कुराहरू चाहिँ अध्ययन गर्नुपर्छ। गम्भीर समीक्षा गरिरहेका छौँ हामी, र अब छानबिन समिति पनि गठन भएको कुरा चाहिँ अब जानकारी दिनुभएको छ गृहमन्त्रीज्यूले। यसलाई गम्भीर समीक्षा, यसलाई चाहिँ एकदमै मसिनो ढङ्गले चाहिँ छानबिन गरेर आइन्दा यस्ता किसिमका घटनाहरू नहुन् भन्ने किसिमले सरकार सचेत छ, र यसमा सबै पक्षहरूले पनि एउटा सचेत हुनुपर्ने परिस्थिति छ। हेर्नुहोस् तपाईँहरू ट्राफिक, हेर्नुहोस् नेपालको, विदेशको कुरा हेर्नुहोस्, यहाँको हेर्नुहोस्, अब हाम्रो अवस्था स्थिति

0: कुन स्थितिबाट हामी गुज्रिएर चाहिँ बाटाघाटा हेर्नुहोस् हाम्रो सबै क्षेत्र पक्षमा हामी पछि नै छौँ, त्यही भएर यसलाई सुधार गर्दै लैजाने र कसरी घटना दुर्घटना कम हुन्छन् त्यो ढङ्गले पनि हामीले अगाडि हेर्नुपर्ने छ। जिम्मेवारी छ, सरकार जिम्मेवार हुन्छ, यसमा जिम्मेवारी महसुस गरेको छ, बोध गरेको छ।
1: साजी दाजी, सुकुम्बासीहरूको आत्महत्यादेखि गणेश नेपाली र सर्लाहीका एक युवाको आत्मदाह प्रयाससम्म आइपुग्दाखेरि प्रतिपक्ष चाहिँ के गरिरहेको छ?
2: प्रतिपक्ष सिरियस नै छैन, ऊ सिरियस भएको भए
1: प्रतिपक्ष दल सिरियस छैन,
2: सिरियस छैन, ऊ सिरियस भएको भए आज सदनदेखि सडकको तपाईँले डेटा हेर्नुहोस्, प्रतिपक्ष कहीँ पनि सिरियस हुनुहुन्न र त्यो सँगसँगै सरकार झन् सिरियस हुनुपर्ने, सरकार सिरियस हुनुहुन्न। सुकुम्बासीको सवाल होस् या जनताका आय आर्जनको कुरा होस् या आर्थिक सामाजिक सांस्कृतिकका सवाल होस्, अझ भएन भने सरकार त हेरेर बसेको छ, एकदम हेरेर बसेको छ। देशको प्रधानमन्त्री ले
1: सुन्नु
2: न, देशको
1: प्रधानमन्त्री जति यस्ता घटना भयो नेपालमा फेरि प्रतिपक्षी दलहरू त राजनीतिकरण गरिहाल्छन् जुनसुकै घटनालाई।
2: कस्तो सोच नै गलत हो, हामीले न त्यसलाई चटनी बनाएर बसेका छौँ न हाम्रो लागि मसला होइन, जनता मर्ने हाम्रो लागि मसला हुन्छ? जनताको पेटमा गाँस बास कपास पनि नहुने, गाँस पनि नपुग्ने, बस्ने घर पनि नहुने, होइन सुत्ने ओछ्यान पनि नहुने, अनि हाम्रो लागि चटनी हुन्छ? यो कस्तो कस्तो हामीले
1: पीडितहरूको घाउमा मलम लगाउने भन्दा पनि यो विषयलाई बढी विषयान्तर गर्ने अनि राजनीतिकरण गर्ने
2: जनताले के कुरा गर्नुभएको छ त्यो पनि मलाई थाहा छ। प्रतिपक्ष
1: भने
2: सुन्नु न, म भन्दैछु
1: सुन्नु
2: न, हामी डिमान्ड साइडमा छौँ, डिमान्ड भनेकै जनताको आवाजलाई उठाउने हो र प्रतिपक्षमा जो हुनुहुन्छ उहाँ चाहिँ सप्लाई साइडमा हुनुहुन्छ, उहाँ सरकार पक्ष हुनुहुन्छ, सरकार पक्षले हरेक नीति नियम कानुन विधेयनका कुराहरू मान्छेका गाँस बास कपासका कुराहरू व्यवस्थापन गर्ने उहाँहरूको, त्यस कारणले हाम्रा आवाजहरू सदनमा पनि बोल्दछन् सडकमा पनि बोल्दछन्। आज सुकुम्बासीको कुरा हामीले गरेका हो, साइदा सिद्दिकीले गरेका हो, साइदा सिद्दिकीले गरेका हो, आज चाहिँ गणेशजीको के त्यस्तो प्रब्लम देख्नुभयो नि त, आज उहाँको
1: अवस्था
2: मृत्यु भयो होइन, यो त दुःखद कुरा हो नि त, उहाँलाई त हार्दिक श्रद्धाञ्जली पनि दिन चाहन्छु होइन। परिवार छ, परिवार चाहिँ अब संवेदनशील पनि हुनु पर्यो, सहनु पर्यो, अब दुःख परेको छ, हामीलाई त पीडा छ नि त, तर आज यही कुरामा उठाउँदा, आज यही कुरामा हामीले सदनमा प्रतिपक्ष भएर बहस गर्दा फेरि सुरुमा त सम्मान्य सभामुख महोदयले टाइम दिनुभएन, चारजनालाई दिन्छु भन्नुभयो, पछि सबैलाई दिनुभयो, हामी दुईजना मान्नेलाई दिनुभएन, मलाई र माओवादीको एकजना मान्नेलाई, त्यसपछि हामीले हात उठाएर हामीले समय माग्यौँ जनताका
1: सभा संवेदनशील विषयमा पनि संसदमा राजनीति भइरहेको छ।
2: जनताको सवाल भने कसको हो? जनताको सवाल भने सरकारको सवाल हो कि होइन? सरकार गम्भीर हुनुपर्छ कि पर्दैन? अनि जहिले पनि सरकार चुप्प लाएर चाहिँ हिँडेर हुन्छ? सरकार त गम्भीर हुनु पर्यो नि, अनि आएर चाहिँ हाम्रो गृहमन्त्रीले एकदम औला ठर्याएर विपक्षको तिर एकदमै तपाईँहरू ठुल्ठुलो कुरा गर्नुभयो भनेर झपार्नु भएछ, म त बाहिर थिएँ, मैले पछि मिडिया हेरेँ,
1: गृहमन्त्रीज्यू त रुनु भयो,
2: हैन
1: गृहमन्त्रीज्यू
2: रुनु
1: शब्द पहल गर्दा गर्दै पनि बचाउन सकिएन गणेश नेपालीले भन्नु भयो,
2: गृहमन्त्रीज्यू रुनु भयो, हिजो
1: 23-24
2: को आन्दोलनको चाहिँ डिजाइन गर्नेहरू, पानी बाँड्नलाई हिँड्नेहरू, टिओबी जस्ताका नाम आउनेहरू रुनु भयो, धेरै रुनु पर्दैन, बरु मलम छिटै लगाउनु पर्थ्यो। आज त्यो कुरा आउँदा आउँदा फेरि मधेसमा एकजना युवा त्यही अवस्थामा पुग्नुभयो, त्यो के हो त,
1: नायब महानिरीक्षक डिआइजी गोविन्द थपलियाको नेतृत्वमा गणेश नेपालीको आत्मदाह प्रकरण बारे छानबिन गर्न समिति बनाएको छ, सरकारले आज मात्रै सत्य तथ्य अनुसन्धान गर्ने बाहिर ल्याउने भनेको छ,
2: यो दुःखद कुरा हो। समिति गठन भयो, समिति गठन गरेर भोलि रिपोर्ट दिन्छ, त्यो रिपोर्टले के बोल्छ त्यो हामी सबैलाई थाहा छ, त्यस कारणले समिति गठन गरेर एउटा रिपोर्ट दिन्छ भन्नुभन्दा पनि अब आगामी दिनमा यस्ता घटना नघटोस्।
1: आरएन राईजी, तपाईँको श्रम संस्कृति पार्टीको प्रमुख सचेतक, के गर्दैछ तपाईँको पार्टी चाहिँ? नेपालमा न श्रम गर्ने अवसर छ अहिले, होइन श्रम गर्न पाएका छैनन्, मान्छेहरूमा निराशा छ, प्रतिपक्षीहरू संसद अवरुद्ध गर्छन्, संसदमा कोलाहल मचाउँछन्, अनि सरकारलाई समयमा बेलामा घचघचाउन सक्दैन, घटना भइसकेपछि राजनीतिकरण गर्न खोज्छन् भन्ने आरोप छ।
3: हुन्छ, धन्यवाद प्रश्नको लागि। सबैभन्दा पहिलो कुरा, गणेश नेपाली भाइ जो 25 वर्षको युवा, जब जिन्दगीको सुरुवात हुँदै थिए तब आत्मदाह गर्नु पर्यो, कस्तो मेरो देशको परिस्थिति होइन, मभन्दा 5 वर्ष भाइ हुँदो रहेछ, 30 वर्षको भएँ, म दुःख लाग्छ मलाई यो परिस्थिति देख्दाखेरि। उहाँको परिवार र उहाँलाई, विशेष गरी म उहाँलाई परिवारमा धारण गर्ने क्षमता मिलोस् र उहाँहरूलाई हार्दिक श्रद्धा ज्ञापन गर्न चाहन्छु।
1: नेपाली समाजको यथार्थ, चित्त यथार्थ,
3: यो यो यो
1: वास्तविकता,
3: यो
1: प्रतिबिम्ब बिम्ब यस्तो छ। हेर्नु,
3: सुन्नु नि, सुन्नु न, यो परिस्थितिबाट जेएनजी आन्दोलन पछाडि नेपाली जनताले नयाँ परिवर्तन हुन्छ कि भन्ने आशाले जनताहरूले दुई तिहाईको नजिक मन्दिर पठाए। हामी सबै निर्वाचित भएर आयौँ, कोही दलले दुई तिहाई ल्यायो, कसले अलिक कम ल्यायो होला, तर हामी निर्वाचित भएर आयौँ। तर आइसके पछाडि एउटा आशा, त्यो निर्वाचित भइसके पछाडि मसँग पनि एउटा आशा थियो, त्यो आशाभित्र नेपालीको सुन्दर भविष्य थियो। तर कहाँनिर गएर अड्क्यौँ भने, हामी सबै त्यहीभित्र स्वतन्त्र विद्रोहीहरू कहाँनिर अड्क्यौँ भने, नयाँ गर्ने भनेर आइयो, पुरानो भन्दा खराब भइयो।
1: तपाईँहरू पनि नयाँ,
3: सुन्नु सुन्नु सुन्नु,
1: श्रम संस्कृति पार्टी,
3: सुन्नु न, एकछिन,
1: खालि निराशा मात्रै छर्ने क्या,
3: सुन्नु न,
1: सरकारले सुकुम्बासी बस्ती व्यवस्थापन गर्दादेखि अहिलेसम्मको अवस्था हेर्नुहोस् न,
3: सुन्नु न, मैले कुरा आउँदैछु,
1: क्लियर कट भन्नुहोस् न,
3: सुन्नु, यस्तो भयो र नयाँ गर्ने भनेर आइयो तर नयाँ गरिएन है।
1: श्रम संस्कृति पार्टीले पनि नयाँ नगरेकोमा,
3: सुन्नु न,
1: तपाईँको स्वीकारोक्ति छ,
3: सुन्नु न, नीतिगत हिसाबले आज सांसद भइसके पछाडि काहीँ न काहीँ म जवाबदेही हुनुपर्छ, तर म सत्तापक्ष त होइन, म सरकारमा त छैन, तपाईँलाई थाहै छ, कानुन मैले त्यहाँ रोस्टन नभएर के भनेको छु, कानुन एक पुस्ताको लागि होइन, कानुन सत्तापक्षको लागि होइन, कानुन प्रतिपक्षको लागि पनि होइन, कानुन पुस्ताउँ पुस्ता नेपाली समाजलाई सही बाटोमा मार्गदर्शित गर्नको निम्ति कानुन बनाउने हो। त्यसैले कानुन बनाउँदाखेरि न प्रतिपक्ष न सत्तापक्ष पूर्ण विचार गरेर बनाउनुपर्छ भनेका छौँ हो। तर हाम्रो चलन के रहेछ भने, हिजोबाट अहिलेसम्म सत्तापक्षमा भने चाहिँ ढ्याप ढ्याप ढ्याप ढ्याप गरेर कानुन पास गर्ने, अनि प्रतिपक्ष चाहिँ के भन्ने, यो गलत छ, अरू गराइ गर्ने, अहिलेको हालत पनि त्यही हो, त्यही हो नि।
1: जनाबजी, तपाईँहरूको हालत, साजिदाजीले, आरएनजीले,
4: उहाँले उहाँले कसरी बुझ्नुभयो, उहाँ पनि नयाँ नै हुनुहुन्छ र मैले पनि अब
1: बालन सरकारलाई झन्डै दुई तिहाई मत दिएको, यही निराश हुनलाई, यही अवस्था आउनलाई, यही दिन आउनलाई, गरिब जनताहरूको घरमा चुलो नबल्ने,
4: पोजिटिभली पनि धेरै कुराहरू हेर्नुपर्ने हुन्छ, त्यसैले पनि आयो। अब नेपालको अवस्था कस्तो छ भने, असीमित आवश्यकताको बिचमा सीमित साधनहरूले पुगाउनु परिरहेको छ एउटा त, अनि अब हाम्रो संस्कार, विगतदेखिको एउटा संस्कार, राजनीतिक संस्कार अहिले भनिहाल्नु भयो हाम्रो,
1: मौसम सुहाउँदो नीति नियम ऐन कानुनहरू किन बनाउनुहुन्न तपाईँहरू,
4: त्यो त भर्खर सुरुवात भएछ नि त, नीति नियम कानुनहरू यहाँनिर होइन, अब के भने, अब नीति नियमका
1: घटना हेर्नुहोस् न,
4: गणेश नेपाली
1: सामान्य घटना होइन,
4: एकदम संवेदनशील छौँ हामी यसमा, एकदम त्यो संवेदनशील घटना हो यो, यस्ता घटनाहरू नीति बनाउँछौँ यसका लागि भन्दैछौँ
1: नि त,
4: सबै कुरालाई राजनीतिकरण,
1: दिनभरि पठाओ राइड गर्ने, पठाओ चलाउने व्यक्तिलाई राज्यको कानुनले,
4: मैले जिम्मेवारी लिन्छ राज्यले, राज्यले जिम्मेवारी लिन्छ, कुनै पनि प्रत्येक नागरिकहरूको जिम्मेवारी
1: भावुक भएर या चाहिँ स्टन्ट गरेर
4: के गर्नु पर्थ्यो घटना घट्यो अचानक घटना घट्यो अब के गर्नुपर्ने थियो अब यो गर्नुपर्ने थियो भनेर चाहिँ सरकार त सचेत भएर अगाडि के गर्नुपर्छ भनेर त लागिरहेको छ तर यसलाई के भइदियो भने अहिले सम्माननीय प्रधानमन्त्रीजी आफै गएर त्यहाँ पेट्रोल खन्याएर त्यो व्यक्तिलाई चाहिँ आगो लगाएको भन्ने किसिमले भाषा सिर्जना गर्नु त भएन नि त यो के हो भने अब यो सबैको एउटा चाहिँ समस्या पनि हो देशकै समस्या
1: राज्य भनेको अभिभावक हो
4: गृहमन्त्रीज्यूले आफैले पनि भन्नुभएको छ काहीँ
1: कमी
4: सरकारले कतिपय सकारात्मक कुराहरूमा पनि के हुन्छ
1: राजपाको राजमा चाहिँ जसलाई जे गर्ने पनि छुट्छ
4: सकारात्मक कुराहरूलाई समर्थन पनि गर्नुपर्छ विरोधका लागि विरोध मात्र होइन यसलाई पनि एउटा चाहिँ तपाईँको आफ्नो एउटा अन्तर्ध्यान दृष्टिकोणले हेरेर चाहिँ के छ वास्तविकता त्यो मनले त भन्छ नि मान्छेको विरोधका लागि विरोध र समर्थनका लागि समर्थन मात्रै पनि होइन वास्तविकता के हो
1: त्यो आधारमा जानुपर्ने मलाई बोल्न दे सरकार भनेको बिर्सिनु हो
4: त्यो त अहिले कसैको त्यो बोल्ने उसलाई चाहिँ रोकेको छैन नि त अहिले त बोल्ने कुरालाई रोकेको त छैन नि त अहिले अब कति बोल्नुहुन्छ प्रतिपक्षका
1: सन्तानको आवाज
4: एक घन्टा अहिले त अब के भने हामीले त अब कतिसम्म भ्याइसक्यो भनिसक्नु भएको छ भने अब निरीह एउटा प्राणी जस्तो हो भन्ने टाइपले पनि उहाँले भनिसक्नु भएको छ अब के भने अब प्रत्येक कुराहरूलाई संवेदनशीलतामा लिनुपर्ने हुन्छ ज संसद भनेको एउटा चाहिँ जिम्मेवार थलो हो सर्वोच्च निकाय हो त्यो भएर त्यहाँ चाहिँ मर्यादित ढङ्गले प्रस्तुत हुनुपर्छ भन्ने कुराहरू पनि हो
1: संसदमा मर्यादित चाहिँ को भएन
4: मर्यादितै छन् तर कतिपय कुराहरू के हुन्छ भने नियमावली अनुसार नै जानुपर्छ भन्ने पनि हुन्छन् अब अब हिजोको जे संस्कार थियो त्यो पनि अब यस्तै पो हो कि भन्ने सोचले पनि त्यो पनि हुन
1: अहिले समाजमा जे जस्ता घटना घटिरहेछन् नि यसलाई समाधान गर्नको लागि तपाईँहरूसँग प्याकेज त्यस्तो प्रस्ताव घोषणा चाहिँ के छ त
4: अब घटनाहरू समाजमा विभिन्न किसिमका घटनाहरू
1: प्रतिदिन भइरहेछ
4: यी घटनाहरू जस्तै तपाईँको आजको आत्मदाहको त्यो कुरा आयो यो घटना कसरी भयो किन भयो यसलाई कसरी निराकरण गर्नुपर्छ यस्ता घटनाहरू नदोहोरिँदिन के गर्नुपर्छ भन्ने किसिमले सरकार त अब सचेत छ नि त त्योभन्दा बाहेकका घटनाहरूमा पनि जति पनि छन् समाजमा भर्खरै हामीहरू चाहिँ यहाँ आएका छौँ अनुभवको एउटा चाहिँ अनुभव भइरहेको छ हामीहरूलाई कतिपय नियम ऐन कानुनहरू चाहिँ पास गर्नुपर्ने छ बनाउनु पर्नेछ नीति नियमहरू बनाउनु पर्नेछ कतिपय नीति नियमको कमी कमजोरीले पनि अब यहाँ घटना दुर्घटनाहरू हुने गरेका छन् त्यसैले सरकार संवेदनशील छ हामी सबै संवेदनशील छौँ मलाई लाग्छ र हिजोका पार्टी जो पुराना पार्टीहरू थिए अहिले संसदमा प्रतिनिधित्व गरिराख्नु भएको छ उहाँहरू पनि संवेदनशील हुनुहुन्छ हुनुहुन्छ यी सबै कुराहरूमा अहिले उहाँ मसँगै बस्नुभएको छ उहाँ मान्यज्यू उहाँ सिसिएम हुनुहुन्छ एमालेको बाट होइन एकदम संवेदनशील हुनुहुन्छ आर्यन राईजी हुनुहुन्छ उहाँ पनि एकदम राम्रो किसिमले प्रस्तुत भएको मैले देखेँ यसरी राम्रो किसिमले
1: उहाँले त हिजो टिओबीको विषयदेखि लिएर राष्ट्रपाले देश जलाएको विषयदेखि लिएर
4: राजनैतिक कुराहरूमा उहाँहरूले के भन्नुहुन्छ यो मूल्याङ्कन त अब बाहिर जनता र हेर्ने मान्छेले पनि गर्छ कुन मान्छेले कति कुन स्तरको कसरी कुरा गरिरहेका छन् भन्ने त्यो आकलन त सबैले गर्ने पनि गर्छन् अब त्यो नेपाली जनताको आन्दोलन थियो त्यो नेपाली युवाहरूको आन्दोलन थियो भ्रष्टाचार मुक्तका लागि थियो परिवर्तनका लागि आन्दोलन थियो त्यो कसैले चाहिँ त्यो सञ्चालित
1: साजिदाजी तपाईँहरूले आन्दोलनलाई नै प्रभोक गर्नुभयो होइन जनकजीको भनाइ अनुसार
2: उहाँले अब कसरी भन्नुभयो उहाँको मेटर भयो जेनजी मुभमेन्टको जुन युवा साथी हुनुहुन्थ्यो जसले राम्रो प्लान गरेर फिल्डमा उत्रिनु भयो जसले परिवर्तन चाहनुभयो जो भ्रष्टाचार न्यूनीकरणका सवालमा बोल्नुभयो जसले अनुशासनका कुरामा अगाडि बढ्नुभयो जसले साँच्चीकै देशलाई पावरफुल बनाएर हामी जान्छौँ युवाहरूको म्यानेजमेन्टको कुरा हरेक ठाउँको म्यानेजमेन्टको कुरा गरेर जो फिल्डमा उत्रिनु भयो त्यो मुभमेन्ट त हाइजेक भयो त कसैलाई लाग्ला नलाग्ला तर रियल त्यही हो त्यो मुभमेन्ट त हाइजेक भयो हाइजेकै कारणले
1: त्यही सुन्नु न
2: ठिक छ सत्तामा
1: सुन्नु न
2: सत्तामा
1: सुन्नु न
2: सत्तामा प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्थ्यो सुन्नुहोस् ओली नै हुनुहुन्थ्यो हो तर घुसपेट कसरी भयो कसरी जेनजी मुभमेन्टको रियल मुभमेन्टलाई अर्को तर्फबाट मोडियो र त्यो मुभमेन्टलाई कसरी कब्जा गरेर आज हामी सदनमा छौँ आज उहाँ मात्र सदनमा होइन नि उहाँ बहुमतको सरकारमा हुनुहुन्छ उहाँ मात्र सदनमा होइन हामी पनि छौँ तर जेनजी मुभमेन्टलाई आज लिँदै यदि त्यही कुराहरूलाई लिएर सरकार जसरी सदनमा आएको छ मैले पहिलो दिन पनि बोलेको छु 23 मात्र कुरा गर्दा 24 पनि हेर्नुपर्छ र 23 र 24 कुरा गर्दा जेनजी आन्दोलनका नाममा घुसपेट गर्नेहरू कतिजना सदनमा हुनुहुन्छ र सदनमा तिमी अनुहारहरू छताछुल्ल हुनेछन् भनेर बोलेको छु। आज त्यो कुरा लिने नलिने, लिने नलिने, आज जे देशको अवस्था भइरहेको छ यसलाई मनन गर्ने कि नगर्ने, आज सुकुम्बासीको सवाल, हुकुमवासी होला आफ्नो ठाउँमा होला, तर हुकुमवासीका नाममा सुकुमवासीलाई गरिएको यो हालत, यसको जिम्मेवार को? बालेन शाह प्रधानमन्त्री। आज जे गणेशजीले गर्नुभयो त्यसको पनि जिम्मेवार बालेन शाह प्रधानमन्त्री। अब त्यति मात्र होइन, देशको अवस्था सुन्नु सर, देशको अवस्था अझ बढ्न जाँदैछ।
4: विभिन्न कुराहरूमा अब जेएनजी मुभमेन्टको कुराहरू पनि भनिराख्नु भएको छ। अब कुरा के हो भने 23 गतेको जो घटना भएको थियो त्यसैबाट सिर्जित 24 गतेको घटना पनि हो। यो कुनै चाहिँ नियोजित ढङ्गले चाहिँ गरेको जस्तो मलाई लाग्दैन, यो होइन पनि, किनभने त्यो एउटा आवश्यकता थियो। र यो राजनीतिक घटनाहरू जब राजनीतिक आन्दोलनहरू हुन्छन् त्यसमा चाहिँ क्षतिहरू कहाँ के भन्ने कुरो त्यसको आकलनै गर्न सकिँदैन। यो संसारभरि धेरै देशहरूमा यस्ता किसिमका आन्दोलनहरू भएका छन् र आन्दोलनमा चाहिँ कहाँनिर के भएको छ, कसले के गर्यो, त्यो छानबिनै गर्न धेरै गाह्रो भएको छ त्यसमा। त्यो भएर जुन बेला जुन शक्ति त्यो सत्तामा हुन्छ उसले पनि त्यसको चाहिँ जिम्मेवार लिनुपर्ने हुन्छ। 23 गतेको घटनाबाट नै 24 गतेको घटना सिर्जित भएको, तैपनि अब के हो भने 24 गते भएको दुर्घटना घटनाहरू जो छन् 23 गतेको भएकोमा छानबिन हुनु पर्छ भन्ने किसिमले आयोग पनि गठन भएर सबै कुराहरू चाहिँ निष्कर्षतिर पनि गइराखेको छ। यी कुराहरू त सरकारले गरिराखेको पनि छ। त्यस्तै गरेर अब यो सुकुम्बासीहरूका समस्या सधैँ समाधान गर्नका निमित्त चाहिँ सरकार लागिपरेको कुरालाई पनि सबै कुराहरू त हेर्नु पर्यो नि त।
1: आरएनजी
4: सबै कुरा
1: सरकारले गरिरहेको सबै कुराहरू हेरिरहनु भएको छैन अहिले। श्रम संस्कृति पार्टी र अर्क साम्पाङले विरोधका लागि विरोध, आलोचनाका लागि आलोचना, होइन
3: यही गलत छ।
1: अनि
3: गणेश नेपालीको हत्या के चाहिँ जो हिजो घटना घट्यो आत्मदाह गर्नुभयो त्यसको जिम्मा सम्माननीय प्रधानमन्त्री वीरेन्द्र शाहले लिनुपर्छ, त्यसमा त्यो म छैन। र जसरी हिजो अस्ति तपाईँको चाहिँ केपी शर्मा ओली यहाँ पुरानो नयाँ व्यक्ति विशेष होइन, यो घटना विशेषको कुरा गर्दैछु मैले। 23 र 24 को जिम्मेवारी कसले लिनुपर्छ? त्यति बेलाको सरकार प्रमुखले लिनुपर्छ। र त्यहाँ सहभागी उनीहरू जो जो थिए नि, आज मैले सधैँ भन्ने गरेको छु, त्यो संसदमा उठाएको छु, त्यो आन्दोलनमा सहभागी उनीहरू 973 जना चाहिँ जेल जानुपर्ने।
1: तर एक आपसमा
3: सुकिरहनु भएको छैन नि। म तपाईँलाई भनिदिऊ, जेएनजी आन्दोलनमा हामीले कहीँ उक्सायौँ, हामीले कहीँ नराम्रो गर्यौँ, हामी सडकमा आयौँ, जनताका साथमा आयौँ। जेएनजी आन्दोलनमा शान्ति स्थापनाको निम्ति
1: समर्थन,
3: जेएनजी आन्दोलनमा न समर्थन न विरोध हाम्रो केही पनि थिएन। त्यति बेला हामीले मात्र के भने
1: आन्दोलन पछि
3: सुन्नु न, संयम
1: बोध गर्नलाई नलुकाउनुहोस् न।
3: जेएनजी आन्दोलनको दिन के भयो घटना, 23 घटना भयो, हामीले संयम अपनाउनु पर्छ, सबै पक्षलाई भन्यौँ, सरकार पक्षलाई पनि आन्दोलन पक्षलाई पनि भन्यौँ। 24 हामी सडकमा आयौँ, हामी सडकमा आयौँ के को लागि आयौँ, शान्ति स्थापना, शान्ति कायम गर्नु थियो, हामी सडकमा आयौँ। हामीले कहीँ आन्दोलन भड्काएनौँ, कहीँ तपाईँ कसैलाई चाहिँ ठोक गाएर चाहिँ जला भनेनौँ, भन्यौँ भनेनौँ नि त, हामीले केही पनि भनेनौँ, तर देशमा शान्ति कायम गर्नुपर्छ हामी आयौँ। त्यसै कारणले गर्दा सरकार प्रमुख भइसकेपछि जिम्मेवारी लिनुपर्छ, एक। दोस्रो कुरो, जो संसदको तपाईँले कुरा गर्नुभयो नि विरोधको लागि, विरोध हामी कहाँ विरोध गरेका छौँ? सीमाको पक्षमा उभिने विरोध भयो, सुकुम्बासी गरिब निमुकाको पक्षमा उभिने विरोध भयो, कानुन बनाउँदाखेरि
1: टाँस्ने को
3: कहाँ टाँस्यौँ हामीले?
1: तपाईँहरूले टाँस्नु भयो,
3: टाँसेको के लागि टाँसेका थियौँ? त्यो मेरो मेरो मेरो लागि टाँसेको, मेरो सुकुम्बासी घर
1: चाहिँ
3: मेरो मेरो घर पछाडि भनेर मैले कहा, सुकुम्बासी
1: टेर्नु नै हुन्न,
3: तपाईँ
1: फेरि त्यस्तै नाते भन्नुहुन्छ,
3: तपाईँ फेरि
1: जनताप्रति
3: एकछिन सुन्नु न, तपाईँ एकछिन बोल्नु दिनुपर्छ क्या, तपाईँभन्दा बढी बोल्नु फेरि मलाई आउँछ है, तर मैले चाहिँ नबोले आउँ होइन,
1: संस्थामा प्रति प्रश्न हुन्छ टिप्पणीमा प्रति टिप्पणी।
3: हामीले हाम्रो घर बनाउनको लागि, हाम्रो घर बचाउनलाई त्यहाँ गएको होइन, जो सुकुम्बासीको पक्षमा सरकारले भनेको छ नि, हिजो अस्ति महानगरपालिका गरी सुटेको थियो, ड्याङडुङ्गा र भत्किदिइहाल्नु भयो, लास्टमा गएर फसिनु भयो, उहाँहरू के बोल्दैछ म भनिदिउँ, अहिले यहाँ उहाँको मान्ने जो हुन्छ राष्ट्रपतिको अस्ति जनमान्यले एक वर्षमा चाहिँ हामी सुकुम्बा समय समाधान गर्छौँ भने तपाईँ फँसिनु भयो त्यति मैले भनेको थिएँ तपाईँलाई म सही डेटा भनिदिउँ पढाउन अहिले सरकार किन ब्याक छैन सुकुम्बा सेवा तपाईँलाई थाहा छ जब रिस उठेको थियो
1: महानगरपालिका
3: दिनु न जब तपाईँको चाहिँ महानगरपालिका रिस उठेको थियो हिजो हरमनसँग रिस उठेको थिएँ त्यसको रिसमा बाङबुङ यहाँ भतेरियाले अनि भरे सुकुम्बासीको डेटा हेर्दाखेरि त आफै प्रधानमन्त्री सरकार आफै तर्से म तपाईँले भन्छु यदि यो देशमा सुकुम्बासी साँच्चीकै समाधान गर्ने हो भने नि अब अवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधान गर्ने हो भने कम्तीमा सरकारले 3 वर्ष त डेटा सङ्कलन गरेर एक्ज्याक्ट डेटा निकालेर तपाईँको चाहिँ सही तथ्य को सुकुम्बासी को अवस्थित बसोबास भने 3 वर्ष लाग्छ कम्तीमा
1: आफूले खनेको खाडलमा आफै पर्नु
4: होइन त्यो आफूले खनेको खाडलमा आफै छैन खाडल पनि पुर्दैछ अब 1000 दिनमा चाहिँ हामी चाहिँ समस्याको समाधानतिर जान्छौँ भनेको 1000 दिन भनेको 3 वर्षभन्दा बढी हुन्छ र कसैले कसैले त यहाँ चाहिँ अब जस्तो लिनै पर्ला अब जस्तो पनि हुन्छ कहिलेकाहीँ के हुन्छ भने समस्या समाधान गर्ने बेला विभिन्न किसिमका विरोधहरू अवरोधहरू किनभने सधैँका लागि त्यो समस्या समाधान गर्नुपर्ने छ नि त त्यहाँ हुकुमवासी र सुकुम्बासी छुट्याउनु परेको छ अब सबै चाहिँ हुकुमवासी अहिलेसम्म भोट ब्याङ्कको रूपमा तिनीहरूलाई
1: सुकुम्बासीहरूलाई
4: बिचल्ली कहाँ परेको छ हेर्नुहोस् तपाईँ त्यहाँ तिनीहरूको लगत सबै मानव एउटा हुन् त्यो भने सरकार संवेदनशील भएर तिनीहरूका
1: लागि मानवीय सरकार
4: दैनिक जनजीविका चाहिँ सब यो सरकारका लागि पनि सरकारले चाहिँ उनीहरूलाई चाहिँ आर्थिक सहयोग पनि गरिरहेको छ र त्यसलाई समाधान गर्ने हिसाबमा बाटोमा सरकार अगाडि बढेको छ भने आजको भोलि नै हुने भन्ने कुरा पनि त हुँदैन नि त त्यही भएर यी समस्या समाधान गर्नका लागि यो भोट ब्याङ्कका रूपमा मात्रै यसलाई नबनाएर यसलाई सधैँका लागि समाधान गर्नका लागि हामीले गरेका छौँ भोट हामीलाई मिल्ला नमिल्ला भोलि तर चाहिँ भोटको राजनीति हुँदैन समस्या के हो समस्या समाधानतिर जानुपर्छ भन्ने मान्यता हो
1: तपाईँहरूको भोटको राजनीति उहाँहरूले तोडिदिनु भयो तपाईँहरूसँग अहिले कुनै पनि एजेन्डा छैन अरू रक्षात्मक हुनुहुन्छ प्रतिपक्षीहरूसँग गणित पनि छैन
2: नेपालमा हरेक मानवको बाँच्न पाउने अधिकार छ र भोट दिन पाउने अधिकार छ मलाई लाग्छ मान्यज्यू सरकार पछिको हुनुहुन्छ तर हिजोका दिनमा भोट ब्याङ्क भनेर भनिराख्दा उहाँ पनि काङ्ग्रेसबाट राज्यसभामा आउनुभएको रहेछ भन्ने कुरा मैले भर्खरै यहीँ थाहा पाएँ मलाई थाहा थिएन उसो भए त हिजो कङ्ग्रेसमा उहाँ बस्दा पनि भोट ब्याङ्क बनाएर बस्नु भएको रहेछ मेरो कोही तर त्यही त त्यही हो त्यही वासिङ मेसिनले अब धोइदियो सबैलाई धोइदियो सरकारले बिना प्लान ओर प्लान गरेकै हो जहिले पनि मैले के भने
1: काङ्ग्रेस एमालेहरू बिग्रिए सुध्रिन सकेनन् सुध्रिन चाहेनन् त्यही भएर उहाँहरूले फरक बाटो रोज्नु
2: काङ्ग्रेस र एमाले बिग्रिए अनि उहाँहरूले फरक बाटो रोज्नु भयो होइन म चाहिँ एमाले बिग्रिया छैन म एमालेको बहस गरेर हिँड्छु अझै पनि म एमालेको सास रहँदासम्म लास्ट जाँदासम्म एमालेको झन्डा ओढेर मर्ने भनेर इच्छा छ पोजिटिभ भइसक्यो डियर सर पोजिटिभ भइसक्यो सोच्दै जानु न सुन्नुहोस् न प्लान बिना बाबुले ड्याङडुङ गर्नु
1: सामाजिक सञ्जाल हेर्नुहुन्छ
2: ड्याङडुङ मजाले ड्याङडुङ
1: के समय भन्छ
2: अरे दिनुस् न जे दिनुस् छ जति गाली गर्नु छ गर्नुहोस् न म भन्दैछु एउटा कुरा के हो भने सरकारले बिना प्लानको जे गर्यो गलत गर्यो मैले पटक पटक सुन्दर बस्तीहरूका परिकल्पना गरेको छु र भनेको छु किनभने त्यहाँ त्यस्तो बस्तीहरूमा लगेर सेटल गर्नुपर्छ आज बिना प्लानको हान्दाखेरि कहाँ हान्यो महिलालाई हान्यो बालबालिकालाई हान्यो ज्येष्ठ नागरिकलाई हान्यो युवालाई हान्यो त्यो बालबालिकाकोलाई हान्यो एजुकेसनलाई हान्यो ओर प्लान गर्ने ठाउँमा हान्यो खानपान गर्ने ठाउँमा सबै ठाउँमा त हान्यो त हान्यो नि अनि सरकार बोलिदे सरकार गरिबको चमेली सरकार अनि मुखमा टेप लगाएर बस्नुपर्ने भइसक्यो आज होइन अनि 100 दिनको प्लानमा त 100 वटा बुदा थियो 100 वटा बुदाकोमा त अनुशासनका कुरा गर्दा न्यायका कुरा गर्दा मान्यज्यू
1: घर घरमा पासपोर्ट लाइसेन्स
2: पुग्यो
1: ब्लू बस
2: पुगे पुगे सबै पुगे
1: हेर्नु भएको छैन
2: अनि पुगिसक्यो त सबै पुगिसक्यो त सबै पुग्यो
1: यस हनीमुन
2: पे सर
1: सरकारले गरेको काम
2: आँसुले सराप्छ आँसुले सराप्छ रगतले पोल्छ पाप धुरीबाट कराउँछ सर बुढापाकाले भनेका आज 100 दिन बित्दा नबित्दै अवस्था दयनीय हुँदैछ आज तपाईँ कुन सेक्टरमा जानुहुन्छ तपाईँ मार्केटमा जानुहोस् उद्योगमा जानुहोस् बजारमा जानुहोस् गरिबका घरमा जानुहोस् हुने खानेका घरमा जानुहोस् मिडियम घरमा जानुहोस् तरासै तरास छ मैले हिजो मात्रै पनि मैले सदनमा कुरा उठाएको छु सरकार गरिबको पेटमा ढुङ्गा बाँधिदिनुहोस् गरिबका हातमा जन्जिर बाँधिदिनुहोस् गरिबका घाँटीमा साङ्ला बाँधिदिनुहोस्
1: अनि 36 वर्ष हेरेर बस्नु
2: भएको मार्नुहोस्
1: तपाईँहरूले कम्तीमा पनि यस्ता विषयहरूमा ढाकछोप गर्न चाहिँ सुहाउँदैन भन्छन् त
2: 35 वर्ष 36 वर्ष अर्को कुरा के बुझ्नुहोस् भने हिजो बिपी बारले गरेका थुप्रै काम पनि छ हिजो मनमोहनले गरेका थुप्रै कामहरू पनि छ
1: र 72 देखि 82
2: केपी शर्मा ओलीको पालामा गरेका तपाईँ डाटा मैले बोल्नै पर्छ भन्नु जस्तो पनि लाग्दैन डाटा बेसमा जानुहोस् सर कसैलाई आरोप लगाएर केही पनि हुँदैन तर के हो भने मेरो भनाइ के हो भने हामी जहाँ जसरी जसले भोट दिएर हामी आए पनि बहुमतको सरकार रासपाको छ बधाई छ अब त प्लानिङका साथमा त छिर्नु पऱ्यो त देश जनताको पक्षमा अनि मेरो देशको प्रधानमन्त्री सदनको रोस्टममा आएर बोल्नुहुन्छ मेरो नेपालले पनि भारतको जग्गा मिचिया छ मलाई भर्खरै थाहा भयो होइन अनि आजको अवस्थामा उहाँहरूले चाहिँ बोल्नुहुन्न त्यसपछि मेरो नेसनालिटीमा शङ्का नगर्नुहोस् भनेर भन्नुहुन्छ होइन गएर रासपाको कार्यक्रममा बोल्नुहुन्छ मेरो चाहिँ बस ए पुरा चिन्डोमा हिँड्छ मलाई चाहिँ
1: एक्सिलेटरमा
2: हाई
1: एक्सप्रेसवेमा हुइकिन्छ
2: भन्नुहुन्छ अब तपाईँ आफै भन्नुहोस् अब जनताको अहिलेको अवस्था कस्तो अवस्थामा जाँदैछ सर अझ म भन्छु मैले अस्ति पनि भनेको छु अब धेरै होइन अब 30 दिन अझै हेर्दै जाउँ अस्ति बोलेकोमा यो 1-2 दिनमा यो घटना भयो 30 दिन यदि अझै पनि सरकार पोलाइटली सफ्टली अगाडि बढेन भने धेरै घटना घट्दैछन् आज हिजो र आज गर्दा 2 घटना घटिहाल्यो किन भन्नु न किन भन्नु न
1: आत्महत्याको लागि आत्मदाहको लागि दुरुत्साहन नगर्नुस् न
2: मैले गरेको
1: होइन निराशा मात्र नमान्नुस् के जनतालाई
2: किन भन्नु न
1: सचेत बनाउनुस्
2: सुन्नु न सर मान्छे यति
1: समाजमा सकारात्मक परिवर्तन गर्नुस्
2: सुन्नु न
1: त्यसको लागि संवाद गर्नुस्
2: यहाँ सुन्नुस् मान्छेमा यति तनाव छ अहिले यति तनाव छ मेरो ओजामा 2 रुपियाँ नहुँदा मलाई पनि तनाव हुन्छ के सर मेरो बच्चा खाली पेट हुँदा मलाई तनाव हुन्छ मेरो समाज भोकै बस्दा मलाई तनाव हुन्छ एउटा भोकै बस्नेको कुरो होइन के हामीलाई पनि तनाव हुन्छ सर अहिले पनि म्यानेजमेन्ट गर्न सकेन भने के हुन्छ ल भन्नु न तपाईँ आज 25,000 दिएर फेरि पठाउन थाल्नुभयो त्यो मान्छे कहाँ गएर बस्दिने के सर कस्तो सरकार मैले त कहिले पनि परिकल्पना गरेको थिएन मैले नयाँ सरकार आयो बधाई छ यस्तो होला
1: कस्तो सरकार
4: एकदम चाहिँ परिवर्तन चाहने सरकार नेपाली जनता उहाँले अब के फेरिस्त हेर्नुभयो उहाँले अब एमाले पार्टीको चस्माले हेर्नुभयो कि अथवा चाहिँ विपक्षी दलको चाहिँ नाताले त्यो चस्माले हेर्नुभयो कि होइन
1: तर उहाँले त चस्मा नै लाउनु भएको छैन तपाईँले बरु
4: अहिले अहिले के छ भने 100 दिनको चाहिँ जो सरकारको जो काम थियो 100 वटा बुँदामा प्रत्येक क्षेत्रमा हेर्नुहोस् न प्रत्येक क्षेत्र सुशासनका क्षेत्रमा त्यही भएको छ अनुशासित ढङ्गले अगाडि जाने क्षेत्रमा त्यो भएको छ सबै जति पनि राज्य संयन्त्रहरू चुस्त दुरुस्त रूपले अगाडि बढाउने हिसाबमा काम भएका छन् अब यस्तो कुरा के पनि हुन्छ भने स्वाभाविक रूपमा विपक्षी दलमा बस्ने विपक्षको चाहिँ कुर्सीमा बेन्चमा बस्ने साथीहरू र फरक पार्टीका मान्छेहरूले चाहिँ विभिन्न किसिमले अब आलोचना त गर्छन् नै अब त्यो आलोचना पनि स्वस्थ र स्वच्छ किसिमको हो कि त्यो त अब चाहिँ देखिनु कुरा हो भन्ने मान्छेहरूको त्यसरी हो अब त्यसो भएको कारणले गर्दाखेरि के भने 100 दिनको कामहरू पनि हामीहरूले हेर्नुपर्ने हुन्छ सरकारले कति काम गरेको छ सबै फेरिस त हाम्रो त अगाडि छ नि त हिजोको जस्तो गरेर अब त्यो भागभन्डामै सबै देश चलाइराखेर अनि त्यसपछि आफू कति भाग पर्छ त्यो समातेर त्यो थैलो समातेर भाग्ने अवस्था त होइन त्यो त होइन नि त हाम्रो एकदम इमान्दारीपूर्वक हामीले सरकार चलाइरहेका छौँ इमान्दारीपूर्वक काम गर्ने हो
1: अहिले बालेन्द्र शाहले इमान्दारी साथ सरकार चलाइरहनु भएको छ इमान्दारीपूर्वक डेलिभरी दिइरहनु भएको छ एक्सप्रेस वेमा हुइकिरहेछ सरकार
3: सँगै दिन के गर्नुभयो भनेर सोध्नु नि एकचोटि बालनजीलाई बोलाएर सक्नुहुन्छ नि सम्मान्य प्रधानमन्त्रीजीलाई बोलाएर नत्र उहाँको आधिकारिकलाई बोलाएर सोध्नुहोस् त
1: उहाँ त म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने प्रधानमन्त्री हो
3: सुन्नु न उहाँले सय दिन
1: उहाँमाथि शङ्का नगर्नु
3: छिन्के सय दिन गरेर काम अरे अरे है पहिले त्यो के भन्छ मन्त्रीको के यसरी हाम्रो चाहिँ अहिले चाहिँ जो छ नि 25 थियो 25 मन्त्रालय थियो त्यसलाई घटाएर 16-18 झार्यौँ भन्नुभयो हो त्यो चाहिँ कसले गरेको कहिले अन्तरिम सरकारले गरेको होइन त्यो हो नि यदि उहाँहरूले नि
1: प्रधानमन्त्री बालेन्द्र शाह आइसकेपछि अझै मन्त्रालय गाभ्नु भयो
3: सुन्नु न
1: अझै घटाउनु भयो
3: हात त सुन्नु न
1: अन्तरिम सरकार र अहिलेको एक्सप्रेस वेको सरकार बि त फरक छ त
3: सुन्नु नि सुन्नु
1: एउटै संख्या हुन्छ
3: सुन्नु न उहाँहरूसँग अधिकारमा फरक थियो क्या अहिलेको
1: सामान्य कुरामा नि खोट नलगाउनुहोस् न
3: तपाईँ क्रेडिट चाहिँ लिने भने क्या अनि जति पनि जेएनजिआरसँग सन्धि सम्झौता भएको थियो नि त्यो पनि सबै अन्तरिम सरकारको अहिले उहाँले क्रेडिट लिइरहनु भएको छ हो त्यो पनि पुरा भएको छैन उहाँले पुरा गरिदिनु सक्नु भएको छैन अस्ति मैले सुन्दै थिएँ वर्षौँ दिनदेखि तपाईँको चाहिँ एक वर्ष हुनु लाग्यो जो जेएनजिओहरू घैते भएको अहिलेसम्म त त्यसलाई उपचार गरेको पैसा फिर्ता भएको छैन अरू कुरो तपाईँको 2600 समथिङ कति घैते छ नर्सहरूले मात्रै आयो कार पाएको छ यस्तो समस्या कति छ कति छन् क्या सरकारले गल्ती कहाँ गरेर म भनिदिउँ
1: तपाईँ भन्नुहोस् न स्पष्ट पार्नुहोस् न
3: सरकारले
1: गाई माग्ने ढुङ्ग्रो लुकाउने काम नगर्नुहोस्
3: सुन सरकार कहाँनिर गल्ती सरकारले गल्ती गर्यो भने बढी हौस्यो क्या अनि बढी म
1: तपाईँहरूले हौस्याउनु भयो नि त
3: हे तपाईँ पनि फेरि कति किन हामी किन हौसाउनु हौसाउनु
1: बेला बेलामा साथ दिन्छु भन्ने
3: दिनुभएको त्यो संवैधानिक तपाईँको चाहिँ आएको तपाईँको चाहिँ समितिको त्यो हो तपाईँको चाहिँ अधिकार हो एउटा दल घुम्नु नमिलेर होइन त कहाँ त दिनुहुन्छ उहाँले बाह्र भ्रममा
1: छन् राष्ट्रियतामा प्रश्न उठाउनुहुन्छ
3: फेरि तपाईँ कुरा गर्नु
1: बालेन्द्र शाहले मेरो राष्ट्रियतामा शङ्का नगर्नुहोस् भन्नुहुन्छ काउन्टर दिनुहुन्छ
3: सुन्नु न सुन्नु न
1: अनि अर्कोतिर तपाईँकी तस्विर भाइरल हुन्छ भिडियो पृथ्वीनारायण शाहको तस्विरमा लात्ती खुट्टाले कुल्चिएको
3: अरू केही छ प्रश्न
1: अपमान गरेको
3: अनि बोल्छु क्या
1: स्पष्ट पार्नु
3: असिद्ध
1: तपाईँ बोल्नु
3: असुन्नुहोस् यो देशमा मैले संसदमा भनेको थिएँ पार्टी हुनु ठुलो देश हो उहाँले सम्मानित रोस्टमबाट दिनुभएको अभिव्यक्ति त्यो रोस्टमबाट उहाँले करेक्सन गर्नुहुन्छ बास हामीले त्यो भन्ने जाउँ हो राष्ट्रियताको सवालमा हामी एक जग्गामा जाँदैनौँ तपाईँले पृथ्वीनारायण शाह कुरा गर्नुभयो त्यो कुन घटना कुन परिवेश र कसरी त्यो भेट्यो भनेर तपाईँलाई थाहा छ
1: नेपाल एकीकरणको नायकमा
3: यलम्बर चाहिँ को विशाल नेपालको तपाईँको हिजो यलम्बर चाहिँ को उनी राष्ट्रिय एकीकरणको पितामा
1: अनि यलम्बरलाई अरू कुनै दलका
3: सुन्नु न
1: नेताहरूले कार्यकर्ताले
3: छैन तपाईँ कुरै बुझ्नु भएको रहेछ इतिहास
1: कुरो बुझाउनु
3: इतिहास
1: बुझाउनु
3: मैले के भने आन्दोलन थियो त्यति बेलाको पार्टीको एउटा आन्दोलन थियो त्यो आन्दोलनले के भन्नु खोजिआएको थियो भने नेपाल एकीकरणको तपाईँको चाहिँ पिताको रूपमा पृथ्वीनारायण शाह मान्नु ओके ठिक छ तर यलम्बरलाई माने कि नमान्ने नेपालको इतिहासमा इतिहास पुनर्लेखन गर्नुपर्छ भनेका हौ हिजो तपाईँको 17,000 मान्छे तपाईँको 10% विद्रोहमा के जसले के तपाईँको विद्रोह भयो तपाईँलाई थाहा छ त्यति किन विद्रोह भयो राजाको विद्रोह किन विद्रोह भयो हो त्यो विद्रोहको समय हो र अरू कुरो मैले त्यति बेलाको पार्टीको नेतृत्व घोषणा कार्यक्रम बोलेको हौ अहिले पनि म तपाईँलाई भन्छु प्रचण्ड कुण्डहरू बाबुरामको नेतृत्वमा यो देशमा 10% विद्रोह भएर राजा फाल्यो हो आज उनी राप्रपा के भयो के बोल्नुपर्छ राप्रपा गयो भने राजाले भन्नुपर्छ पर्दैन हो पार्टीको नेतृत्व घोषणा कार्यक्रमको हिजोको दिन बोले
1: तपाईँको पार्टीको नेतृत्व त्यही हो त
3: कुन पार्टीको
1: तपाईँको पार्टीको कहिले जुन भन्दै हुनुहुन्छ
3: त्यो कहिलेको भेटियो त्यो कुन भेटियो हो त्यो कसरी बनाएको हेर्नु भएको छ तपाईँहरूले फेसबुकमा आइहाल्यो तपाईँको चाहिँ हो भने पत्ता दिइहाल्ने
1: गल्ती गरिएछ भन्नुहोस् न त
3: कसो
1: कसरी गल्ती स्वीकार
3: मैले के भन्दैछु पार्टीको नीति तथा घोषणा कार्यक्रम अनुसार त्यो एउटा क्लिप बनाएको त्यो कसैले त्यो मैले बनाएको पनि होइन होइन कुन सन्दर्भवश बनाएको थियो त्यो
1: त्यति बेला त एआई थिएन होला
3: ए एआईको कुरा गर्नु अहिले त्यो सबै काट हो समय नै हो काट छाट गरेर बनाएको
1: अहिले त जेमा पनि एआई बस
3: त्यसरी तपाईँलाई म एआई भन्दिनँ मैले त्यो भन्छु तपाईँलाई त्यो भिडियोमा रियालिटी छैन त्यो भिडियो काटछाट गरेर बनाएको छ त्यो भिडियोमा सत्यता छैन बास यति कुरा र अर्को कुरो म तपाईँले के भन्छु भने तपाईँले सन्दर्भ मर्नुभयो मैले तपाईँलाई त्यो प्रष्टीकरण दिइहालेँ। र अहिलेको सरकार राष्ट्रियताको सवालमा तपाईँलाई भन्छु, इतिहासमा हामीले तपाईँ कहिले पनि पराधीन नभएको देश हेर्नुहोस्। र तपाईँलाई भन्छु, जुन प्रधानमन्त्रीज्यूले बोल्नु भएको कुरा छ नि, यो कुराले अहिले म त अक्षर भविष्यमा ठुलो अक्षर गर्छ। चिन्ता हामी त्यहाँ, हाम्रो चिन्ता त्यहाँसँग हो। अन्त किन हामी त्यहाँ कराउनु पर्थ्यो, किन बोल्नु पर्थ्यो? तपाईँले सरकारको विरोधमा त कहाँ हामीले विरोध गरेका हौँ? सरकारलाई खबरदारी गरेको हो, सरकार साइड ट्र्याकमा हिँड्नुहोस् भने, सुपर एक्सप्रेसमा चाहिँ वेमा हामी हिँडेछौँ भने त नि अलिक बिस्तारै बिस्तारै कुद्नु, बढी नहाउसिनु, ओभर स्पिड नगर्नु भने हो क्या त्यो
1: साइदाजी।
3: ओभर स्पिड के हुन्छ?
1: सरकार अहिले सही ट्र्याकमा हिँडिरहेको छ, उहाँले भन्नुभयो ब्लू क्रान्ति,
2: ठिक छ। उहाँको दृष्टिकोणले, उहाँको चस्माले जे देखे त्यो भन्नुभयो। मेरो
1: जनकले सुन्नु न, सबै कुरा बताइसक्यो।
2: सुन्नु न सर, मेरो दृष्टिकोण क्लियर छ, म चस्मा लगाएर पनि हेर्दिनँ। म यहाँ बसेको दलको नेता होला आफ्नो ठाउँमा होला, तर एउटा नर्मल जनताका म दोषी चस्मा कहिले लाउँदैन डियर सर, लाउँदै लाउँदिनँ है। अब एउटा कुरा के हो भने, सय दिनको परिकल्पना हो, अनुशासनका कुरा, करका कुरा, विधेयकका कुरा, धेरै कुरा आइरहेछ। करले कहाँ कहाँ हानिरहेको छ त्यो तपाईँ सबैलाई थाहा छ। विधेयकमा हामी कसरी छलफल गरिरहेका छौँ प्रतिपक्ष साथीहरूले, त्यो पनि क्लियर छ। अब रह्यो बालेनजीको कुरा, उहाँ चाहिँ ब्रेक लगाएर गियर चेन्ज गरेर अलि मजाले काम गर्नुपर्छ। अर्को कुरा के हो भने, बिना म्यानेजको प्लान फेल हुन्छ। रिजल्ट बेसमा काम गर्दा चुनौती रिजल्ट बेसमा काम गर्दा सय बुदा आयो, ठिक छ आयो, तर सय बुदामा के आयो भन्ने कुरा अब उहाँहरूको पार्टीले समीक्षा गर्ने विषय छ। उहाँहरूले जे ल्याउनुहुन्छ हामीले त हेर्छौँ नि त, एउटा एउटामा हेर्छौँ। उहाँहरूले दुई चारवटा कुरा बडा राम्रो गर्नुभयो। एउटा कुरा, मानव अधिकारका सवालमा हामीले सम्मान गर्छौँ, तर के गरिदिनु भयो, बस्ती गएर ध्वस्त बनाइदिनु भयो। एउटा रिजल्ट, उहाँको एकदम बेनिफिट रिजल्ट। अर्को के गरिदिनु भयो, बालेनजीका बालेनजीले रविजी छविजीहरूलाई जोगाउने कुरा गरिदिनु भयो। अर्को कुरा के
1: गर्नुभयो,
2: सहकारीको मार्फत सहकारीको प्लानहरू ल्याएर आफ्नो आफूबाट कहाँबाट ल्याएको छ त्यो कुराहरू गरिरहनु भएको छ होइन। अर्को कुरा के हो भने, करमा बढाइराख्नु भएको छ। अर्थमन्त्रीको सवालमा गर्दा ए तपाईँहरूलाई के छ र 2% 30% भन्नुहुन्छ, हामी विपक्षले उसो भए 1 रुपियाँमा हामी चाहिँ दाबी गर्छौँ, तपाईँहरू 1 रुपियाँ घटाएर बजेट ल्याउनुहोस् न भन्दा सक्नुहुन्न।
1: हिजोका दिनमा काण्ड नभएका हुन् र, डाक्टर सोनी मगलेले च्यालेन्ज दिनु भएको छ तपाईँहरूलाई, ट्रेड दिनु
2: भएको
1: छ, चेतावनी दिनु
2: भएको छ,
1: आज पनि सुदन गुरुङले भन्नुभएको छ, निर्मला पन्त बलात्कार पछिको हत्या प्रकरणमा को थियो सरकारमा,
2: सुन्नु न सर,
1: डाक्टर सोनी मगलेदेखि
2: सुन्नु न सर,
1: सुदन गुरुङसम्मको सम्बोधन हेर्नु,
2: सुन्नु न सर, बालेनजीदेखि लिएर रविजीदेखि लिएर सोडिमजीदेखि लिएर सुदनजीदेखि लिएर सबै मन्त्रीहरूका पनि कुरा सुनिरहेछौँ हामीले। जसले गल्ती गरेको छ त्यो कानुनको दायरामा आउनुपर्छ, त्यो मैले र तपाईँले जोगाएर अथवा जुन सरकार आएर जोगाएको हुन्न। जति प्रकरण छ त्यो सबै खोलौँ, अगाडि बढौँ, हामीले रोक्ने कुरो पनि हुँदैन होइन। अनि रिजल्ट
1: बेसमा
2: रिजल्ट
1: बेसमा
0: प्रकरणहरू त खुलेकै छैन हाम्रै पनि। अब त्यो सय बुदाहरूमा पहिलो नम्बर एजेन्डा पनि भ्रष्टाचार जसले गरेको छ विगतमा उहाँहरूलाई चाहिँ छानबिन गर्ने भन्ने एउटा त्यो छँदैछ, सुशासनका कुरादेखि लिएर सबै छँदैछ। अब यो कर र अब यी दरका कुराहरू के हो भने, धेरै कुराहरूमा अहिले सहुलियत पनि छ र अब बहुमतको सरकार छ, 5 वर्ष सरकार चलाउनु पर्ने छ। यो वर्ष हामीलाई केही घाटा भयो भने अर्को वर्षको लागि चाहिँ थपिन्छ, सुविधाहरू हुन्छ। त्यही भएर अलिक परसम्म हेरेर, दूरदर्शी दूरगामीसम्म हेरेर चाहिँ गर्नुपर्ने हुन्छ।
1: सरकार अहिले कुन बाटोमा छ त?
0: सरकार अहिले सही बाटोमा छ, प्रधानमन्त्रीजीले
1: भन्नको लागि मात्रै भनिदिनु पर्ने छ,
0: होइन भन्नको लागि मात्रै भने त्यो कामले देखिने
1: कुरा, तपाईँहरूको त दायित्व हो नि त, फेरि कारवाहीमा पर्नुहुन्छ, फेरि
0: कामले होइन, त्यो पनि होइन, हामी चाहिँ त्यो नमिलेका कुराहरू,
1: सचेतक प्रमुख सचेतक दलका नेताहरूलाई नसोधिकन तपाईँहरू अन्तर्वार्ता मात्रै जान पाउनुहुन्न,
0: होइन संसदीय दलमा कुरा गर्छौँ हामीहरू। अब त्यो त कसो हुन्छ भने, बहुदलीय व्यवस्थामा केही राष्ट्रिय रूपका महत्त्वपूर्ण कुराहरू जो हुन्छन्
4: त्यसमा त केही
1: सोध्नु
4: हामी त्यति सिक्ने थिएनौ, अब त्यो हिजोदेखि त्यही सिकेको भयो, आज पनि त्यही हो भनेर भर्खरै पनि
1: सांसद एउटा कुरा गर्छन्, मन्त्री अर्को कुरा गर्छन्, प्रधानमन्त्रीको अर्को अभिव्यक्ति आउँछ,
4: कम्युनिकेसनको यहाँ घन्टा घन्टा मिनट मिनटमा चाहिँ सरसल्लाह गरिराख्नु पर्ने हुन्छ, त्यो कहीँनिर कम्युनिकेसनको चाहिँ हिसाबले पनि त्यो भएको होला, तर चाहिँ के हुन्छ भने अलिकता भएको कुरोलाई पनि ठुलै हो कि साँच्चीकै हो कि भन्ने भाष्यसिद्धना गरेर अब त्यो पत्रकारदेखि लिएर विपक्षी दलका मानिसहरूदेखि लिएर अनि थप समाजका अरू मान्छेहरूदेखि लिएर ए साँच्चीकै हो भयङ्करै भइहाल्यो, यो त खतरा बर्बादै भइहाल्यो,
1: भयङ्करै भयो बर्बादै भयो भनेर तिललाई पहाड बनाउने काम गर्नुहुन्छ होइन,
2: तिललाई पहाड हामी बनाउँदै बनाउँदैनौँ त, कम्युनिस्टले त्यसो गर्छ, जनताको बहुदलीय जनवादमा हिँड्ने मान्छेले त्यसो गर्छ, जसले जनताको हरेक पक्षमा काम गर्नुपर्छ भनेर हिँड्छ त्यसले त्यसो गर्छ,
1: यो देशलाई यो स्थितिमा पुर्याउने कम्युनिस्टहरूले गर्दाखेरि हो भन्छन्,
2: यो देश
1: कम्युनिस्टहरू भन्छन् सिधा,
2: यो देशलाई राम्रो अवस्थामा पुर्याउने नै कम्युनिस्टहरू,
1: 2051 सालदेखि मनमोहन अधिकारीदेखि
2: मनमोहन अधिकारीले गरेका राम्रा काम,
1: कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम
2: प्रचण्डजीको, बाबुरामजीको कम्युनिस्टको कुरा गर्दैन,
1: अहिले फेरि वाम एकताको डम्फु बजाइरहनु भएको छ,
2: वाम एकताको डम्फु बाहिर होला, बाहिर जति बच्छ बच्छ, म एमालेको अहिले
1: 2074-77 एउटै जेट विमानमा हुँकिएको बिर्सिनु भयो, त्यति बेलाको जिम्मेवारी चाहिँ कसले लिन्छ,
2: त्यही भएर सुधारिसक्यौँ,
1: को थियो त्यति बेला
2: हामी सुधार्यौँ, त्यो हामी सुधार्यौँ होइन, त्यो हामी सुधार्यौँ, अब चाहिँ इन या आउट या
1: होमवर्क भइरहेछ,
2: अब त्यो त छलफलका विषय हो, त्यो राजनीतिका शीर्ष नेताहरूले गर्नु होला, अहिले मेरो अलि
1: जिम्मेवारी मान भवनमा भएको छलफल चाहिँ तपाईँलाई थाहा हुन्न होइन,
2: छलफल थाहा भए पनि अहिले मेरो त्यता इन्ट्रेस्टको विषय छैन, किनभने सिनियर नेता हुनुहुन्छ, सिनियर नेताहरूले पोजिटिभमा केही कुराहरू गर्नुहुन्छ, त्यस कारणले मेरो उता अहिले ध्यान त्यति छैन, पार्टी जोगाउने पार्टीका एकताका कुरा त्यो एउटा कुरा होला, तर अहिले सदनका कुराहरूमा र देश र जनताको कुरामा अलि बढी हाम्रो ध्यान छ, त्यस कारणले राष्ट्रपा सरकारलाई मैले पटक पटक भनेको छु, सिन्सियर हुनुहोस्, सहभागिता, जवाफदेता, सहकार्यता, सहभागिताहरूमा भाग लिएर अगाडि बढिदिनुहोस् र एकदमै ताली बजाउने र ढ्याप मात्रै गर्ने काम नगरिदिनुहोस् होइन, किनभने बुझ्नुहोस् बुझ्नुहोस् धेरै यस्तो सन्धिहरू
1: बोलिरहेका छन् त,
2: सुन्नु न,
1: राष्ट्रभित्र विद्रोह पनि भइरहेछ क्या,
2: सुन्नु न, धेरै
1: सांसदहरूले बोल्छन्,
2: इसो के बोल्नुपर्छ नि, यस्ता सन्धिहरू छन् जुन भोलि हामीलाई घातक हुन्छ र राष्ट्रपाका मान्यजीहरू को मुखमा टेप लगाएको छैन सर होइन, टेप लगाएको छैन, उहाँहरूको दिमागमा पनि टेप लगाएको छैन, उहाँहरूले बुझ्नुपर्छ बोल्नुपर्छ, राष्ट्रपाको सरकार छ भन्दैमा चुपलाएर बस्दा भोलि आउने जोखिमको जवाफदेता हुनुपर्छ, हामी त बोले बोलै छौँ, हामी त आवाज उठाएको उठाइछौँ, त्यस कारणले राष्ट्रपाका मान्यजीहरू पनि बोलिरहनु भएको छ, बोल्नुहुन्छ, अझ धेरै बोल्नुहुन्छ, त्यसले गर्दा बोल्दैमा सबै कुरा बिग्रिने र सप्रिने कुरो हुँदैन, तर ओएलाई सपोर्ट गर्ने कुरो हो, जस्तो नेकपा एमाले जहिले पनि सरकारलाई सपोर्ट गर्न तयार छ, म व्यक्तिगत पनि तयार छु, तर सरकारले
1: एउटा कुरा भित्र अर्को कुरा,
2: सरकारले राम्रो काम गर्छ
1: मुखमा राम राम बगलीमा छुरा,
2: सरकारले राम्रो काम गर्छ मैले सपोर्ट गर्छु, सरकारको गलत कुरामा म चाहिँ विरोध गर्छु भन्ने कुरा हो, अब राम राम र बगलमा छुरी मैले जान्दैन त्यस्ता यिनी बाङ्गे टाङ्गे कुरा, म सिधा मान्छे
1: सरकार ढल्ला भनेर पुकारेर बस्नु भएको छ,
2: किन सरकार ढल्यो भने कौन सा के हुनेवाला छ र हामी चलाउला नि के बिग्रिया छ त, उहाँ जस्तो मान्नेहरू
1: मार्क्स लेनिनहरूलाई उहिले स्वर्गारोहण भइसक्नु भएको मार्क्स लेनिनहरूको नाम जपेर बसिरहनु भएको छ कि अहिले सरकार,
2: नाम त जपिहालिन्छ त्यो सबैले जप्छ केही फरक पर्दैन, तर सरकार चलाउन चाहिँ हामी पनि सक्षम छौँ, त्यस्तो च्यालेन्ज तपाईँले दिनु पर्दैन, हिजो पनि एमाले सरकार चलाएको थियो, कङ्ग्रेसले सरकार चलाएको थियो, अरू दलले पनि चलाउनु भएको थियो, भोलि पर्यो भने पनि हामी जिम्मेवारी लिन्छौँ, हामी सरकार चलाउँछौँ, बरु सरकारलाई मेरो अनुरोध के छ भने सिस्टममा काम गर्नुहोस्, रिजल्ट बेसमा जानुहोस्, यो बाहिर कन्ट्रीलाई हेरेर एकदमै प्लान गर्दा नेपालको नेपालको अवस्था, नेपालको परिस्थिति, नेपालको चाहना होइन सबै डिफ्रेन्ट भएको हुनाले हामी आफ्नो परिवेशमा बसेर ओर प्लानमा गएर नीति नियम बनाएर हामी अगाडि बढ्यो भने एकदमै राम्रो रिजल्ट आउँछ, मलाई त चिन्ता लाग्छ, मलाई त साँच्चै भन्नुहुन्छ भने राजसभाको चिन्ता लाग्छ, न ढाँटे भन्नुपर्दा. अब उहाँ आफ्नो होला राजसभाको, उहाँ मान्ने
1: हुनुहुन्छ,
2: मेरो चिन्ता गर्नु
1: पर्दैन. तपाईँहरूको
2: सुन्नु न,
1: म स्थानीय र प्रदेश सभामा पनि क्लिन स्विप हुँदै
2: म किन भनेको म किन भनेको भने नेकपा एमाले काङ्ग्रेसहरू त पहिल्यै गुरुकुलबाट आएका हुन् त. राजसभा त स्कुलिङ नै भर्खरै स्कुलबाट आउँदा हामीले चिन्ता पनि गर्नुपर्छ, सहयोग पनि गर्नुपर्छ, परेको बेलामा बोल्नु पनि पर्छ, होइन. उहाँको दलमा धेरै मान्ने हुनुहुन्छ, ठिक छ, हामी कम छौँ, त्यसमा प्रब्लम भएन. हामीले नेकपा एमालेका मान्नेहरूले क्वालिटीमा हामीले बहस गरिरहेका छौँ, हामीले क्वालिटी मेनन गर के अरे मनन गर्दै हिँडिरहेका छौँ, हामीले क्वान्टिटी हेरेका छैनौँ. त्यस कारणले गर्दा हामीले क्वालिटीलाई कुरा गर्छौँ. अब उहाँलाई पनि लाग्ला अब एमालेको मान्छे भएर यसो कुरा गरे आफ्नो दलको चिन्ताले, ए बाबा मेरो दलको त चिन्ता छँदैछ नि. मलाई
1: तपाईँहरूलाई चाहिँ राजसभाको चिन्ता छ कि छैन? एमाले त राजसभाको खुबै चिन्ता गरिरहेको रहेछ नि अहिले.
3: राजसभाको चिन्ता भन्दा पनि अहिलेको सरकार सफल हुनुपर्छ, त्यो राष्ट्रको निम्ति. पुस्तौँ पुस्तादेखि नेपाली जनताले सुन्दर नेपालको परिकल्पनाको आश्वासन देखाइयो,
1: सरकार सफल हुनुपर्छ पनि भन्नुहुन्छ, अनि अर्कोतिर माटो खनिरहनुहुन्छ क्या.
3: म नबोलाउँ कि बोलाउँ?
1: मैले प्रति प्रश्न गरेको
3: त्यही एकछिन गर्नु नि त. जस्तै तपाईँले मैले भन्दाखेरि होइन, अब त्यो पुस्तौँ पुस्तादेखि सुन्दर सपना देखाएको थियो राजनीतिक हिजोको दलहरूले, वर्तमानसम्म त्यही हुँदै आएको. हिजो के नभएको भन्ने भाषा निर्माण भयो, त्यसमा पनि सत्य त छैन. अहिलेको सरकारले गर्नु खोजिरहेछ भन्ने कुरामा हामीलाई विश्वास छ, तर अलिक बढी सरकार चाहिँ आउँछ भन्ने कुरामा त हाम्रो चिन्ता कहाँ कहाँ कुन कुन सवाल नहुँदाखेरि सुशासनको सवालमा एक, दोस्रो कुरो राष्ट्रियताको सवालमा प्रधानमन्त्रीज्यूले रोष्ट म बेर मैले यो भन्नु यति खासै यो भयो भन्दाखेरि सिद्धिको त्यो कुरा सिद्धियो नि. तर त्यो रह्यो भने
1: तपाईँहरू अहिलेसम्म पनि त्यो बटम लाइनमा अडिएको हुनुहुन्छ.
3: मैले
1: प्रधानमन्त्रीको अभिव्यक्ति
3: 5 वर्ष
1: संसदको रेकर्डबाट हट्नुपर्छ,
3: 5 वर्षसम्म पनि
1: उहाँले आएर माफी माग्नुहुन्छ,
3: 5 वर्षसम्म पनि राष्ट्रियताको सवालमा माटो बचाउने कुरामा देशको कुरामा श्रमशील एक किसिम पनि पछाडि सर्दैन भयो. अब एक किसिम पनि सर्दैन नेभर.
1: सुशासनको प्रश्न उठाइरहँदाखेरि यो सरकारले जति सुशासन माइल स्टोन कदम कुन सरकारले चालेको थियो? डे वानदेखि हेर्नुहोस् काउन्ट डाउन गर्दै गृहमन्त्री सुदन गुरुङ हेर्नुहोस् न आयो गोर्खाली गुड मर्निङ शैलीमा.
3: सुन्नु न
1: जति बेला गुड मर्निङ
3: भर्खरै 100 दिन हुँदैछ, 115 दिन हुँदैछ, त्यहाँ न हाउसिन फेरि पनि भन्छु न हाउसिन. सुन्नुभयो नि, सरकार यो गतिमा जाने भने लामो टिक्दैन. तपाईँ फेरि मेरो पार्टीले सरकार चलाउँछ भनेको छु, म सरकारमा जाने भने हामी जाँदैनौँ. किन जानु? हामी जाँदैनौँ. जनताले एक दिन जुन दिन दिएर
1: पठाउनुहुन्छ त.
3: सुन न, जुन दिन पर्छ नि हौ, पार्टी त भर्खर खोले 1 वर्ष भएको छ नि त. हाम्रो के गर्नुहुन्छ क्या तपाईँहरू?
1: अहिले 1 वर्ष
3: एक वर्ष भएको छैन.
1: कोशी प्रदेशको मुख्यमन्त्री सुदन किराँतीलाई बनाउने भनिसक्नु भयो,
3: त्यसमा त दुईमा छ र
1: धरान उपमहानगरपालिकामा
3: त्यसमा दुईमा छ.
1: उम्मेदवार कसलाई बनाउने भनिसक्नु भयो?
3: एक नम्बर
1: अनि प्रधानमन्त्री हरकसन पाङ
3: त हेर्दै जानु न. एक दिन त्यो सपना पुरा गर्छौँ र तपाईँलाई भन्छु सात र प्रदेश मध्येमा सबैभन्दा विकसित प्रदेश 5 वर्षपछि कुन प्रदेश एक नम्बर प्रदेश हुन्छ? त्यो शरण संस्कृति पार्टीको नेतृत्व म तपाईँलाई भनिदिउँ. हामीले काम
1: गरेको
3: तपाईँको त्यो
1: स्थानीय
3: बोल्यो भने मलाई त्यसरी नै बोलाउनु, मलाई सक्नुहुन्न. मैले तपाईँलाई भन्दैछु जातिवादी पार्टी भन्नुभयो हो. राष्ट्रभरमा कति प्रतिशत आदिवासी जनजाति दलित मधेसी छ? कति प्रतिशत छ मुस्लिम? कति प्रतिशत छ थारू? कति प्रतिशत छ जातिवादी पार्टी भनिदिने? शरम संस्कृति पार्टीमा
5: चारजना हाम्रो समानुपाती थियो, हामीले दल दर्ता गरेर 3 महिनामा तपाईँको चाहिँ पार्टी चुनाव गराए हौ, चुनाव चुनाउनु सकेन, समयको अभाव भयो हामीसँग, हाम्रो चारजना हामी कहाँ कहाँ भन्यौँ, मधेसबाट ल्याउँ, कर्णालीबाट ल्याउँ, दरिक ल्याउँ, मधेसबाट ल्याउँ, खसारे ल्याउँ, आदिवासी जनजाति लग्याउँ, हामीले के थियो, एकजना तपाईँको चाहिँ खसारे मिसाएर तपाईँ सबै हामीले चाहिँ मैदान लानुपर्दा आदिवासी जनजाति लानु पाउँथ्यौँ, हामीले लग्यौँ। अनि अन्य पार्टीको चाहिँ केन्द्रीय समितिहरू त कति प्रतिशत छ, एउटा चाहिँ तपाईँको पूर्व कराईले देशको माया गरेर भन्दैमा, अरे हामी राई परेमा जन्म त हामीले के गल्ती, नागरिक चिन्ह गरिदिनुहोस् तपाईँहरूले, के समस्या हो हामीलाई, यो देशको सबै भाषा धर्म संस्कार संस्कृति र सबै जातिको सबैभन्दा उत्थान गर्ने को शरम संस्कृति सुन्नु सुन्न,
1: तर तपाईँहरूमाथि बहुसङ्ख्यक जनताले त भन्छन् नि त, सामाजिक सञ्जाल सर्वे गर्नुस् न,
5: चाहिँ 2-4 हजार
1: साइबर सेना पार्टी भन्छ,
5: 2-4 हजार साइबर सेना भन्ने
1: अनि केवार पार्टी
5: सुन्नु न, केवार पार्टी
1: कोहीले बाँदर मारे भन्नुहुन्छ,
5: सुन्नु न
1: 600 भन्दा बढी
5: तपाईँ, त्यसो भने तपाईँको चाहिँ तपाईँ चाहिँ मान्छे मार्ने बाँदर नमार्ने हो, हामीले बाँदर मार्नुपर्छ, त्यो कुन सन्दर्भ मनायौ, हिजो 10 वर्ष जनभित्र बन्दुक नउठे हेरेर राजा भएको थिए, 62-63 जनआन्दोलन नभएर राजा भएको थिए, त्यो कानुन बनोस् भनेर भने न सरकारले नसुनेपछि भने हो, त्यो सरकारले नसुने पछाडि जनताको कुरा हामीले त्यहाँ खडा ढङ्गले राख्दाखेरि त्यो अभिव्यक्ति आएको, त्यो आक्रोश हो त्यो, त्यसै कारणले गर्दाखेरि म तपाईँलाई भन्छु शरम संस्कृति पार्टी सबैभन्दा चाहिँ नयाँ पार्टी हो, जसले तपाईँको चाहिँ नेपालको इतिहासमा कम समयमा दल दर्ता गरेर राष्ट्र पार्टी बनाएको छ, अर्कोचोटि हामी देखाइदिएको छ किन ठुलो कुरा गर्ने,
1: सरिताजी
5: सुन्नुहोस्
1: सभामुख डोल प्रसाद अर्यालले माइक दिनु भएन भनिरहनुहुन्छ, यहाँ त गुनासो छैन नि, होइन
2: त्यस्तो भन्दा पनि माइक दिने नदिने सवाल भन्दा पनि इस्यु के हो त्यो इम्पोर्टेन्ट हो, इस्यु के हो त्यो इम्पोर्टेन्ट हो, र इम्पोर्टेन्ट इस्युमा हामी बहस गरिरहेका छौँ, मैले अघि नै पनि भने मलाई रासपाको चिन्ता छ, रासपा भनेको के हो भने सरकार हो,
1: सरकार हो
2: होइन, सम्मानीय सुन्नु सम्मानीय सभामुख पहिला भन्दा अहिले पोलाइट भएर गइरहनु भएको छ होइन, तर पनि उहाँ चाहिँ खै जिगज्याक भइहाल्नुहुन्छ आफै, सम्मानीय सभामुखलाई त मेरो अनुरोध छ कि तपाईँ सभामुख भएको हुनाले पार्टीभन्दा माथि आएर तपाईँले सदनलाई यस्तो ब्युटिफुल तरिकाले सदन ह्यान्डलिङ गरिदिनुहोस् कि भोलि तपाईँ जाँदाखेरि वाह होस् न त त्यस्तो हुनुपर्छ। अर्को कुरा के हो भने रासपाको सरकार छ त्यही भएर हामीलाई चिन्ता हो, किनभने न डाउन होस् डाउन नहोस्, अब बालेनजीको आफ्नै पारा छ,
1: भोलि ढल्छ भन्दै हुनुहुन्छ तपाईँको पार्टीको सचिवले निर्णायक आन्दोलन गरेर भए पनि सरकार ढाल्छु भन्नुभएको छ, म यस प्रश्नले
2: सुन्नुस् यहाँ बालनजीको हिजो काठमाडौँको मेयर होइन, सुन्नुस् यहाँ हिजो काठमाडौँको मेयर होइन, मेयर गर्दा उहाँले कति रिजल्ट दिनुभयो तपाईँ कुरा गर्नुहुन्छ, कति रिजल्ट दिनुभयो आज उहाँ आइसकेपछि आज आइसकेपछि उहाँले कति रिजल्ट दिनुभएको छ देश जनताले हेर्दैछ, अनि इष्टबाजी गरेर तपाईँको चाहिँ मिडिया कभरेज गरेर होइन हजारौँ मान्छे राखेर हामीलाई एमालेको राजनीति एमालेको सांसद भयो भनेर गाली खुवाउँदै हिँड्ने उहाँहरू, तपाईँ बडा ठुला कुरा गर्नुहुन्छ
1: जनकजी,
4: अनि यो त अब
1: उजाङ्गो पार्दिनु हो,
4: जसले जस्तो काम गर्छ त्यस्तै किसिमको प्रतिफल पनि पाइने हो, त्यसैले
1: स्टन्टबाजी गर्ने गाली गर्नलाई मान्छे परिचालन गर्ने
4: होइन त्यस्तो किसिम
1: आफ्नो
4: जनताले जनताले समाजले र मान्छेहरू जो हाम्रा वरिपरि हुन्छन् सबैहरू विभिन्न तह तबकाहरू उनीहरूले एमाले भित्रको होस् कि अथवा पुरानो दल कुनै अरू पार्टीभित्रको होस् कि त्यो कुरा देखेर उनीहरूले भनेको हो, राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो विभिन्न किसिमको चाहिँ प्रोपोगन्डा गरेर त्यस्तो भएको हुने नेपाली जनताले
2: हेरेर हिजो चुनाव भन्दा अगाडि जेएनजी मुभमेन्ट गराउनेदेखि लिएर सुशीला सरकार ल्याउनेदेखि लिएर यो सरकारलाई ल्याउनेदेखि लिएर कति विदेशका साथीहरूले बोलिदिनु भयो, कति एकैचोटि राति लाखौँ मिडियामा गाली आउँथ्यो, खै आज
4: होइन यो तपाईँको के हो भने यो मिडियाबाजी गरेर यो सरकार बनेको मिडियाबाजी गरेर सबै कुरो भएको होइन, यो नेपाली जनता र यो युवाहरू जो छन् परिवर्तनको चाहना राख्ने सम्पूर्णको चाहनाले यसरी बनेको छ, लयमा ल्याएछ अहिलेको सरकारले चाहिँ तपाईँको विकास निर्माणका कुरा हुन् कि सुशासनका कुरा हुन् कि भ्रष्टाचार मुक्तिका कुरा हुन् कि जो पनि हुन्छ यसलाई चाहिँ सही लयमा यो सरकारले ल्याउँदैछ, अहिले 3 महिना लगभग भएको छ, अहिले 100 दिन भएको छ, यसमा कतिपय चाहिँ हाम्रा आधारहरू चाहिँ खडा भएका छन्। अगाडिका दिनमा पनि यो सरकारले चाहिँ काम गर्ने शैली चाहिँ इमानदारीपूर्वक काम गर्ने बाटोमा गएको छ। अब आरोप लगाउनलाई त लगाउने आरोपहरू त लाग्छन् नै होइन, त्यो लगाउँछन् विपक्षीहरूले लगाउला अथवा अर्कोले चाहिँ लगाउला समाज
2: अर्कोले
4: आरोप नेपाली जनताले लगाउनु पर्यो, नेपाली नेपाली जनताले आरोप लगाउनु पर्यो, नेपाली जनताले भन्नु पर्यो।
2: अहिले नेपाली जनताले
4: नेपाली जनता ठिक छ भन्ने
2: खास
4: नेपाली जनता ठिक भन्ने खास छ, त्यसपछि अहिले नेपाली समाजले ठिक छ भन्ने खास छ, हेर्दैछन् राष्ट्रिय स्वतन्त्र पार्टीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले हेर्दैछन्, उसले आफ्नो पुदार छ, आफ्नो घोषणा पत्र छ, यो काम गर्यो कि गरेन भन्ने हेरिरहेका छन्। त्यो भएको कारणले के भने जनताबाट भएको त्यो प्रति प्रश्न र जनताबाट भएका क्वेसन होइनन् कि। अब यो क्वेसन केही कुराहरूमा होलान् किनभने मैले भने तपाईँलाई कि असीमित आवश्यकताका बिचमा चाहिँ सीमित साधनले पुरा गर्नुपर्ने हुन्छ।

0: रङ्गरलाई मेसो पक्रिनुमाथि आउनु देशको अवस्था उहाँले जुन महत्त्वकाङ्क्षीको महत्त्वकाङ्क्षाको साथमा अगाडि बढ्नु देशको अवस्था त्यो छैन त्यसैले सरकारले विचार गर्नुपर्छ विगतमा उहाँले जुन कमिटमेन्ट जनतासँग गर्नुभएको थियो नि 100 दिनमा विदेशमा स्टिकर ट्रान्सफर भन्नु त खोइ सुकुम्बासीको चाहिँ तपाईँको चाहिँ बस्ती भत्काउन आयो भने दोजर थाप्छु भन्ने खोइ कहाँ गए छ त्यो हामीले बोलायौँ
1: उहाँहरूले भन्नुभएको छ नि त काम गर्नलाई प्रदेश सरकारले सहयोग गरिरहेको छैन स्थानीय तहले सहयोग गरिरहेको छैन मेयर सरुवा गरिदिने कुरो आइसक्यो तपाईँ कहाँ हुनुहुन्छ
0: सुन्नु न
2: सरकारले
0: सुन्छु धेरै म होइन म धेरै पेल्नेवाला पनि छैन धेरै कुरा पनि नगरौँ अहिले मेरो मात्र नि विनम्र अनुरोध के भने नि सरकार नहोसिकन महत्त्वाकाङ्क्षी बढी नभइकन बाउ बाजेले भन्थे घाँटी हेरेर हार निल्नु देशको अवस्था हेरेर पाइला चाल्नु होइन र सचेत हुने कुरामा सुशासनको कुरामा सरकारले के भन्छु भने
1: तपाईँहरूलाई पनि त्यही भन्छ
0: सुन
1: गणित हेरेर बोल्नु
0: हे तपाईँ गणित हेरेर बोल्नु अर्कोचोटि ठुलो कुरा गऱ्यो अर्कोचोटि तपाईँको चाहिँ एक सिट नआउने हुन्छ ठुलो कुरा नगरौँ न हामीलाई थाहा छ क्या नेपालको राजनीति यो नहुँदैन 2015-16 सालको इतिहास पढिरहेको छु हजुर 55-56 पढाएको छु 62-63 पढाएको छु हिजो अस्ति 74 इलेक्सनको पनि पढाएको छु देखिया छु यही आँखाले देखिया छु भोट पनि हालेको छु हजुर त्यही कारण ठुलो कुरा नगरौँ क्या अर्को एक सिट पनि आउनु ठुलो कुरा नगरौँ र बाउबाजेले के भनेको छ भने त्यतिकै भने होइन क्या सियो चोर्नेले फाली चोर्छ फाली
1: त जनताले देखाइहाल्छन् नि
0: सुन न सुन
1: अर्को चुनावमा तपाईँ खोटाङ गइहाल्नुहुन्छ
0: सुन
1: जनकजी फेरि पनि कञ्चनपुर गइहाल्नुहुन्छ साइदाजी दाङ गइहाल्नुहुन्छ
0: सुन न भोलि गएर सरकारले यही किसिमको डिक्टेटर ढङ्गले अगाडि बढ्ने कुचेष्ट गर्यो भने नि तपाईँको भोलि गएर अहिले पनि त हेरौँ न कुनै पनि ठाउँबाट उहाँको प्रत्यक्ष 125 सिट जित्नुभयो त्यहाँ साँच्ची नै जनताको चाहिँ डिभाइड गर्ने भने त कति 30% भोट उहाँको पक्षमा खसेछ कि 25% हो र अरू पार्टीमा डिभाइड गरेर गयो होला अनुसारै संसारै मेरो भने त भएन नि बाबा मल्टी पार्टी डेमोक्रेसी सिस्टममा छौँ क्या
1: हस् समय समारोह छलफलका लागि धेरै धेरै धन्यवाद जनक सिंह धामीजी साजिदा सिद्दिकीजी आर्यन राईजी हस् नमस्कार
3: धन्यवाद

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
1: नमस्कार, मेरो पाहुना हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोलखाबाट सांसद निर्वाचित हुनुभएका जगदीश खरेल। जगदीशजी स्वागत छ।
2: धन्यवाद, एकदमै
1: आराम हुनुहुन्छ?
2: एकदम गजब छ हजुर।
1: कति दिनभित्र वास्तविक सुकुम्बासी पहिचान गरेर लालपुर जानै बाँड्ने भनेर प्रतिबद्धता गरिएको थियो, आज कति दिन बित्यो? अब 3 महिना तपाईँहरू 25,000 लिएर कतै बास बस्न जानुस्, त्यसपछि हामी तपाईँलाई व्यवस्थित गर्नेछौँ, हात हातमा लाल पूर्जा दिनेछौँ भनेर सरकारले भनिरहेको छ। भनिरहेको छ, तर कुरा नियतको, जुन कुरा त्यहाँबाट उठी बास गर्नलाई हतार गर्यो, रातारात माइकिङ गरेर हटाइयो र जसरी उहाँहरूलाई होल्डिङ सेन्टरमा राखियो र होल्डिङ सेन्टरमा राख्दाखेरि जे जे प्रतिबद्धता गरिएको थियो, हटाउँदा जुन हतारो गरियो, अब व्यवस्थित गर्दाखेरि गरिएको हतारले नियतमाथि प्रश्न उठ्यो। अबको 3 महिनापछि लाल पूर्जा हातमा पर्छ भन्ने ग्यारेन्टी के छ?
2: तपाईँलाई नियतमाथिको हतार भन्नुभयो नि तपाईँले, हतार इतिहासदेखि नै त्यो हटाउन सबैले खोजे होइन, नारा मात्रै बनाएर बसे होइन। म तपाईँलाई जोड्दैछु, म त्यहाँसम्म लान्छु, म यहीसम्म लगिदिन्छु, म छोटोमै अलिकति टाइम लिन्छ भनेर खोज्नु भएको, छोटोमै भन्छु म तपाईँलाई। सबैले नारा मात्रै बनाए, बालेन अहिलेको प्रधानमन्त्रीज्यू चाहिँ मानवहरूको मेयर हुँदा उहाँले धेरै कोसिस गर्नुभयो हटाउनलाई, कति बलजफी थियो, कसले उहाँहरू आफै नारा बनाउने अन्तिममा रोक्ने उहाँहरू नै हुनुहुन्थ्यो नि इतिहासमा, हटाउनु पर्ने थियो कि थिएन? सबैभन्दा महत्त्वपूर्ण
1: हटाउनु
2: पर्ने थियो, एउटा नारा सिद्धियो। अब हामीले भनेको कुराहरूलाई 3 महिनाभित्रमा हामी तपाईँहरू बस्नुहोस्, अहिले 25,000 रुपियाँ दरले हामीले तपाईँलाई दिँदै गर्दा
1: भित्रमा लाल पूर्जा दिन्छु भनेर उहाँहरूलाई होल्डिङ सेन्टर पुर्याइएको, यसको जवाब दिनुहोस् त पहिला।
2: यस्तो छ, तपाईँको त्यहाँ उठाउनको लागि सबैभन्दा पहिला उहाँहरूलाई केही न केही बोल्नै पर्ने थियो, उहाँहरूलाई हामीले लगाएर सडकमा छोडाएको छ, यहाँ सुन्नु म जोड्दैछु,
1: उहाँहरूलाई
2: हामी सुरुवात लाल पूर्जा दिने केही केही ठाउँबाट सुरु गरिरहेको छ नि, यहाँको विषयमा पनि उठीवास लगाइएको छ, यस्तो ठाउँ धेरैवटा ठाउँहरू छ तपाईँको, उहाँहरूको विषयमा पनि अहिले पनि आन्दोलनमा र अगाडि बोल्नेहरू को को छन् हेर्नु भएको छ तपाईँले? स्पेसल सुकुम्बासी रहनु भएको छैन, स्पेसल
1: सुकुम्बासीहरू वास्तविक सुकुम्बासी छ, उनीहरू होल्डिङ सेन्टरबाट जुन हिसाबले अहिले लखेटिएको

0: प्राप्त गरेन भने
1: तपाईँले
0: के गर्नुहुन्छ ल भनिदिनुस् त्यसो
1: भए म सदनमा
0: आज राष्ट्रिय सदनमा होइन
1: बोल्छु मेरो काम सदनमा बोल्ने हो हामीले बोलेका थियौँ किन भएन भने म सदनमा बोल्न सक्छु म त्यति हिम्मत राख्छु म सामान्य
0: सरकारको राजीनामा माग्नुहुन्छ तपाईँले
1: यो किन
0: मैले लाल पूर्जा पाएन भने
1: बोलेको कुरा पुरा गरिएन भने म माग्न तयार छु
0: त्यसमा त अहिले पनि त बोलिएको कुरा पुरा भएको छैन लाल पूर्जा दिने भनिएको थियो
1: यस्तो छ लाल पूर्जा दिने
0: अहिले पनि हटाउँदाखेरि मलाई लागेको मानवीय प्रश्न मात्रै गरेर छु मैले
1: एकदम
0: म राष्ट्रपतिको विरोधमा छुइनँ
1: हजुर
0: मलाई मानवीय अलि बढी मानवीय छु म त्यही भएको भएर म यो प्रश्न गरिरहेको छु यदि तपाईँ त्यहाँ हुनुहुन्थ्यो भने जुन हिसाबले खाना रोकियो इचङ्गु अपार्टमेन्ट कि कहाँनिर त पानीको ट्याङ्कीमा पानी रोकियो त्यसरी पठाइहाल्नु पर्ने धपाइहाल्नु पर्ने सरकार त्यति लाचार छ त्यति गरिब छ र
1: लाचार होइन कमसेकम सरकारले भन्यो भने केही न केही कुरा मान्नुपर्छ हेर्नुहोस्
0: अब तपाईँलाई पाल्न सरकारले सक्दैन
1: 20,000 रुपियाँ 25,000 रुपियाँ फ्ल्याट पाइन्छ भाडामा गएर त्यहाँ राम्रोसँग बसिदिनु नि हिजो नि गरेर खाएको त आफैले होइन
0: अहिले घरमा फ्ल्याट दिन धेरै मान्छेहरू वास्तविक रूपमा तयार हुँदैनन् त्यो त यथार्थ नै हो सुकुम्बासी भन्ने बित्तिकै तर्किन्छन्
1: सुकुम्बासी म सुकुम्बासी फ्ल्याट दिनु भनेर को गा हुन्छ र मेरो घरमा भाडामा मान्छे आउँदाखेरि त म सुकुम्बासी
0: मेरो घरमा यदि कोही भाडामा लिन आउन चाहन्छ भने तपाईँ को कस्तो ब्याकग्राउन्डको कहाँ हो तपाईँको घर आदि इत्यादि त त्यो त सोधिन्छ उस्तै पऱ्यो अहिले त फर्म भर्नुपर्छ कन्ट्राक्टको
1: अहिले त्यति बस्नको लागि त्यति धेरै पर्दैन अहिले भाडा तिर्छु भन्दै गर्दाखेरि दिन्छन् हेर्नुहोस् घरमा भाडा
0: अहिले तपाईँले घर कर लिनुहुन्छ त्यो घर कर लिँदाखेरि अहिले कन्ट्राक्ट भर्नुपर्छ तपाईँलाई थाहा छ होला नि त्यति
1: त्यो कन्ट्राक्ट भर्दै गर्दा लेख समस्या के भएर भाडामा घरमा बस्दै गर्दा
0: दिएन नि त्यस्ता व्यक्तिलाई भाडा भने के गर्ने
1: सुकुम्बासीको अर्को कुरा नि जोडिदिन्छु एउटा सुकुम्बासीहरू अहिले काठमाडौँमा पो जग्गा छैन होला मेरो जिल्लाको मान्छे सुकुम्बासी भनेर त्यहाँ बसेका मान्छे उहाँ जग्गा छ भने जानुपर्छ कि पर्दैन त्यो गरिरहे भएर डाटा पनि त निकालेको छ नि अहिले पनि आवाज धेरै छ
0: सुकुम्बासीहरू त अब पहिचान लागिसक्यो होला नि कि छैन अहिले पनि लागेको
1: वास्तविक सुकुम्बासीको डाटा हामीसँग छ तपाईँलाई त्यसरी आउनु सुकुम्बासी भन्दाखेरि कति आएको पनि तपाईँसँग डाटा आयो होला नि
0: होइन
1: हामीले राष्ट्रपाको पार्टी कार्यालयमा एकचोटि हामीले बोलाएको थियौँ नि बोलाउँदै गर्दाखेरि आउनु सबैलाई लाज लाग्यो धेरैलाई लाज लाग्यो
0: वास्तविक सुकुम्बासीहरूलाई लाज लाग्यो होइन
1: वास्तविक सुकुम्बासीलाई लाज लागेन त्यहाँनिर चाहिँ
0: हो त्यही त आज प्रश्न हामी केन्द्रित वास्तविक सुकुम्बासीको मात्रै गरौँ त्यो जसले त्यो जग्गा
1: धेरै त को रहेछन् त्यहाँनिर
0: एउटै रहेछन् भने पनि एउटा वास्तविक सुकुम्बासीको विषयमा कुरा गरौँ न हामी एकजनै छन् भने पनि हो त्यस्तोलाई सरकारले जुन हिसाबले व्यवस्थापन गर्ने भनेर भनेको थियो त्यसमा सरकार पहिलो चरणमा चुक्यो यसमा मान्नु
1: त्यो कुरा मानेको छौँ हामीले मानेरै अस्ति हाम्रो पार्टी सचिव देवीलाई लेख्नु भएको पनि थियो हाम्रो क्रान्ति सिकाजीले लेख्नु भएको पनि छ त्यो कुरा त हामीले मानिसकेका छौँ त
0: हो मानिसकेका छौँ त्यही मानेको भएर त्यही नियत देखिएको भएर अब 3 महिनामा पनि बिचल्ली पर्यो यो सुकुम्बासी भने यो सरकारको राजीनामा यही सरकारका सांसदहरूले तपाईँले माग्नुहुन्छ राजीनामा
1: सरकार फेल भएको ठान्नुपर्छ हामीले किनभने यहाँ सुन्नुहोस् न एउटा सुकुम्बासीको मात्रै कुरा नेपाली नागरिक कोही नागरिक छ नागरिक त प्राप्त गरेको मान्छे सबैले बस्न खान पाउनुपर्छ भनेर त लेखिया कुरा त दिनुपर्छ त्यो कुरा त म सधैँभरि हो त हामी म अहिले मात्र त्यही बस त्यही
0: उठाने रोक दिए त थाहा पाउनु भयो यति पनि अमानवीय व्यवहार त देखाउने होइन सरकारले
1: खानै रोक दिएको भने अलिकति यो मिडियामा के के तरिकाले आएको पनि खानै रोक दिएको
0: होइन
1: मिडियामा आएर बोल्दै कोही व्यक्ति मिडियालाई दोष दिएको होइन कि मिडियामा आएर एकजना
0: तपाईँको अभिव्यक्तिबाट प्रभावित भएर तपाईँ मानवीय स्वभावको मान्छे हो भनेर तपाईँलाई मैले 3 दिन अगाडि ल जगदीश सर आउनुहोस् बसेर इन्टरभ्यू गरौँ तपाईँको अभिव्यक्ति मन पर्यो भनेर भन्ने मान्छे हो
1: मैले होइन मैले भनेको बुझ्नु भएन मैले बुझाउनु नसकेको थियो कस्तो नि मिडियाको अगाडि आएर रोइदिइसके पछाडि हुन्छ भने मिडियाले त आएको कुरा खिचेर पठाइदिए त हो नि
0: एक्ज्याक्टली
1: त्यही नै हो मिडियाले मेनिपुलेट गरेको भनेको मैले त्यो मैले बुझाउनु नसके होला सबैजनाको त्यो अभिव्यक्ति छैन सबैजनाले त्यो कतिजनाको अभिव्यक्ति आउँछ बालनको छोरी यहाँ आएर बसोस् रविको छोरी यहाँ आएर बसोस् त्यो अभिव्यक्तिहरू पनि त्यो लेभलको होइन सुकुम्बासीलाई स्थापित गर्ने कुरामा हाम्रो सचेतजीले नि केही लेख्नु हामी काहीँ न काहीँ चुकेका छौँ है यसमा भनेर चुके भनेका छौँ. अब तिन महिनाभित्र हामीले फेरि दिन्छौँ भन्दै गर्दा अब नहुँदै गर्दा मैले त बोल्छु, हेर्नुहोस् म बोलेर किन दिन सकेनौँ, हामीले पहिचान गर्न नसकेको भनेर म बोल्छु त्यो कुरामा.
0: अब तिन महिना हातमा लाल पूर्जा पर्छ, तपाईँहरू जानुहोस् 25,000 अहिले लिएर भनेर तपाईँ प्रतिबद्धता जनाउन सक्नुहुन्छ सरकारको तर्फबाट?
1: राज्यले बोलिसकेपछि नागरिकले अहिले जानुपर्छ, भएन भने म जनप्रतिनिधिको हिसाबले मैले गजबले आवाज उठाउँछु.
0: तपाईँले त आवाज उठाउनु व्यवस्थित कसरी गरौँ?
1: अब मैले म सांसद हो, मैले आवाज उठाउने होइन.
0: महिनापछि उहाँहरूले घर भाडा तिर्न सक्नु भएन भने तपाईँले पाल्नुहुन्छ,
1: त्यो विषय
0: लिनुहुन्छ सरकारको
1: जिम्मा भन्दै गर्दा पनि सरकारलाई जबले म आवाज उठाउँछु, म आवाज उठाउनु मलाई म सदनमा मेरो काम आवाज उठाउने हो र निश्चित ठाउँमा एउटा ठाउँमा नीति बनाउने हो.
0: राजीनामा माग्ने आँट गर्नुहुन्छ
1: सुकुमवासीलाई व्यवस्थित गर्न भनेदेखि सरकार अब हामी फेल भयो छोड्नु पर्छ कि क्या हो भनेर पनि भनिदिन्छु म.
0: ल ठिक छ,
1: यो कुरामा तपाईँले नोट गर्दा हुन्छ, तर सरकार चुक्दैन यो कुरामा, सचेत हुँदैछ, राम्रोसँग भइराखेर देखाएको छु मैले. नागरिक हो नि,
0: हिजो एकजना गणेश नेपाली भन्ने 25 वर्षीय युवाले के भन्नुहुन्छ, के छ टिप्पणी तपाईँको?
1: यस्तो छ, यसमा टिप्पणी भन्दा नि राज्यले कानुन त परिपालनको लागि अगाडि बढ्नै पर्छ, यो अगाडिदेखि चल्दै आएको हो. उहाँलाई त्यो भएको देख्दै गर्दाखेरि कसैको पनि मन नजल्ने होइन, उहाँको शरीर जल्यो मन त हाम्रो पनि जल्छ. त्यस्ता कुराहरूमा अति हालेर त्यसो गर्दाखेरि आफैलाई ठुलो क्षति भयो सबभन्दा पहिला.
0: अब सानो सामाजिक बनोट कस्तो छ, सामाजिक प्रवृत्ति कस्तो छ, मनोविज्ञान कसरी हामी हुर्किएका छौँ, हाम्रो देशको बनोट कस्तो हो, सामाजिक बनोट कस्तो हो भन्ने कुराले कानुन लागू गराउँदाखेरि पनि त्यसमा पनि त्यो हेर्नुपर्छ होला नि. हामी अमेरिका जस्तो विकसित र अमानवीय खालको समाज खालको होइनौँ नि हामी त्यहाँनिर.
1: यो सबै समस्या के चाहिँ भने गरिबी हो, त्यहाँभन्दा बाहिर केही पनि होइन.
0: एक्ज्याक्टली,
1: यहाँभन्दा बाहिर काहीँ केही त्यो कानुन प यो कानुन मान्दिनँ मान्छु भन्दै गर्दा पनि समस्यामा आइसकेपछि ती सबै कुरा आउने त्यो हो नि. यहाँ त त्यो हुइलक नलाएर पनि भएन, लाउनु पर्यो त सरकारले, लाउनु परेन.
0: गाडीमा चाहिँ किन नलगाएको अस्ति सिंहदरबारभित्र?
1: सिंहदरबारभित्र त उहाँको मन्त्रीको उसको क्वार्टर अगाडि नै थियो गाडी, त्यो दिन त निकालेको मात्र मैले देखाएको छु. त्यो मन्त्री क्वार्टर अगाडि त्यहाँ राख्ने हो, त्यहाँ त्यो गाडी राख्ने ठाउँ
0: राख्दै आएको, तर त्यहाँ राख्ने हो त्यो त मूलद्वार हो
1: होइन. मन्त्रीको गाडी
0: मूलद्वार हो, मन्त्रीको गाडी पार्किङमै राख्नु पर्यो, विशिष्ट त्यो दिनु पर्यो.
1: सबै मन्त्रीहरूको गाडी त्यो क्वार्टरको अगाडि त्यहीँ नै राख्ने,
0: टुटु गर्नु पर्यो, त्यत्रो लस्कर किन लाउनु पर्यो भनेर आएको होइन. त्यो सरकार
1: लस्कर लगाएको छैन त्यो गाडी,
0: जुन गुरुङले त्यही भने
1: मैले त्यो गाडीको विषयमा
0: टुटु गर्नु पर्यो, यिनीहरूको तलब भत्ता काटिदिउँ है काटिदिउँ है भनेर सोधेको तपाईँले सुन्नुभएको छ?
1: सुनेको छु मैले.
0: त्यही तिनै मन्त्रीहरू होइन अहिले आएका, उनीहरूलाई चाहिँ किन विशिष्ट ऊ त्यो चाहियो?
1: विशिष्ट त त्यत्रो प्रयोग गरेको छैन नि इतिहासले हेर्दा, अहिले त्यस्तो विशिष्ट प्रयोग गरेको छैन.
0: अब अहिले त हुँदा हुँदा पत्रकारको जवाफ पनि दिन छोडे सुदन गुरुङले, हिजो म देख्दै थिएँ एउटा सर्ट, तपाईँले याद गर्नुभएको छ? यति दम्ब त पलाएछ नि.
1: त्यो एन्सर नदिएको मैले हेरेको छैन है, हिजोको चाहिँ त्यो मैले हेर्नुहोस्.
0: म मेरा भाइहरूको यो निधनको न्याय नपाउन्जेलसम्म यो रगत लागेको ज्याकेट छोड्दिनँ भनेको मान्छे अहिले उहाँको पहिरन, मैले त्यसमा टिप्पणी गर्न खोजेको होइन, उहाँको अहिले शैली पत्रकारको प्रश्न दिन पनि को जवाब दिन पनि छोड्नु भएछ अहिले भन्ने लाग्यो मलाई. त
1: हिजोको दिनको कुरा भयो भने त्यो मलाई थाहा भयो, नत्र
0: सुदन गुरुङ रिपोर्टर्स क्लबमा आउँदाखेरि म पनि त्यो रिपोर्टर्स क्लबमा थिएँ, दाई दाई भनेर सम्बोधन गरेको म सम्झिन्छु. मलाई अहिले तिनै सुदन गुरुङ अहिले कस्तो भएछन् भन्ने मलाई लाग्छ. मैले अघि नै तपाईँलाई भनेनाले म पत्रकार भन्दा पनि अलिक बढी मानवीय खालको छु, म भावुक खालको मान्छे, मलाई यस्ता कुराले छुन्छन्.
1: एउटा कुरा त कस्तो के पनि बुझ्नुपर्छ नि, हिजो सामान्य ग्राउन्डमा हिँडिरहेको नागरिक र एउटा मन्त्रीमा अलिकति फरक पनि आउन त पर्छ,
0: पर्छ
1: त्यो स्वाभाविक छैन. हिजोको त्यही स्टाइलले ग्राउन्डमा त्यही अनुसार हिँडेर त चल्दैन,
0: चल्दैन.
1: यो देशै चलाउने कुरालाई एउटा कहिले काहीँ चुप लाग्नु पर्ने हुनसक्छ, कहिले काहीँ बोल्नु पर्ने हुनसक्छ, कति कुरा थाहा नै नपाई गर्नुपर्ने हुनसक्छ, थाहा पाउँदाखेरि कति काम नहुन सक्छ, ती कुराहरूलाई त्यत्रो ठुलो इस्यु बनाउनु हुन्न.
0: म बालनको प्रहरी होइन भनेको भरमा केरकार सुरु भयो,
1: त्यो यस्तो बालनको प्रहरी, बालनको नाम दिनु पर्ने जरुरी के छ? म नेपाल सरकारको प्रहरी हो, म प्रधानमन्त्रीज्यूको होइन भन्दा भए के बिग्रिन्थ्यो होला? बालन भनेर एउटा त्यसरी इङ्कित, प्रधानमन्त्रीलाई त्यसरी इङ्कित गर्न
0: पाइन्छ,
1: फेरि त्यो हेपेको जस्तो महसुस गर्दै गर्दा पनि प्रधानमन्त्रीको निर्देशमा चाहिँ तानिएको होइन नि. प्रहरीमा एउटा सिस्टम हुन्छ क्या, उहाँहरूको आफ्नै सिस्टम हुन्छ, त्यो सिस्टमले चाहिँ यस्तो त बोल्न मिल्दैन भनेर तानिएको हो यसमा.
0: ल सर, अब अन्तिममा छौँ. चितवन महाधिवेशन सम्पन्न भएको यत्रो दिन भयो, भागभन्डा अझै टुङ्ग्याउन सकिएको छैन. हामीलाई के लागेको थियो भन्दाखेरि भागभन्डा टुङ्गिएर अब ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा राजसभा गएको होला भन्ने लागेको थियो. तर तीन दिनको महाधिवेशन अस्त व्यस्त भयो, व्यवस्थित हुन सकेन, छ दिनमा लम्बियो. अझै उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता लगायत जहाँ जहाँ मनोनित गर्नुपर्ने हो त्यसमा टुङ्गो लाग्न सकेको छैन. यसमा शक्ति कसको हातमा बढी हुने भन्नेमा चाहिँ राजसभाभित्र अहिले पनि त्यो गडबडी देखियो. यो कुरा त मान्नुहोस् यत्रो दिन भइसक्दा पनि.
1: अब त्यो भन्दै गर्दा पनि अहिले ग्राउन्डमा आएका कुरा तपाईँले भने जस्तै छन्, तपाईँले जे भन्नुभयो ग्राउन्डमा जे मैले पनि त्यस्तै सुनेको छु. तर म चाहिँ कतैपट्टि पनि खोइ त्यस्तो मलाई त कसै कुनै न प्रधानमन्त्रीजीको टिमबाट बनाएको छ न चाहिँ पार्टी सभाको टिम, म त कहीँ पनि त्यस्तो कुरा आएको छ. म त्यही पार्टीकै केन्द्रीय सदस्य जितेर आएको मैले पनि होइन, त्यो भइदिए मलाई नि केही न केही म्यासेज आउँथ्यो होला. त्यस कारणले शक्ति केन्द्रीकृत गर्ने कुरामा चाहिँ हुनुहुन्न नै होइन.
0: त्यसो भए संसदीय दलको नेता चाहिँ सभापतिले चाहेमा फेर्न सकिने व्यवस्था ल्याइयो त चितवनमा यो विषयमा विधानमा थिएन.
1: किनभने सभापतिले मेन मेन कुराहरू पढेर त्यो त्यो बन्द सत्रभित्र त्यो 204 पेज पढ्ने भने एक दिनै लाग्थ्यो, सम्भावना थिएन. उहाँले त्यो सुनाइएको कुराहरूमा त्यो देखाएको थिएन र अहिले आएकोमा मैले त्यो पढाएको छैन. अहिले त्यो आएको बेसी रह्यो भने तपाईँहरूको हात पनि आइपुगेको छैन जस्तो लाग्छ मलाई. यो आवाज आएको छ
0: कुरा स्वीकारिसक्नु आवाज तपाईँहरूको संसदीय दलको उपनेता गणेश पराजुलीको मैले हिजो अन्तर्वार्ता
1: इन्टरभ्यूमा दिएको. तर त्यो भइदियो अब एकचोटि देख्दा सबै निकाले भयो भने त्यो
0: सबै
1: त्यो उहाँ नभएर यहाँ भयो भने ठिक होइन, उही थियो भनेदेखि ठिक हो. फेरि
0: उही छल त्यो त गम्भीर विषय हो नि, छलफल किन भएन?
1: उही थियो भनेदेखि त्यो त सभापति प्रधानमन्त्रीज्यू सबैले हेरेर बनाएको हुन्छ नि, महामन्त्री सबैले हेरेर बनाउँछ. उही थियो भने ठिक छ, उहाँ नभएर यहाँ छ भनेदेखि बेठिक हुन्छ.
0: रवि र बालन बीच सब ठिक छ,
1: समस्या मैले त केही देखाएको छैन. समस्या कहाँ छ र? नत्र त
0: मिलेकै देख्नु भएको छ.
1: प्रधानमन्त्रीज्यूले आफ्नो काम गर्नुभएको छ, सभापतिज्यूले पार्टी चलाउनु भएको छ,
0: प्रधानमन्त्री पार्टीको मातहतमा हिँड्नु भएको छ.
1: प्रधानमन्त्रीजी पार्टीको मातहतमा भन्दा पनि उहाँले सरकार चलाउनु भएको छ.
0: सरकार त पार्टीको नीति अनुसार नै चल्ने हो.
1: अहिले पार्टीले हामीले किन त्यस्तो व्हिप गरेका छौँ र प्रधानमन्त्रीलाई केही पनि छैन नि. त्यो गर्दा त केन्द्रीय कमिटी मिटिङ बस्छ, सचिवालय बस्छ, त्यस पछाडि तपाईँको यो यो भनेर व्हिप गरेको केही पनि छैन. त्यस्तो
0: व्हिप गरेको खण्डमा
1: मान्नुपर्छ त,
0: मानेनन् भने
1: मान्नुपर्छ. त्यो सिस्टम हो, त्यो त त्यही विधि विधानबाट चल्छु भनेर प्रधानमन्त्री बनाएको हो नि त.
0: मानेनन् भने ऊ त्यही नमान्लान् कि भनेर संसदीय दलको नेता अहिले संयोगले भनौँ तपाईँहरूको भाषामा उहाँ हुनुहुन्छ हटाउन सक्ने प्रावधान सभापतिको मातहतमा ल्याइएको छ. यो ठिकै हो,
1: सभापतिको मात्रै भन्दा पनि भोलि केन्द्रीय कमिटीको मातहतमा आउँछ,
0: त्यो ठिकै हो.
1: केन्द्रीय कमिटीको हटाउनु पाउनुपर्छ, सिस्टम हो नि त त्यो त. मैले गल्ती गरेँ, म केन्द्रीय कमिटीमा छु, मैले गल्ती गरेँ भने केन्द्रीय कमिटी मलाई हटाउनु पाउने कि नपाउने? गल्ती गर्न मात्रै पाइएन, त्यति हो, अरू कन्टिन्यू चल्छ.
0: हस् आइदिनु, आफ्नो विचार राख्नु. धन्यवाद,
1: धेरै धेरै धन्यवाद हजुर.
0: नमस्कार.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि पानी पर्ने, पहाडी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। घन्टौँ जाम हुने नवलप्रासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढाउँदा क्षति हुने उल्लेख। युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया, आफूहरू तयार नै रहेको भनाई। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा पुग्न फ्रान्ससँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज पनि थोरै ठाउँमा ठूलो वर्षा अनि पहाड र तराईका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर मनसुनी वायुको प्रभाव छ। आज दिउँसो देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाडी र तराई भागका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैराति पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। अरू ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढी आएको छ। काठमाडौँको बागमती नदीमा बाढी आउँदा गैराति किर्तिपुरको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टर डुबानमा परेको छ। किर्तिपुर नगरपालिका 10 सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। सेन्टरमा रहेका 154 जनामध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टिओको स्मृति भवनमा अनि 6 जनालाई होस्टलमा पुर्याएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमानी त्यहीँ बसेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापनको काम भइरहेको छ। विस्थापितको सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। सामान्य पानी पर्दा पनि गाडी चिप्लिएर घन्टौँ जाम हुने नवलप्रासीको दाउन्ने क्षेत्र अहिले सहज बनेको छ। नारायणघाट बुटवल सडक विस्तार निर्माण अन्तिम चरणमा पुगेसँगै यो बर्खामा आवागमन सहज हुन थालेको हो। यसअघि दाउन्ने खण्डमा यात्रु घन्टौँ सडकमै बस्नुपर्ने अवस्था हुन्थ्यो। अहिले विगतमा जस्तो यात्रुले ठूलो शास्ति भोगिरहनु परेको छैन। नवलप्रासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साल साउनदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरुद्ध भएको थियो। दाउन्ने क्षेत्रमा सहज रूपमा गाडी चल्न थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रु तथा चालकले पनि राहत महसुस गरेका विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। विगत भन्दा यस वर्ष दाउन्ने क्षेत्रमा गाडीको व्यवस्थापन सहज भएको जिल्ला प्रहरीकारले नवलप्रासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनु भएको छ। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट बुटवल सडक एसियाली विकास बैङ्क एडिबीको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको हो। नारायणघाट बुटवल सडक पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालो पत्र र कंक्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालो पत्र तथा कंक्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा र अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले पूर्व न्यायाधीश, नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कारवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरुद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म आयोगका काम कारवाही यथास्थितिमा राख्न भनेको हो। संविधानले महाभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कारवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरण हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानुनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 62-63 सालपछि गएको चैत 30 उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका 3 विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदबाट सिफारिस गरिएकाहरू नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिस गरिएका काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले विरुद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख हुनुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत दस्तुरबिनै पठाउन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गएको असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले कार्की, सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारको क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै सरकार गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ। वीर अस्पतालमा ज्यान गुमाएका नेपालीको शवलाई गैराति शिक्षण अस्पताल महाराजगंज लगिएको छ। परिवार आफन्तबीच सहमति नभएकोले सब परिवारले बुझेका छैनन्। अब विदेशको खबर। अमेरिका इरान बीचको युद्ध विराम समाप्त भइसकेको घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चाहेमा वार्ता निरन्तर रहने प्रतिक्रिया दिनुभएको छ। इरानले संवाद जारी राख्न चाहेमा वार्ताले निरन्तरता पाउने ट्रम्पले बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। पछिल्लो युद्ध विराम समाप्त भएको घोषणासँगै अमेरिका र इरान बीच फेरि तनाव बढ्दो छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रुट सोसलमा लेख्नु भएको छ, इस्लामिक रिपब्लिक अफ इरानले कुराकानी जारी राख्न अनुरोध गर्छ गरेको छ र यसका लागि हामी सहमत छौँ। दुवै देशबीच भएको अन्तरिम युद्ध विराम सम्झौतामा शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलमार्गबाट आवत जावत गर्ने जहाजमाथि हमला रोक्नुपर्ने उल्लेख थियो, तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवत जावत गर्ने जहाजमाथि फेरि आक्रमण थालेको अमेरिकाको आरोप छ। यो सँगै ट्रम्पले सम्झौताको उल्लङ्घन गरिएको र युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको हो। अब खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जितमा फोबियन रुइज र मिकेल मोरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डेकेटलेयरले गोल गरेपछि पहिलो हाफ 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मोरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याए। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 नर्वे र इङ्ल्यान्ड तथा अन्तिम क्वार्टर फाइनल खेलमा भोलि बिहान पाउने 7 साबिकको विजेता अर्जेन्टिना र स्विजरल्यान्ड ले खेल्दैछन्। चार बन्झ्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाडी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 उद्धार, घन्टौँ जाम हुने नवलपरासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा, सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश, प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढाउँदा क्षति हुने उल्लेख, युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया, आफूहरू तयार नै रहेको भनाई, र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-518-853
6: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
8: 24 वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
9: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
8: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
9: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
8: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
9: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-738 मोबाइल 98-550-88-002
0: युएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलिया समेत पठाउने भन्दै ठगी गर्ने काठमाडौँका चारवटा कन्सल्टेन्सीका 9 पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा दिल्ली बजारको एडुफोर्ट प्राली कन्सल्टेन्सी, काठमाडौँको कडेश्वरका रूपक कोइराला, कास्कीको पोखरा हिमजाका राजेश भण्डारी, बारासिमराका सन्तोष खतिवडा छन्। त्यस्तै काठमाडौँको पोतली सडकमा रहेको वेस्ट फोर्ड एजुकेशन प्राली कन्सल्टेन्सीका संचालक चिन्टु श्रेष्ठ, बानेश्वरको प्रोप एभिएसन प्राली कन्सल्टेन्सीका संचालकहरू ललितपुरको सुरेन्द्र महर्जन, सर्लाइक लालबन्दी नवलपुरका दिवस पोखरेल, सिराहाको लहानसाका मनिता आचार्य र धनकुटा पाखरीवासका शेखर पाण्डे पक्राउ परेका छन्। त्यस्तै कालीमाटीमा रहेको एक्सपायर ग्लोबल प्राली कन्सल्टेन्सीका संचालक विशाल चापागाईलाई पनि पक्राउ परेको सीआईबीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ। नगरपालिकाको कार्यालय कुटुन्जेमा मेयर वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नुभएको हो। उहाँले नगरपालिका क्षेत्रमा बस्ने 5 मुनिका हरेक बालबालिकाले 100% खोप पाएका बताउनुभयो। उहाँले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्नो नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र सुलभ पहुँचमा लगानी वृद्धि गरेको बताउनुभयो। सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले खोप अभियानले जन्मदेखि 23 बालबालिकालाई घर घरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनु भएको छ। यसैबीच काभ्रेको मण्डन देवपुर नगरपालिका पूर्ण खोप विद्यालय सुनिश्चित नगरपालिका घोषणा भएको छ। आर्थिक वर्ष 82-83 विद्यालय भर्ना भएका 59 मुनिका 659 बालबालिकाले नेपाल सरकारबाट उपलब्ध सबै खोप र मात्रा पूरा गरेको विद्यालय र वडा तहबाट सुनिश्चित गर्दै नगरपालिकालाई पूर्ण खोप विद्यालय सुनिश्चित घोषणा गरिएको। महादेव टारमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले नगरपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष टोक बहादुर वाइवालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र प्रदान गर्नुभयो। पूर्ण खोप सुनिश्चित हुने 59 विद्यालयलाई नगरपालिका स्तरीय खोप समन्वय समितिको तर्फबाट नगर प्रमुख टोक बहादुर वाइवाले प्रमाणपत्र प्रदान गर्नुभयो। मण्डन देउपुर नगरपालिका पूर्ण खोप निर्देशिका बमोजिम पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गर्ने नेपालकै पहिलो समेत बन्न सफल भएको छ। नगरपालिका अन्तर्गत 43 सामुदायिक तथा 6 संस्थागत विद्यालय अध्ययनरत 59 सम्पूर्ण बालबालिकाले राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम पाउनुपर्ने, सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि सम्बन्धित विद्यालयलाई पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गरी त्यसैका आधारमा सम्पूर्ण मण्डन देवपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि नेउपानेले जानकारी दिनुभयो। बिहान 9 राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाडी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 उद्धार, गणेशको परिवारलाई रोजगारी र सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने काठमाडौँ महानगरको घोषणा, सब वीर अस्पतालबाट त्रिवी शिक्षण अस्पताल लगियो र विदेश पठाउने भन्दै ठगी गर्ने 4 कन्सल्टेन्सीका 9 पक्राउ। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158। फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
2: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर, नारायणगढ, लाइन्स चोक। सम्पर्क 98550-58369, 98426-43211 र 98142-0704।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
3: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
4: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
0: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 0855 7073 5853
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। काठमाडौँको बुद्ध नगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। काठमाडौँ 10 बुद्ध नगर स्थित एक घरमा डेरा गरी बस्ने 45 वर्षीय आश्विन राउतले आज बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार राउतका बाबु छोरा बीच खरायसी विषयमा विवाद भएको थियो। विवादपछि उनले भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए। शरीरको 50% भन्दा बढी भाग जलेका राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। यसअघि बिहिबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै शुक्रबार नै सर्लाहीमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए। विवेक मण्डल नाम गरेका ती व्यक्तिलाई हेलिकप्टर मार्फत हिजो नै काठमाडौँ ल्याइएको थियो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने, कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिस गरिएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वागले विरूद्ध प्रमाणसहित वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको छ। देशभर अधिकांश बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेस, कडाली र सुदूरपश्चिमको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को वारंटी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म संचार माध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गर्नु भएको छ. ट्राफिक जरिवाना सम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि उहाँले शनिबार अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म संचार माध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गर्नु भएको हो. कडा घोषणा गर्दै आजदेखि उहाँले भन्नुभएको छ, आजदेखि मैले कुनै पनि ठूला साना युट्युबर तथा सोसियल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन भन्दै मन्त्री पुनले लेखेका छन्. उनले केही दिन अगाडि ट्राफिक जरिवाना सम्बन्धी कुरामा आफूलाई केही थाहा छैन भन्दा भन्दै पनि युट्युबरले कुटै कुटै सोधेको पनि उल्लेख गरेका छन्. मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको र 50,000 कुरा उनीहरूले नै निकालेको भनी पुनले भनेका छन्. मन्त्री पुनले अन्तर्वार्ता दिँदा 50,000 जरिवाना गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति फिर्ता लिँदै माफी समेत मागेका छन्. केही दिन अगाडि सोसियल मिडियाका केही पत्रकारहरूलाई अन्तर्वार्ता दिँदा रु 50,000 जरिवाना गर्नुपर्छ भनेर आफूले बोलेको कुरा फिर्ता गर्दै नियम अनुसारको घोषणा गर्दछु भन्दै उहाँले लेख्नु भएको छ भने अचानक त्यस्तो बोल्दा कसैलाई अज्ञानवश चोट पुगे माफ गर्नुहोला भन्दै उल्लेख समेत गर्नु भएको छ. कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भ्युकुटी कागज कारखाना जीर्ण संरचना र बन्द मेसिनमा सीमित भएको छ. स्वदेशमै कागज उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो उद्योग बन्द भएको डेढ दशक बितिसक्दा पनि पुनसञ्चालनका लागि कुनै ठोस पहल हुन सकेको छैन. उद्योग बन्द भएसँगै नेपाल कागज तथा कागजजन्य वस्तुको आयातमा झन बढी निर्भर बन्दै गएको छ. तत्कालीन जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा नवलपरासीको गैडाकोटमा भ्युकुटी कागज कारखाना स्थापना गरिएको थियो. 2039 सालमा स्थापना भएको उद्योगले 2043 सालदेखि व्यावसायिक उत्पादन शुरू गरेको थियो. दैनिक करिब 42 मेट्रिक टन कागज क्षमता रहेको यो उद्योगले त्यसबेला नेपालको कुल कागज मागको करिब 35% आपूर्ति गर्ने गरेको थियो. कारखानाले उच्च गुणस्तरको पल्प उत्पादन गरी जापान लगायत मुलुकमा निर्यात समेत गर्ने गरेको थियो. हाल भ्रुकुटी कागज कारखानाका भवन मेसिन तथा अन्य पूर्वाधार जीर्ण अवस्थामा छन्. अधिकांश उपकरण खिया लागेर प्रयोगविहीन बनेका छन् भने उद्योग परिसर झाडीले ढाकिएको छ. उद्योग बन्द भएपछि कर्मचारीहरूले लामो समयसम्म सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन्. स्थानीयवासी तथा सरकारवालाले उद्योगलाई पुनः सञ्चालनमा ल्याउन वा वैकल्पिक औद्योगिक प्रयोजनका लागि उपाय गर्न सरकारसँग पटक पटक माग गर्दै आएका छन्. भ्रुकुटी कागज कारखाना बन्द भएपछि नेपाल कागज उत्पादनमा झन आयातमा निर्भर बन्न पुगेको छ. हाल सफाई प्याकेजिङ शैक्षिक सामग्री कार्यालय प्रयोजन तथा औद्योगिक उपयोगका अधिकांश कागज भारत चीन इन्डोनेसिया लगायत मुलुकबाट आयात हुँदै आएका छन् भने औद्योगिक क्षेत्र का विज्ञहरू भ्रुकुटी कागज कारखाना नेपालको औद्योगिक इतिहासको महत्वपूर्ण सम्पत्ति भएको बताउँछन्. हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. अहिलेलाई बिदा दिनुहोस्. नमस्कार.

0: लम्बा करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374, 98-510-61-356.
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayatka, Talimharu, Dhamadham, Sanchalan Bhairaheko Chha. Sathai, Job Guarantee Sahit, 6 Mahine Cook Talim, Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98-042-21-343 र 98-184-29-230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98-550-63-938 र 98-550-65-42

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सरकारले पर्सि असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। पछिल्लो 72 घण्टाभित्र काठमाडौँ र सर्लाहीमा गरी 3 जना पुरुषले आत्महत्याको प्रयास गरेका छन्। ती घटनाहरूमध्ये 1 जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य 2 जनाको अवस्था अत्यन्त चिन्ताजनक रहेको छ। यसैबीचमा काठमाडौँको बुद्ध नगरमा पनि शनिबार बिहानै आत्महत्या प्रयास भएको छ। काठमाडौँको बुद्ध नगरमा शनिबार बिहान 45 वर्षीय आश्विन राउतले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। बिहान अन्दाजी 6:15 बजे घरको भान्सा कोठामा राउतले शरीरमा आगो लगाएको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका प्रहरीले तत्कालै उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। चिकित्सकका अनुसार राउतको शरीर 50% जलेको छ। श्रीमती र छोरा सहित बुद्ध नगरमा बस्दै आएका राउतले आत्मदाह प्रयास गर्नुको स्पष्ट कारण भने खुलेको छैन, तर छिमेकीका अनुसार शुक्रबार उनको छोरासँग केही विवाद भएको बुझिएको छ। घटनाको समयमा उनकी श्रीमती र छोरा भने घरमा थिएनन्। कालीकोटको गगनी खोलामा गैराती गएको पहिरोका कारण कडाली राजमार्ग अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले अविरल वर्षापछि गगनी खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको बताएका छन्। कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान 3 बजेदेखि काम भइरहेको छ। यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कालीकोटको तिल्ला गुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिला गुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य गरिएको हो। जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्ड अनुसार सिफारिस लिएर मात्रै स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्लेले बताएका छन्। उनका अनुसार निवेदन दर्ता भएपछि नगरपालिका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन्। तिला गुफा नगरपालिका कालीकोटको प्रमुख स्याउ उत्पादन क्षेत्र भएकाले त्यहाँ उत्पादित स्याउको गुणस्तर कायम राख्न नयाँ व्यवस्था लागू गरिएको कृषि विकास अधिकृत गोविन्द भट्टले बताएका छन्। एसएससी अन्डर 19 महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार शुरूआत गरेको छ। नेपालले कतारले 105 रनको फराकिलो अन्तरले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। 131 रनको लक्ष्य पछ्याएको कतार नेपाली बलरहरूको कसिलो आक्रमण अघि निरीह बनेको थियो। कतारको टोली 12 ओभरमै 25 रनमा अलआउट भयो। कतारका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन 4 मात्र रह्यो। नेपालले अब दोस्रो खेलमा भोलि सिङ्गापुरसँग खेल्नेछ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46 142 र 98491 95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653773787।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढीको उच्च जोखिम, अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह। विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। 3 दिनमा जलनका 3 घटना, 2 जनाको उपचार चल्दै गणेश नेपालीको शव तिर्विशिक्षण अस्पताल लगियो। सरकारले

पर्सिदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डिजिआई ड्रोनको नयाँ कीर्तिमान 8861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इङ्ल्यान्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पनि कतिपय क्षेत्रमा पानी परेको थियो। आज दिउँसो पहाड र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे गरी चार जिल्लामा आज बाढीको उच्च जोखिम रहेको हो। त्यस्तै अरू 29 जिल्ला नुवाकोट ताप्लेजुङ सङ्खुवासभा तेह्रथुम पाँचथर खोटाङ दोलखा रामेछाप सिन्धुली त्यसै गरी मकवानपुर चितवन नवलपरासी कास्की रसुवा धादिङ बारा पर्सा रौतहट कपिलवस्तु रूपन्देही बाँके बर्दिया कैलाली कञ्चनपुर दाङ प्युठान जाजरकोट जुम्ला दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान छ। ती नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ सहित केही ठाउँमा नदी खोलामा भेलबाढी आएको थियो। विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वतः राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकोले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। बिहिबार यता तीन दिनमा जलनका तीनवटा घटना भएका छन्। तीनजना मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा हिजो ज्यान गएको छ भने अरू दुईजनाको उपचार भइरहेको छ। सर्लाहीको गौडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले पेट्रोल खनाएर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै आज बिहान काठमाडौँको बुद्धनगरमा 45 वर्षीय अश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो। हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती तिर्वी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। सरकारले पर्सि असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिनजेल हामीले काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढीको उच्च

जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 82-83 का लागि 82 चैत मशान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरेको छ। अब विदेशको खबर। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानको क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाइ कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडेलको भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ फिक्स्ड विङ्ड हाइब्रिड ड्रोनले निश्चित तौल अर्थात् पेलोड सहित 8861 मिटरको उचाइमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब केही खेल खबर। एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जितका लागि 131 रनको लक्ष्य पक्ष आएको कतार 12 ओभरमै 25 रनमा अल आउट भयो। रचना चौधरीले र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनुकडायतले 1 विकेट लिए। नेपालले समूह चरणमा सिङ्गापुर र हङकङसँग खेल्नेछ। सिङ्गापुरसँगको खेल भोलि हुनेछ। र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। आइतबार बिहान 3:45 नर्वे र इङ्ल्यान्ड तथा बिहान 7:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इङ्ल्यान्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालान्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इङ्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढीको उच्च जोखिम। अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह। विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। 3 दिनमा जलनका 3 घटना, 2 जनाको उपचार चल्दै। गणेश नेपालीको शव त्रिवी शिक्षण अस्पताल महाराजगंज लगियो। सरकारले पर्सिदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान 8861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इङ्ल्यान्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवा को निम्ति
1: निको चिल्ड्रेन हॉस्पिटल प्राली भरतपुर दक्षिण
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरङ्ग अर्थात् ओपीडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एकपटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98457131034 र 97443 43915

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महोदयको नमस्कार। किर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका 65 सुकुम्बासी परिवारलाई भक्तपुरको खरीपाटे सारिने भएको छ। गैराती परेको अविरल वर्षाका कारण बागमती नदीको बाढी सेन्टरभित्र पसेपछि प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागि हो।

बाढ़ीका कारण होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ आश्रय लिइरहेका 154 सुकुम्बासीको बिचल्नी भएको छ। रातको समयमा अचानक पानी पसेपछि बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू बढी मारमा परेका छन्। कतिपयको अन्नपात, लत्ता, कपडा र नियमित खाने औषधि समेत बाढीले बगाएको छ। सुरक्षाकर्मीको टोलीले उद्धार गरी 54 जनालाई त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारेको छ भने अन्य प्रभावितहरू ओत लाग्ने ठाउँको खोजीमा छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मछा काजी महर्जनका अनुसार खरिपाटेको क्षेत्रमा ठाउँ खाली गराई प्रभावितहरूका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ। यसअघि समितिले प्रति परिवार 25,000 रुपियाँ राहत दिएर सेन्टर खाली गर्न सूचना जारी गरेपछि स्थानीयहरू सर्न मानेका थिएनन्। अहिले बाढीले संकट निम्त्याएपछि उनीहरू सबैलाई खरिपाटी लैजाने तयारी गरिएको हो। काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरूमा बाढीको जोखिम बढेपछि तटीय क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन अनुरोध गरेको हो। आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका 5 मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। मेची राजमार्ग, कान्ति लोकपथ, काली गण्डकी करिडोर र कर्णाली राजमार्गका विभिन्न सड़क खण्डमा पहिरो खसेर गाडी चल्न सकेका छैनन्। यस्तै बाढीको सम्भावित खतरालाई ध्यानमा राख्दै बीपी राजमार्गको खुरकोट नेपालथोक सड़क खण्डमा पनि सवारी साधन चलाउन रोक लगाइएको छ। कर्णाली करिडोरको गगनी खोलामा खसेको पहिरो पन्छाउने काम भइरहेको छ भने सड़क डिभिजन कार्यालयले रातिको समयमा यात्रा नगर्न सबैलाई आग्रह गरेको छ। मुलुकको विकास खर्च गर्ने क्षमता लगातार कमजोर बन्दा नेपाल सरकारको बजेट कार्यान्वयन अवस्था चुनौतीपूर्ण देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको 3 आर्थिक वर्षको असार 26 गतेसम्मको तथ्याङ्क अनुसार पुँजीगत खर्च वर्षेनी घट्दै गएको हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 57.15% र 2081-82 59.23% पुँजीगत खर्च भएकोमा चालु आर्थिक वर्ष 82-83 को असार 26 गतेसम्म यो खर्च झन ओह्रालो लागेर केवल 44.51% खुम्चिएको छ। विकास खर्च कम भए पनि चालू र प्रशासनिक खर्च भने अझै सधैँ 80% भन्दा बढी हुने गरेको छ। यस्तै लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्दा र खर्च बढ्दा सरकार लगातार बजेट घाटामा रहेको छ। चालू आर्थिक वर्षको असार अन्त्यसम्म 3,46,44 करोड रुपियाँ बराबरको बजेट घाटा कायम छ। यसरी लगातार स्रोत संकलनमा कमी आउनु र विकास खर्च घट्नुले देशको अर्थतन्त्रमा गम्भीर दबाव थपेको तथ्याङ्कले देखाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। बागमती सर सफाई महाअभियान अन्तर्गत सिनामंगलदेखि बानेश्वर क्याम्पस अगाडिको नदी क्षेत्रबाट 2 मेट्रिक टन नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयं सेवा भन्ने नाराका साथ संचालित यो महाअभियान 687 हप्तामा प्रवेश गरेको अवसरमा आज सफाई गरिएको हो। र नियम अनुसार नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत पत्र स्वत खारेज भएको छ। पूर्वाधार विकास मन्त्रालयको निर्माण व्यवसाय प्रवर्धन शाखाले समयमै प्रक्रिया पूरा नगर्ने फर्म तथा कम्पनीहरूको अनुमति खारेज गरेको हो। निर्माण व्यवसाय ऐन 2055 को व्यवस्था अनुसार यी व्यवसायीहरूले आर्थिक वर्ष 2082-83 का लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गरिसक्नुपर्ने थियो। तोकिएको अवधिभित्र नवीकरण नगरेका कारण मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार सूचना प्रकाशन गरी इजाजत पत्र खारेज भएको जानकारी गराइएको शाखाले जनाएको छ। हवस् त यसका साथै नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर नारायणगढ लाइन सोक सम्पर्क 98550 58369 98426 43211 र 98142076 04।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056553 6953 98550 77061 र 98550 77053।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: सो लाभली मलाई त अहिले डोली चरी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ

0: भेन्टिलेसन, शिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
1: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518।
2: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर।
3: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
4: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
5: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर्दा तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
9: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 2 o'clock अहिले 2 बजेको छ
4: यो नेपाली रेडियो नेटवर्क
5: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं 2 बज्यो

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। लगातारको मनसुनी वर्षाका कारण काठमाडौँ उपत्यका र काभ्रेका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढीको चेतावनी दिएपछि विपद व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज पनि देशका धेरै ठाउँमा वर्षा हुने र पहाड़ तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना छ। नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुली लगायत अरू 29 जिल्लाका ससाना नदीमा पानीको भाव निकै बढ्ने अनुमान गरिएको छ। ती नदीहरूमा बाढीको मध्यम जोखिम रहने भएकाले महाशाखाले नदी किनार आसपास सुरक्षा अपनाउन अनुरोध गरेको छ। दाङको घोराई उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल खनाएर दुर्व्यवहार गरेका छन्। पद्मोदय पब्लिक स्कूलको व्यवस्थापन समिति निर्वाचन सार्न दिएको दबाव बोहराले अस्वीकार गरेको

आक्रोशित ओडा सदस्यले उनीमाथि अभद्र व्यवहार गरेका हुन्। मोटरसाइकलमा गइरहेका शिक्षा अधिकारीलाई रोकेर हेलमेटमाथिबाटै मोबिल खनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय दाङले फरार रहेका बुढा थोकीको खोजी गरिरहे पनि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 3 महिनाभित्र पशु वधशाला र मासु जाँच ऐन 2055 लागू गर्न निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग भएको छलफलमा उहाँले तुरन्त प्रक्रिया शुरू गरेर ऐनलाई सुरक्षित रूपमा अघि बढाउन निर्देशन दिनुभएको हो। यस्तै गरी चौधरीले भेटका क्रममा मन्त्री चौधरीले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउनु नागरिकको अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नवलपुरको गैंडाकोट स्थित बिरकुटी कागज कारखाना 1.5 दशकदेखि बन्द हुँदा खण्ड हरमा परिणत भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात रोक्ने लक्ष्यका साथ स्थापना गरेको यो उद्योगलाई ब्युताउन अहिलेसम्म कुनै ठोस पहल हुन सकेको छैन। चीन सरकारको सहयोगमा 2039 सालमा स्थापना भएको कारखानाले नेपालको कुल कागज मागको करिब 35% आपूर्ति गर्ने गरेको थियो। र सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा व्यापक भ्रष्टाचार भएको संस्थानका पूर्व संचालक समिति अध्यक्ष डाक्टर वेदबहादुर छेत्रीले दावी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कुनै समय नाफामा रहेको संस्थान अहिले 1.5 अर्ब रुपियाँ भन्दा बढी घाटामा जानुको मुख्य जिम्मेवार कृषि मन्त्रालय नै रहेको आरोप लगाउनु भएको छ। डाक्टर छेत्रीका अनुसार बालाजु दुग्ध वितरण आयोजनाको सुधारका लागि अर्थ मन्त्रालयबाट आएको 15 करोड रुपियाँ दुरूपयोग भएको प्रतिवेदन बुझाउँदा समेत मन्त्रालयले कुनै छानबिन गरेको छैन। यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773787।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98.5।

0: तपाईको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय पिलेट दाना।
1: माडीवासीहरूका लागि खुसीको खबर।
2: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
2: सम्पर्क 97625 73 99, 98 074 46 142 र 98 4 91 95 225।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-374-95510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ।

0: साथै जब ग्यारेन्टी सहित छ महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
1: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
0: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
1: मैरी नगर पालिका बसंत।

0: अरे पूरा इंडिया हिली बाबू, खाली तू देखत जा। अरे पूरा इंडिया हिली बाबू, खाली तू देखत जा।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98550-88002।

0: नपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका थप 96 जना साना बचतकर्ताको पैसा फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त सहकारीका ऋणीहरूबाट पैसा उठाएर पीड़ित बचतकर्ताहरूलाई फिर्ता दिन शुरू गरेको हो। यो सँगै शिवशिखर सहकारीका हालसम्म जम्मा 1213 जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्। समितिका अनुसार पहिलो चरणमा थोरै बचत भएका नागरिकहरूलाई प्राथमिकता दिएर रकम उपलब्ध गराइएको हो। बागमती प्रदेश सरकारले सवारी दुर्घटनाका घाइतेको उपचारलाई सहज बनाउन सरकारी अस्पतालमा ट्रामा सेवा विस्तार गर्ने भएको छ। नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीसँग आज भएको छलफलमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र घाइतेको उपचार सहज बनाउन सरकारले नीतिगत व्यवस्था गर्ने बताउनुभयो। उहाँले दुर्घटनाका घाइतेको शुरूवाती उपचार सरकारी अस्पतालमै गर्ने गरी काम अघि बढाइने स्पष्ट पार्नु भएको छ। पशुपतिमा साउने सोमबारको तयारी शुरू भएको छ। साउन महिना र सोमबार पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजन आउने भएकाले पशुपति क्षेत्र विकास कोषले आजदेखि सरसफाई अभियान शुरू गरेको जनाएको छ। अभियानको पहिलो दिन आज मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सफाई गरिएको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। यो अभियानलाई भोलि आइतबार दिउँसोपछि निरन्तरता दिइनेछ। आइतबार मूल मन्दिर बन्द भएपछि सुरक्षा निकायको समेत सहभागितामा भित्री भाग समेत सफाई गरिने कोषले जनाएको छ। पहिलो दिनको सफाईमा दर्जन भन्दा बढी संस्था सहभागी थिए। कोषले यो अभियानलाई प्रत्येक हप्ताको शनिबार र साउन महिनाभरि आवश्यकता अनुसार अन्य दिनमा पनि निरन्तर सञ्चालन गर्ने तयारी गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। निर्धारित पारिश्रमिक तत्काल पाउनु पर्ने माग गर्दै एमबीबीएस र बीडीएस पढिरहेका इन्टर्न चिकित्सकहरू सड़कमा उत्रेका छन्। उनीहरूले आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेका हुन्। एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा भेला भएका चिकित्सकले श्रमको सम्मान र उचित पारिश्रमिकका लागि आफ्नो आन्दोलनमा उत्रिनु परेको बताएका छन्। शिक्षा मन्त्रालयले इन्टर्न चिकित्सकको पारिश्रमिक 75% पुर्याउने निर्णय गरिसके पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन। र चितवनमा वन तस्करीका क्रममा समातिएका र वर्षौंदेखि व्यवारिसी अवस्थामा रहेका सवारी साधन लिलामी गर्न लागि डिभिजन वन कार्यालय चितवनले बरामद भएर थन्किएका 327 साइकल 57 मोटरसाइकल तथा 30 तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लिलामी प्रक्रिया अगाडि बढ़ाएको छ। लामो समयसम्म व्यवस्थापन हुन नसक्दा कार्यालय परिसर नै कवाडी खान जस्तै बनेपछि वन ऐन अनुसार जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा यो प्रक्रिया अघि बढ़ाइएको वन कार्यालयले जनाएको छ। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले काठमाडौँ उपत्यकाका नदी किनाराबाट हटाइएका र हाल होल्डिङ सेन्टरमा रहेका विस्थापितको व्यवस्थापन प्रक्रिया अघि बढेको जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै विभिन्न सेन्टरमा बसिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन शुरू गरिएको जानकारी दिनुभएको हो। बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा यो काम अगाडि बढाइएको सूचनामा भनिएको छ। विवरणमा नाम समावेश भएका लाभग्राहीलाई तोकिएको विधि अनुसार जग्गा उपलब्ध गराउने र अन्य कानूनी व्यवस्थापन गरिने समितिले जनाएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री सहित विभिन्न उच्च पदाधिकारीका व्यक्तिगत सुरक्षा अधिकारी अर्थात पीएसओहरू फेरिने भएका छन्। गृह मन्त्रालयले संघीय सरकारका मन्त्री बाहेक अरू पदाधिकारीको सुरक्षामा खटिएका पीएसओहरूलाई तत्काल फिर्ता बोलाएर नयाँ टोली पठाउन प्रहरी मुख्यालयलाई निर्देशन दिएको हो। व्यक्तिगत चिनजान र सम्बन्धका आधारमा पदाधिकारी आफैले छानेर राखेकाले उनीहरूलाई जिम्मेवारीबाट फर्काउन लागि मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले सवारी दुर्घटनाका घाइतेको उपचारलाई सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्ने भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको टोलीसँग आज भएको छलफलमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र घाइतेको उपचार सहज बनाउन सरकारले नीतिगत व्यवस्था गर्ने बताउनुभयो। उहाँले दुर्घटनाका घाइतेको शुरूआती उपचार सरकारी अस्पतालमै गर्ने गरी काम अघि बढाइने स्पष्ट पार्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिटी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौं। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पशुपतिमा आउने सोमबारको तयारी सुरु भएको छ। साउन महिना र सोमबार पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजन आउने भएकाले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाई अभियान सुरु गरेको जनाएको छ। अभियानको पहिलो दिन आज मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सफाई गरिएको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। र मुलुकको विकास खर्च गर्ने क्षमता लगातार कमजोर बन्दा सरकारको बजेट कार्यान्वयन अवस्था चुनौतीपूर्ण देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 असार 26 गतेसम्म पुँजीगत खर्च झन ओह्रालो लागेर केवल 44.51% खुम्चिएको छ। अघिल्ला दुई आर्थिक वर्षमा यस्तो खर्च 57-59% हुने गरेकामा यसपालि विकास खर्च थप घटेको हो। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
2: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
3: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
2: सम्पर्क नम्बर 9855-73474 9855-77680 र 9845-33158
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
4: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564-93-738 मोबाइल 9855-88002
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 0564-93-374 9855-61-3656
7: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालुलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बढ्दै जाँदा उनको
1: 92.2 मेगाहर्ज।

0: शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दशितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्या

0: बाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मंगलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मंगलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो, गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
0: सरकारको स्रोत सङ्कलन र खर्चमा असन्तुलन कायमै, चालु आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक।
1: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक, भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाइ।
2: साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा चाहिँ भानुभक्तको योगदानलाई हामी सम्मान गर्नुपर्छ।
0: इरान विरुद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, वार्ता अघि बढाउनु अघि हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
1: र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात, विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इङ्ल्यान्ड तथा अर्जेन्टिना र स्विजरल्यान्ड खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556 94 33 4 93 5 55।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज बिहान काठमाडौँको बुद्ध नगरमा आत्मदाह प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। आइसियूमा राखेर उपचार गरेकोमा आज बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। राउतको शरीर 50% भन्दा बढी जलेको थियो। श्रीमती र छोरासहित बुद्ध नगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन। यसैबीच अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त, साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन्। नेपालीको शव गैराती वीर अस्पतालबाट महाराजगञ्जमा रहेको त्रिवेशी सेना अस्पताल लगिएको छ, तर आफन्त र समर्थकले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका हुन्। यस्तै जनपक्षीय ट्रेड युनियन महासङ्घले पनि गणेश नेपाललाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ। अस्ति बिहिबार गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाडीमा हाल्न खोजेपछि गणेशले आफै माथि पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। घटनापछि प्रहरीले 3 जना महानगर प्रहरीलाई सोधपुछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डिआइजी गोविन्द थपलियाको समन्वयकत्वमा 5 सदस्यीय समिति गठन भएको छ।
1: बागमती किनारमा बाढीले दुःख दिने तर्कसहित हटाइएका सुकुम्बासीहरू सरकारले राखेको ठाउँबाट पनि बाढीकै कारण विस्थापित भएका छन्। किर्तिपुरमा रहेको होल्डिङ सेन्टर गैराती डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासीहरू पुनः विस्थापित भएका हुन्। मध्यराती सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले सकेको जति सामान सुरक्षित ठाउँमा सारेका थिए, तर धेरै सामान बिग्रिएको छ। सरकारले अहिले नजिकैको स्मृति भवनमा अस्थायी रूपमा सारेको छ। उनीहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि निर्णय भइसकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। सरकारले वैशाख महिनामै नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाई उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा सारेको थियो। अहिलेसम्म स्थायी व्यवस्थापन नगरेको सरकारले अघिल्लो हप्ता सेन्टर खाली गर्न उर्दी जारी गरेको थियो।
0: बझाङको केदारसिंह र दुर्गाथली गाउँपालिकाको सिमानामा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा ज्यान गएको छ। दुर्घटनामा अरू 12 जना घाइते भएका प्रहरीले जनाएको छ। केदारसिंह गाउँपालिका 7 काँडा चौरबाट दुर्गाथली गाउँपालिका 6 चुवापनतर्फ गुडिरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सीमामा पर्ने सुंगुरे भन्ने ठाउँमा दुर्घटना भएको र घटनाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
1: दैलेखको चामुण्डा वृन्दा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाढामा असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुविधिको शव दुर्घटनाको 9 दिनपछि अछाममा फेला परेको छ। आज बिहान अछामको तुर्माखाद गाउँपालिका 2 जबुगढबामा रहेको लामगढाको कर्णाली नदी किनारमा शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउँ निवासी 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको छ। उहाँको पहिचान बुबा डण्डपानी सुवेदीले गर्नुभएको हो। दुर्घटनामा अहिलेसम्म 4 जनाको शव फेला परिसकेको छ। प्रहरीका अनुसार त्यो दुर्घटनामा परि बेपत्ता मध्ये अब गाडीका सहचालक 28 वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता सहचालक र आज मृत फेला परेका चालक सहोदर दाजुभाइ हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्घटनाग्रस्त गाडी र बेपत्ता व्यक्तिहरूको खोजी कर्णाली नदीमा निरन्तर जारी राखेको छ।
0: अहिले देशका सबैजसो प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको अनुमान छ। अहिले मनसुनको निम्नचापी रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाडी र तराई भागको 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरेको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरेको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा छ। यसैबीच केही ठाउँमा पहिरो र बाढीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नु अघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
1: प्रशान्त महासागरमा अहिले देखिएको एल निनो यो वर्षभरि नै शक्तिशाली रहने सम्भावना 97% रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। अमेरिकी मौसम तथा जलवायु वैज्ञानिकहरूले गरेको पूर्वानुमान अनुसार एल निनोको शक्तिशाली प्रभाव सन् 2027 प्रारम्भिक वसन्त अर्थात् मार्च अप्रिलसम्म रहने देखिएको हो। वैज्ञानिकहरूका अनुसार एक महिना अघिदेखि तीव्र बन्दै गएको एल निनो आउँदो अक्टोबरदेखि डिसेम्बरसम्म अत्यन्त शक्तिशाली रहने सम्भावना 81% रहेको छ। त्यो समयमा एल निनोको प्रभाव सन् 1950 यताकै शक्तिशाली हुने वैज्ञानिकहरूको निष्कर्ष छ। मध्य भूमध्य रेखीय प्रशान्त महासागरको मध्य र पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा 1 डिग्री सेल्सियस भन्दा बढी रहेको छ। भूमध्य रेखीय प्रशान्तको समुद्रभित्रको तापक्रम पनि वृद्धि भएको छ। वायुमण्डलीय अवस्थाले पनि एल निनोलाई थप बलियो बनाइरहेका वैज्ञानिकहरूको विश्लेषण छ। अन्य अवस्थाहरूले पनि एल निनो थप शक्तिशाली भइरहेको सङ्केत गरेका छन्। प्राकृतिक मौसमी चक्रकै रूपमा रहने एल निनोले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ। प्रशान्त महासागरबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई कमजोर बनाउने भएकोले त्यसको प्रभाव नेपालमा पनि सिधै पर्छ। एल निनो शक्तिशाली भइरहेकोले साउनको पहिलो हप्ता पछि नै नेपालमा मनसुनी वर्षा कमजोर हुन थाल्ने मौसमविदहरूको अनुमान छ। यस्तै अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रहने अनुमानका कारण नेपालमा आउँदो हिउँद पनि सुक्खा हुने सम्भावना बढेको छ। नेपालमा पछिल्ला वर्षहरूमा लगातार हिउँदमा कम पानी परिरहेको छ। एल निनोको प्रभाव हिउँद हुँदै आउँदो प्री मनसुनसम्म पनि पर्ने देखिन्छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। बाढी पसेपछि कृतिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली। एलनिनोको प्रभाव यो वर्षभरि नै उच्च रहने वैज्ञानिकहरूको निष्कर्ष। अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रूपमा रहने विश्वास। असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुला राम सुवेदीको सब दुर्घटनाको 9 दिनपछि अछाममा
2: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। मितिका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालु आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रुपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात् 12 खर्ब 18 अर्ब रुपियाँ मात्र सङ्कलन भएको छ। खर्चको त चालु आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रुपियाँको लक्ष्यमा 79.69% अर्थात् 15 खर्ब 65 अर्ब रुपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पुँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोडिएको यो खर्च खस्किँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पुँजीगत खर्च चालु आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको बजेट घाटा पनि उच्च रहेको छ। चालु आर्थिक वर्षमा 3 खर्ब 46 अर्ब रुपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूका अनुसार कर राजस्व र वैदेशिक सहायता परिचालनमा देखिएको कमजोरी र विकास खर्च गर्ने क्षमताको सुस्तताले दीर्घकालीन आर्थिक सन्तुलनमा गम्भीर चुनौती थपिएको छ। यसको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
1: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैङ्क अन्तर्गतको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको लेख राख्नुपर्ने व्यवस्था गरिएको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेसनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएर खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैङ्कले अनुरोध गरेको छ।
2: गएको भदौ 24 गतेको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। झन्डै 10 महिनापछि स्टोर खुलेकै दिन ठूलो संख्यामा ग्राहकको घुइँचो लागेको थियो। भाटभटेनीकी निर्देशक सावित्री घली गुरुङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खोल्ने 8 स्टोर हो। अब झापाको बिर्तामोड शाखा खुल्ने तयारीमा छ। गुरुङले कर्मचारी र मजदुरहरूको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनुभयो। आन्दोलनका क्रममा भाटभटेनीका 28 शाखामध्ये 12 आगजनीबाट पूर्ण नष्ट भएका थिए भने 9 क्षति पुगेको थियो। कम्पनीका अनुसार त्यसबाट झन्डै 10.5 अर्ब रुपियाँ बराबरको नोक्सानी भएको थियो। अत्यधिक क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारी कटौती नगरी सबै शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो, जस अनुसार विराटनगरमा नयाँ डिजाइन र आधुनिक सुरक्षा प्रणाली सहित पुनर्निर्माण सम्पन्न भएको भाटभटेनीले जनाएको छ।
1: पुराणमा सीमित रहेको मोक्ष मार्ग बिउताउन बागमती सरकारले बजेटसहित कार्यक्रमको व्यवस्था गर्न थालेको छ। प्रदेश सरकारले शिव सर्किट परियोजना मार्फत 10 जिल्लाका 64 प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक मार्गमा जोड्ने अभियान थालेको हो। झन्डै 1.93 खर्ब रुपियाँ लागत अनुमान गरेको यस परियोजनाको पहिलो चरणमा सिन्धुली, काठमाडौँ र काभ्रेका लागि बजेट विनियोजन भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको आदिलिङ्ग कुशेश्वर महादेवबाट यात्राको सुरुवात हुनेछ, जहाँ अहिले 5.76 करोड को निर्माण कार्य अघि बढेको छ। इन्जिनियरिङ अध्ययन अनुसार आदि लिङ्गदेखि पशुपतिनाथसम्मको यो सर्किट 955 किलोमिटर लामो हुनेछ, जस अन्तर्गत 63 किलोमिटर सडक स्थल हुने र 34 किलोमिटर पुरानो पदमार्ग संरक्षण पनि गरिनेछ। स्कन्द पुराणको हिमत्व खण्डमा वर्णित यो झन्डै 2900 वर्ष पुरानो मोक्ष मार्ग पुनर्जीवित भएसँगै धार्मिक पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र आर्थिक विकासमा टुवा पुग्ने प्रदेश सरकारको दावी छ।
2: नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानुन, पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था, चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जना साक्यले पोषण मैत्री कानुन बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बिमा अवधारणा लागू गरे बाल पोषण, खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनुभयो। रासुपाकी सांसद ज्ञानु पौडेलले बालबालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परीक्षण र कर्णाली, मधेस, लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभयो। विज्ञ डाक्टर किरण रूपाखेतीले नेपालमा 5 वर्ष मुनिका 33% बालबालिकाको मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभयो। सहभागीहरूले 3 तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिएका छन्।
1: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ए ए, कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोसलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रिट जर्नल र सिएनएनका प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर ऱ्यालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रत्याक्रमणमा जुटेका छन्। यसबाट गएको जुन 17 तारिकमा भएको युद्ध विराम सम्झौता सङ्कटमा परेको छ। अमेरिकाले हर्मुज जलमार्ग खुला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल तथा ग्यास निर्यातको बाटो हो। ट्रम्पले हर्मुज जलमार्ग पूर्ण रूपमा खुला भएको विश्वास नदिलाएसम्म वार्ता अघि नबढ्ने बताउनु भएको छ।
0: स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। अल्मेरियाको लोस गायारडोस क्षेत्रमा फैलिएको यो डढेलोमा थप 23 बेपत्ता भएका छन्। स्पेन अहिले इतिहासकै एक भीषण डढेलोको सामना गरिरहेको छ। अत्यधिक तापक्रम, सुक्खा जमिन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र गतिमा फैलिएको बीबीसीले जनाएको छ। बिजुलीको तार भुइँमा खसेर आग लागि सुरु भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। संयुक्त अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोपमा विश्व औषधभन्दा दुब्बर गतिमा तापक्रम बढिरहेको र यसले डढेलको थप भीषणता बढाइरहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसिसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतारले 12 ओभरमै 25 रनमा अलआउट भयो। रचना चौधरी र रिया शर्माले समान 3 विकेट तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिए नेपालले समूह चरणमा सिङ्गापुर र हङकङसँग खेल्नेछ।
0: र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान पाउने 3 नर्वे र इङ्ल्यान्ड तथा बिहान पाउने 7 साबिक विजेता अर्जेन्टिना र स्विजरल्यान्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इङ्ल्यान्डले लगातार 3 पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालान्डले यो विश्वकपमा 7 गोल गरिसकेका छन् भने इङ्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्यान्डसँग खेल्नेछ। यसै गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेल साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 हराउँदै सेमी फाइनलमा पुगेको हो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
1: आजको रङ्ग दर्पण आदिकवि भानुभक्त आचार्यको सम्झनामा केन्द्रित छ।
2: वरजन्म घाँसीतिर मन्दी धन कमायो, नामकै रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरका, तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि किन।
1: पर्सि सोमबार असार 29 गते नेपाली साहित्यको इतिहासमा सुनौलो अक्षरले लेखिएको दिन भानु जयन्ती। यही दिन विक्रम सम्बत 1871 तनहुँको चुदी रम्गा गाउँमा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। नेपाली भाषा, साहित्य र संस्कृतिको जगमा जति इँटा थपिएका छन् तीमध्ये सबैभन्दा पहिलो र सबैभन्दा बलियो इँटा भानुभक्तले नै राख्नु भएको हो भन्दा फरक नहोला।
3: आदि कवि, तिम्रो नाम त कति चलेको छ, तिमी जस्ता सपोर्ट बिना यो देश जलेको छ। थियो ज्ञानी बुद्धिमानी, कृति अमर रह्यो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो। भानुभक्ति रामायणले छायो कुना कुना, त्यसैले त सकिया छैनौ तिमी अलप हुन।
1: भानुभक्तलाई प्रेरणा दिने एउटा प्रसिद्ध प्रसङ्ग छ। एक सामान्य खासीले आफ्नो मेहनतबाट कुवा खन्ने र त्यस कुवाबाट सबैले पानी पिउन पाउँछन् भन्ने सोच थियो। यसरी जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भन्ने दिएको सामान्य अर्थीले नै जीवनको दिशा तय गरिदियो। त्यही एउटा वाक्यले नेपाली साहित्यलाई नयाँ बाटो देखायो र उहाँले संस्कृतमा मात्र सीमित रहेको महाकाव्य रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर नागरिकको हातसम्म पुर्याउने अठोट गर्नुभयो।
2: कहिले भक्तमाला लेख्यो त कहिले लेख्यो रामगीता, शिक्षा लियो बाजेबाट, संस्कार पिताबाट, आभारी छ नेपाली भाषा पाएर तिम्रो साथ, सधैँ हिँड्दथ्यौ तिमी हातमा किताब अनि ओठमा मिठो मुस्कान लिएर, विदा लिएर पनि अमर छौ आज तिमी त्यही अमूल्य ज्ञान दिएर।
1: त्यस समयमा साहित्य, धर्म र ज्ञानका ठूला ग्रन्थहरू संस्कृत भाषामा लेखिन्थे, जुन भाषा सीमित वर्गको मात्र पहुँचमा थियो। भानुभक्तले वाल्मीकी रामायणलाई नेपाली भाषामा उतार्ने साहस गर्नुभयो र त्यही कार्यले उहाँलाई नेपाली भाषाको इतिहासमा अविस्मरणीय बनायो। यो सामान्य मानिसलाई ज्ञान र साहित्यसँग जोड्ने एउटा क्रान्तिकारी प्रयास थियो। भानुभक्तले लेख्नु भएको भाषा सरल, मिठो र मानिसको हृदयसम्म पुग्ने खालको थियो। त्यसैले नै उहाँको रचना पुस्तौ पुस्तासम्म लोकप्रिय बनिरह्यो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
4: पुराण महाभारतका कथाहरू चाहिँ संस्कृत भाषामा मात्रै भनिने अथवा अनुष्ठान गरेर पुराण लगाएर अथवा कुनै गरेर मात्रै सुन्ने जुन एउटा परम्परा अरू सुनाउने जुन परम्परालाई पनि नेपाली भाषामा सरल रूपमा पनि सुनाउन सकिन्छ भन्ने खालको, सुन्न सकिन्छ, पढ्न सकिन्छ भन्ने मान्यतालाई चाहिँ स्थापित गर्ने काममा चाहिँ भानुभक्त रामायणको महत्त्वपूर्ण योगदान पनि भयो र कथाको कुरामा पनि अनि अर्को कुरा चाहिँ भाषाको कुरामा पनि सरल भाषामा आयो।
1: रामायण बाहेक भानुभक्तले प्रश्न उत्तर, भक्तमाला, रामगीता र बधुशिक्षा जस्ता महत्त्वपूर्ण कृतिहरू पनि रचना गर्नुभयो। बधुशिक्षामा त्यस समयको सामाजिक चेतना र नैतिक शिक्षालाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ। उहाँ समयनिष्ठताको पनि कडा पक्षधर हुनुहुन्थ्यो। सरकारी कार्यालयहरूमा हुने ढिला सुस्ती र भोलिवादको विरोधमा लेख्नु भएको भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली भन्ने पङ्क्ति आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक छ।
5: जब म किताबमा शहीदहरूको शहादत पढ्छु, पृथ्वीनारायण शाहले आफ्नो रगत बगाएर मेरो देशको स्वाभिमानको रक्षा गरिरहँदा, भानुभक्तले रामायण अनुवाद गरेर हामीलाई एकताको सूत्रमा आबद्ध गरेका गाथाहरूले शिर ठाडो अनि छाती चौडा हुन्छ।
1: भानुभक्तको निधन विक्रम सम्बत 1925 भयो र त्यसपछि मात्र साहित्यकार मोतीराम भट्टले उहाँका पाण्डुलिपिहरू सङ्कलन गरी प्रकाशित गर्नुभयो। यही प्रयासपछि भानुभक्त नेपाली साहित्यमा व्यापक रूपमा चिनिनुभयो र मोतीराम भट्टले नै भानुभक्तलाई पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधिले सम्मानित गर्नुभयो। भानुभक्तको योगदान भाषिक वा साहित्यिक क्षेत्रमा मात्र सीमित छैन। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई उहाँले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा एकीकरण गर्नुभयो भन्ने मूल्याङ्कन गरिन्छ। नेपाली भाषा बोलिने ठाउँ जहाँ पनि होस्, भारतको दार्जिलिङ, सिक्किम होस् या भुटान, बर्मा, त्यहाँका नेपाली भाषाभाषी समुदायले पनि भानु जयन्ती उत्साहका साथ मनाउँछन्। यसले भानुभक्तको रचनाले सृजना गरेको भाषिक र सांस्कृतिक एकताको दायरा कति फराकिलो छ भन्ने देखाउँछ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
4: नेपालीहरू नेपाली साहित्यमा लाग्ने र साहित्यभन्दा अरू फाल्टो जुन नेपालीहरूलाई चाहिँ एक ठाउँ ल्याउने काममा चाहिँ एउटा भानु जयन्तीलाई अथवा भानुभक्तलाई लिएर भेला हुने अथवा छलफल गर्ने अथवा साहित्य सिर्जना गर्ने एउटा प्रतिनिधि कवि जस्तो हुनुभएको छ। नेपाली भाषामा साहित्य सिर्जना गरिदिएकाले, कृतिहरू आएकाले त्यसपछिका स्रष्टाहरूलाई तुलना के मिल्यो भनेदेखि एउटा हो, नेपाली भाषामा हामीले बोल्ने भाषामा चाहिँ साहित्य लेख्न सक्ने रहेछ, त्यो बाटो पठाइदिएको हुँदा आज हामी यो ठाउँमा छौँ, नेपाली भाषा यो ठाउँमा छ, साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा चाहिँ हामी भानुभक्तलाई उहाँको योगदानलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ।
5: जीवन के हो तिमीले सिकायो, जिउने बाटा सहजै देखायो, यी सबै कुरा प्रश्नोत्तरमा देख्छौ हामी किताबका पानाहरूमा। हो भानु तिमी जीवन्त छौ, तिमी जीवन्त छौ बालक, वृद्ध र महिलाका जिब्रोमा, तिमी अमर छौ तिम्रा कीर्तिहरूमा, त्यसैले अपार श्रद्धा सुमन जन्मोत्सवको, तिमीलाई अपार श्रद्धा सुमन जन्मोत्सवको।
0: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
0: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालु आर्थिक वर्षको बजेट घाटा 63 खर्ब रुपियाँ नजिक।
1: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाई।
0: इरान विरुद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढाउन हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
1: र 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालको विजयी सुरुवात। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इङ्ल्यान्ड तथा अर्जेन्टिना र स्विजरल्यान्ड खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गर्ने वा गराउने व्यवसायीमाथि कसुर दोहोरिएको आधारमा क्रमशः कडा कारवाही गर्ने। माडी नगरपालिकाले कुल बेरुजी रकम मध्ये करिब 9,48,00,000 रुपियाँ फर्सदका लागि महालेखा परीक्षकको कार्यालय पठाउने निर्णय। माडी नगरपालिकाको 18 नगरसभाले 109 जना कर्मचारी रहने गरी नगरपालिकाको संगठन संरचना पारित। सोमेश्वरगढीमा प्रधान सेनापति अभिमान सिंह बस्नेतको सैनिक प्रतिमा निर्माण भई अनावरण। बसाङ जीव दुर्घटनामा 3 जनाको मृत्यु 5 जना घाइते। कर्णाली राजमार्गको 7 साङ्गे तडा दुर्घटनाका चालक सुवेदीको शव 9 दिनपछि फेला। र बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन 13 दिनसम्म पनि फेला परिनन्। भरतपुर अस्पताल नर्सिङ कलेजमा अध्ययनरत सन्तोष। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गर्ने वा गराउने व्यवसायीमाथि कसुर दोहोरिएको आधारमा क्रमशः कडा कारवाही गर्ने व्यवस्था गरेको छ। नगरपालिकाको 18 नगरसभाको तेस्रो बैठकले पारित गरेको बजार अनुगमन सम्बन्धी विधेयक 2083 को दफा 10(1)ले गरेको व्यवस्था अनुसार पहिलो पटक कसुर गर्नेलाई 2,000 देखि 10,000 रुपियाँसम्म, दोस्रो पटक 10,000 देखि 20,000 रुपियाँसम्म र तेस्रो पटक 50,000 रुपियाँ जरिवाना गरिनेछ। यस्तै दफा 19 सम्बन्धी कसुरमा पहिलो पटक 5,000 देखि 10,000 रुपियाँसम्म, दोस्रो पटक 25,000 रुपियाँ जरिवाना र तेस्रो पटक व्यवसाय अनुमति रद्द गरी 50,000 रुपियाँ जरिवाना गरिने व्यवस्था गरिएको छ। माडी नगरपालिकाले कुल बेरुजी रकम मध्ये अनियमित रहेका करिब 9,48,00,000 रुपियाँ नियमित गरी फर्सदका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने निर्णय गरेको छ। शनिबार सम्पन्न माडी नगरपालिकाको 18 नगरसभाको तेस्रो बैठकले आर्थिक वर्ष 2075-76 गत आर्थिक वर्ष 2081-82 2074 र 2079 निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालमा गरी कुल 7 वटा आर्थिक वर्षहरूको बेरुजी सम्मरी क्षणका लागि पठाउने विशेष निर्णय गरेको हो। विवरण अनुसार आर्थिक वर्ष 2075-76 3,36,72,000, 2076-77 36,32,000, 2077-78 70,03,000, 2078-79 2,28,000, 2079-80 1,46,56,000, 2080-81 3,19,43,000 तथा 2081-82 29,57,000 रुपियाँ नियमित गरी कागजात तयार गरी फर्सदका लागि पठाउने निर्णय भएको छ। माडी नगरपालिकाको कुल अध्यावधिक बेरुजी रकम 48,48,13,000 रुपियाँ रहेको छ। सोमध्ये शनिबार निर्णय भए अनुसार 9,48,00,000 रुपियाँको बेरुजी फर्सद भई हटे पनि अध्यावधिक बेरुजी करिब 29 करोड आफै कायम रहनेछ। माडी नगरपालिकाको 18 नगरसभाले 109 जना कर्मचारी रहने गरी नगरपालिकाको संगठन शाखा उपशाखा संरचना पारित गरेको छ। नगरसभाले पारित गरेको संगठन संरचना अनुसार अब माडी नगरपालिकामा 9 वटा शाखा रहनेछन्। शाखाहरूमा प्रशासन योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा, सामाजिक विकास शाखा, भेटनरी अस्पताल तथा पशुपन्छी एवं मत्स्य विकास शाखा, कृषि विकास शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, आर्थिक विकास शाखा, आर्थिक प्रशासन शाखा, कानून शाखा रहनेछन्। प्राय सबैजसो शाखा मातहत विभिन्न इकाई र उपशाखाहरू समेत रहनेछन्। यसैबीच नगरपालिकाले हालै कार्यरत सबै 105 जना करार कर्मचारीहरूको सम्झौता थप गरेको छ। नगरसभाले आगामी आर्थिक वर्ष 2083-84 लागि कार्तिक मसान्तसम्मका लागि करार कर्मचारीहरूको म्याद थप हुने गरी सम्झौता थप गर्ने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भुसालले बताउनुभयो। माडीको ऐतिहासिक एवं धार्मिक पर्यटक स्थल सोमेश्वरगढीमा महान योद्धा तथा तत्कालीन प्रधान सेनापति अभिमान सिंह बस्नेतको सैनिक प्रतिमा निर्माण भई अनावरण गरिएको छ। नेपाल एकीकरणकालीन ऐतिहासिक सैनिक आधार स्थलमा जीर्ण अवस्थामा रहेको प्रतिमालाई माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरखगढको सहकारीमा मर्मसम्भार एवं पुनर्निर्माण गरिएको हो। माडी नगरपालिकाकी मेयर तारा कुमारी काशी महतोको अध्यक्षता र उपप्रमुख हेमप्रसाद महतोको स्वागतमा सञ्चालित कार्यक्रम अन्तर्गत सेनाको मध्य प्रीतना उपरथी विष्णु कुमार खड्काले अभिमान सिंह बस्नेतको मूर्ति अनावरण गर्नुभएको हो। यसै गरी मेयर महतोले ढुङ्गे धाराको उद्घाटन गर्नुहुँदा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले झण्डोत्तोलन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै ढकालले ऐतिहासिक सोमेश्वरगढीको संरक्षण र प्रबन्धनमा नेपाली सेनाले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो।
अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत सन्तोषी श्रेष्ठ बेपत्ता भएको 13 दिनसम्म पनि फेला परेकी छैनन्। घरबाट 14 गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजीका लागि परिवारले ठाउँ ठाउँमा फ्लेक्स टाँसेको छ। तनहुँ बन्दीपुर गाउँपालिका 4 घर भई गैंडाकोट नगरपालिका 2 बस्दै आएकी 28 वर्षीय सन्तोषी असार 14 गते साँझ करिब 8 बजे बाप र 06001P1499 नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। उनका युवा उद्यमीलाई व्यापार व्यवसायको प्रबन्धनमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न प्रोत्साहन गरिएको छ। आइएन्त एडभाइजरी र इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युटले अमेरिकी दूतावास नेपालको साझेदारीमा भरतपुरको पटिहानीमा शुक्रबार सिईओ संवाद गर्दै एआईको प्रयोग र व्यवसाय विस्तारमा प्रोत्साहन गरेको हो। वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको सड़की अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्कालै जानकारी गराउन सरकार भएका सबैलाई आग्रह गर्नुभयो। डिभिजन वन कार्यालय चितवनले वन क्षेत्रमा अवैध रूपमा काठ, दाउरा तथा अन्य वन पैदावार ओसार पसारका क्रममा बरामद भई वर्षौंदेखि व्यवहारिसी अवस्थामा रहेका सवारी साधन लिलामी प्रक्रिया अगाडि बढाएको छ। लिलामीबाट करिब 32,50,000 राजस्व संकलन हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ। राष्ट्रिय खबरहरू। बझ्याङको केदारस्यो गाउँपालिका 7 सुंगरे क्षेत्रमा भएको जीव दुर्घटनामा परेर 3 मृत्यु भएको छ। बझ्याङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार दुर्घटनास्थलमा 3 मृत्यु भएको हो। यस्तै दुर्घटनामा परेर 5 घाइते भएको सिडिओ केसरीले बताउनुभयो। उहाँका अनुसार अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ। हामी उद्धारकै कार्यमा छौं। घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ। उहाँले भन्नुभयो जीव सड़कबाट करिब 300 मिटर तल खसेको हो। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पतालमा पुर्याइएको थियो। काठमाडौँको कीर्तिपुरस्थित राधा स्वामी होल्डिङ सेन्टरबाट जेएनजी अभियन्ता मन्जित अन्सारी सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्सारी र सरिस्मा थापा सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि अन्सारी सहित केही अभियन्ताहरू त्यहाँ पुगेका थिए। अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताएका छन्। प्रहरीले कुटपिट र लछार पछार गर्दै नियन्त्रणमा लिएको छ। मेरो नाकबाट रगत समेत आएको छ। उनले भने उनीहरूलाई अहिले कीर्तिपुर स्थित प्रहरी बिटमा राखिएको छ। अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनर्विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढीका कारण गैराती करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखिरहेका छन्। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहे पनि त्यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। केही दिन अघिसम्म काठमाडौँ महानगरपालिका नगर प्रहरी नियमित रूपमा सड़कमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेको देखिन्थ्यो। तर आत्मदाहको प्रयास गरेका र त्यसपछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेखीय रूपमा घटेको देखिएको छ। गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपूछ गरिरहेको छ। राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेको निर्माण आयोजनाको लापरवाहीका कारण उडान सुरक्षामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। रनवे तथा अन्य संवेदनशील क्षेत्रमा निर्माण आयोजनाका सवारी साधन अनाधिकृत रूपमा प्रवेश गर्ने घटना पटक पटक दोहोरिँदा पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको आरोप विमानस्थलभित्रैबाट उठेको छ। हाल विमानस्थलमा समानान्तर ट्याक्सीवे लगायतका पूर्वाधार निर्माण कार्य जारी रहेको छ।
सरकारले गठन गरेका आयोग र ल्याएका कानूनी व्यवस्थाहरू अपूरा भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटर ब्याज पीड़ितहरू पुनः सड़क आन्दोलनमा उत्रिएका छन्। पीड़ितहरूले जनकपुरबाट बिहिबार शुरू गरेको पैदल यात्रा दोस्रो दिन शुक्रबार महोत्तरीको बर्दीवास आइपुगेको थियो। न्यायको खोजीमा पैदल निस्केका करिब 200 जना पीड़ित 11 दिनभित्र संघीय राजधानी काठमाडौँ पुग्ने लक्ष्यका साथ अगाडि बढ़िरहेका छन्। सार 18 गते बिहिबार कडाली राजमार्ग अन्तर्गतको संघे तडा दुर्घटनाका चालकको 9 दिनपछि शव फेला परेको छ। जिल्ला प्रहरीकारले दैलेखका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक श्रवण कुमार विकले चालक तुलाराम सुवेदीको शव भेटिएको बताउनुभयो। उहाँका अनुसार उनको शव शनिबार बिहान 7 बजेको समयमा आछामको तुर्माखात गाउँपालिका 2 जमगडा स्थित कडाली नदीको किनारमा भेटिएको हो। प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई सहित घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ। जेएनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुक मार्फत गणेश नेपालीलाई सहित घोषणा गर्नुपर्ने भन्दै छ बुधे धारणा सार्वजनिक गर्नुभयो।

काट प्रकरणमा पनि प्रहरीले पक्राउ गरेको थियो। बाढीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। बाढीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। बाढीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 89% मापन गरिएको छ। बाढी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गर्ने वा गराउने व्यवसायमाथि कसुर दोहोरीको आधारमा क्रमशः कडा कारवाही गर्ने। बाढी नगरपालिकाले कुल बेरोजी रकम मध्ये करिब 9 करोड 48 लाख रुपियाँ फर्सेटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने निर्णय। बाढी नगरपालिकाको 18 नगरसभाले 109 जना कर्मचारी रहने गरी नगरपालिकाको संगठन संरचना पारित। सोमेश्वरगढीमा प्रधान सेनापति अभिमान सिंह बस्नेतको सैनिक प्रतिमा निर्माण भई अनावरण। बझाङ जीव दुर्घटनामा 3 जनाको मृत्यु 5 घाइते। कडाली राजमार्गको साङ्के तडा दुर्घटनाका चालक सुवेदीको शव 9 दिनपछि फेला। र बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन 3 दिनसम्म पनि फेला परिनन्। भरतपुर अस्पताल नर्सिङ कलेजमा अध्ययनरत सन्तोष। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
1: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
0: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। बझाङ जिल्लाको सुंगरेमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। केदार सिंह गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सिमानामा पर्ने काँडाचौरबाट चुवापन गइरहेको जीप सुंगरे भन्ने ठाउँमा आज दिउँसो सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली 6 च्यावन की केला देवी धामी, सोही स्थान का चक्र महत तथा केदारसिंह गाउँपालिका 7 की विमला देवी धामी रहेका छन्। दैलेखको सांगे तडा गाडी दुर्घटनामी रहेका छन्। दैलेखको सांगे तडा गाडी दुर्घटनामी रहेका छन्। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिश मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका डाक्टर राजीव सुब्बा र गुरु प्रसाद वागले विरूद्ध प्रमाणसहित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी उल्लेख गर्नुपर्नेछ। काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आफ्नो निवासमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजारमा मलको कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ। किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे आज चितवनमा संवाद गर्दै उहाँले कृषि क्षेत्रमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन किसान, उपभोक्ता

0: आम नागरिकलाई आग्रह गर्नुभएको हो। उहाँले किसानको हित विपरीत हुने कुनै पनि गतिविधि प्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेकोले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ तत्काल अनुगमन गरी दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानून बमोजिम कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समयमै वर्षा नहुँदा देशका केही भागमा धान रोपाई प्रभावित भएको छ। आकाशे पानीको भरमा खेती हुने त्यस्ता स्थानमा रोपाई प्रभावित भएको भए पनि सिँचाई सुविधा पुगेका स्थानमा र पानी परेका ठाउँहरूमा भने किसानले रोपाई गरेका छन्। यस वर्ष बागलुङ जिल्लामा धान रोपाई प्रभावित भएको र अझै पनि करिब 50% रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी प्रतिभा शर्माले बताउनुभयो। संवाददाता कोपिला कडेलको रिपोर्ट।
1: को अन्तिम सम्म पनि प्राप्त पानी नपर्दा जिल्लाका आधा भन्दा बढी खेत अझै पाँझै छन् भने किसानहरू चिन्तित छन्। जिल्लामा सिँचाई सुविधा पुगेका केही क्षेत्रमा रोपाई भए पनि आधा भन्दा धेरै किसानका खेत अझै पाँझो छ। आकाशीय पानीको भर पर्नु पर्ने अधिकांश किसानले वर्षाको प्रतीक्षा गरिरहेका छन्। किसान गोमिराज पन्त:
2: मानो रोप मुरी उब्जाउने बेलामा अहिलेसम्म खेत रोप्न पाइएको छैन, त्यही दुःख छ। मौसमले नै साथ दिएन, त्यति बेला सकिसक्दो त्यो मकैको टारी टुक्रा मात्रै रहन्थे, त्यही पनि अब सकम हुने बेला भयो।
1: सिँचाई कुलोको सुविधा भएका केही खेतमा रोपाई भए पनि आकाशीय पानी नपर्दा यस वर्ष मूल नफुटेको र प्राप्त रोपाई गर्न नपाएको किसानहरूको गुनासो छ। बागलुङ नगरपालिका चारका किसान टङ्कनाथ आचार्य र खगराज आचार्य:
3: धान रोपाईमा चाहिँ यति बेला लगभग हाम्रो 40% जति चाहिँ खेत सकिनु पर्ने हो। अब खडेरीका कारणले चाहिँ अब 8-10% भन्दा रोपाई चाहिँ भएको होइन। अब प्रकृतिले साथ दियो,
4: किसानहरू आत्तिएको अवस्था छ, तरै पनि अझ सङ्क्रान्ति मसान्तिसम्म पनि रोप्यो हुने खालका खेतहरू पनि छन्, यहाँ नआत्तिकन कहिले अघि कहिले पछि हुन्छ। अझै पनि बर्सात भयो भने सुरु गर्ने अपेक्षा गरे।
1: जलवायु परिवर्तनले धान बाली

0: अनि नातिकिन कहिले अघि कहिले पछि हुन्छ, अझै पनि बर्सात भयो भने सुरु गर्ने अपेक्षा गरे,
1: जलवायु परिवर्तनले थान बाली लग्यो
0: भने सुरु गर्ने अपेक्षा गरे,
1: जलवायु परिवर्तनले थान बाली लग्यो
0: भने सुरु गर्ने अपेक्षा गरे,
1: जलवायु परिवर्तनले थान बाली लग्यो
0: भने सुरु गर्ने अपेक्षा गरे,
1: परिवर्तनले थान बाली
2: चाहिँ यो वर्ष अलिक खडेरी भएर चाहिँ धान रोपाई अलिक ढिला भएको अवस्था रहेको छ।
1: बढ्दो बसाई सराई तथा वैदेशिक रोजगार र श्रम शक्तिको अभावका कारण खेतीपाती गर्न निकै कठिन छ। धान खेती लगायत समग्र किसानको समस्या प्रति सरकार लगायत समग्र सरकार वालाको ध्यान जानु पर्ने देखिन्छ। रेडियो नेपाल बागलुङ।
3: गृह मन्त्रालयले विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बरमा सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। यस्तै मन्त्रालयले विपदको समयमा सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनाको पालना गर्न र आवश्यक परे 1234 नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ। नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा घण्टौं सवारी साधन जाम हुने दाउन्ने क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको छ। विशेष गरी वर्षा र हिउँदमा हजारौं यात्रुले दाउन्ने क्षेत्रमा घण्टौं सड़कमै बस्नुपर्ने अवस्था रहँदै आएकोमा यस वर्ष सड़कको अधिकांश भाग कालो पत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले सहज महसुस गर्न थालेका छन्। नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले पूर्वी खण्डको मुख्य सड़कको कालोपत्र र कंक्रीट ढलान सहित 92.38% भौतिक प्रगति सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। केचना कञ्चनजङ्घा सड़क मेची कोरिडोर अन्तर्गत माइखोला बेलासेमा बेली ब्रिज जडान भएको छ। इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्ता मोड जोड्ने माइखोला बेलासेमा संघीय सरकारको 1,11,00,000 रुपियाँको लागतमा बेली ब्रिज जडान सम्पन्न भएको सड़क डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। प्रमुख भट्टराईले 180 फिट लम्बाई र 14 फिट चौडाईको बेली ब्रिज भारत सरकारबाट अनुदानमा प्राप्त भएको जानकारी दिनुभयो। गत असोज 18 गतेको वर्षासँगै गएको बाढीले पक्की पुल भाँचिएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरेको थियो। नेपालले सन् 2045 कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरे अनुरूप 2082 सालदेखि विक्रम सम्बत 2102 हरेक वर्ष असार 14 साउन 15 एक महिने सगरमाथा वृक्षारोपण महाभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियान अन्तर्गत पर्वतमा 2500 बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ। वन क्षेत्रमा फलफुलजन्य बिरुवा रोपी उपभोक्ताको आय आर्जनमा सुधार गर्दै वन्य जन्तु तथा कार्बन उत्सर्जनमा टेवा पुर्याउने उद्देश्यले यस वर्ष झण्डै 2500 बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो। कोशी प्रदेशकै तरकारीको राजधानी भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका मूला उत्पादक किसान उत्पादन प्रशस्त भए पनि उचित मूल्य नपाउँदा बारीमै मूला नष्ट गर्न बाध्य भएका छन्। स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय तहको प्रयासले मात्र सम्भव नभएकाले यसमा संघ र प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
4: धनकुटाको छतर जोरपाटी गाउँपालिका वडा नम्बर 2 किसान अम्बिका सुवेदीले ठूलो आशाका साथ लगाएको मूला अहिले बारीमै नष्ट गर्नु परेको छ। बजारमा उचित मूल्य नपाएपछि उत्पादन लागत समेत नउठ्ने अवस्था आएपछि उहाँले मूला बारीमै छाड्नु भएको हो। सुवेदी जस्तै यहाँका अधिकांश किसानको अवस्था उस्तै छ। बजारमा उचित मूल्य नपाएपछि उत्पादन लागत समेत नउठ्ने अवस्था आएपछि उहाँले मुला बारीमै छाड्नु भएको हो। सुवेदी जस्तै यहाँका अधिकांश किसानको अवस्था लागत समेत नपुग्ने भएपछि बारीमै नष्ट गर्नु परेको किसान अम्बिका भट्टराईले बताउनु भयो।
5: अरे पनि कोपीको 25-30 रुपियाँ भयो, मुलाको 15-20 रुपियाँ होइन, अब त्यस्तो हुँदाखेरि त्यो व्यवस्था भइदियो, बजारको सुविधा भइदियो, त्यति कृषक चाहिँ मार्नु परिन्थेन, दुःख गरौँ दुःखै बारीमै फिजाउनु पर्छ।
4: मुलाको मूल्य नपाउँदा छतर जोरपाटी गाउँपालिकाका करिब 3,000 किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले करिब 20 रोपनीमा लगाएको मुला बारीमै नष्ट गर्नु परेको छ। मुलाले मूल्य नपाउँदा किसानले करिब 2 करोड रुपियाँ भन्दा बढीको आर्थिक क्षति बेहोरेका छन्। स्थानीय सरकारले उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरे पनि उत्पादन बिक्री सुनिश्चित गर्ने जिम्मेवारी संघ र प्रदेश सरकारको पनि रहेको अध्यक्ष सुब्बाको भनाइ छ।
6: यसको व्यवस्थापनको लागि छत्र जोरपाटी गाउँपालिकाले सम्भव हुने देखिन्न र सङ्घीय सरकार र प्रदेश सरकारले अन्तर्राष्ट्रिय हिसाबमा यसको मार्केटिङ गर्न सक्नुपर्छ र यसको व्यवस्थापन पाटोको अर्को उपाय के हो भन्दाखेरि यसलाई भ्यालु चेन्जमा लान सक्नुपर्छ, त्यो जिनिसलाई अर्को जिनिसमा परिवर्तन गरेर लङ ड्युरेसन टिक्ने बनाउन सक्नुपर्छ।
4: छत्र जोरपाटीमा मुला, आलु, बन्दाकोपी, काउली, भेडे खुर्सानी, इस्कुस र मटर कोसा लगायतका तरकारीको व्यवसायिक खेती हुने गरेको छ। तर वर्षेनी दोहोरिने बजार व्यवस्थापनको समस्याले किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। किसानले 5 रुपियाँदेखि 6 रुपियाँ प्रति किलोमा पनि बिक्री गर्न नसकेको मुला धनकुटा सदरमुकाममा भने 30-35 रुपियाँ प्रति किलोसम्म बिक्री भइरहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 बमोजिम आर्थिक वर्ष 2082-83 का लागि 2000

मासी चैत्र मसान्तभित्र इजाजत पत्र नवीकरण गर्नुपर्नेमा सो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायीको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामको दक्षिणी फुकोक टापु नजिक भारतीय पर्यटक बोकेको डुङ्गा पल्टिँदा 15 मृत्यु भएको छ। डुङ्गामा 32 भारतीय पर्यटक सहित चालक दल डुङ्गामा 32 भारतीय पर्यटक सहित चालक दल क्षेत्रमा आएको चरम मौसमी अवस्थाका कारण कम्तीमा 39 मृत्यु भएको बताइएको छ भने दर्जनौ नदीमा बाढी आउँदा जलाशयको बाँध फुटेको छ। चीनको पूर्वी झेजियाङ प्रान्तको वेन्झाउ शहरमा भोलि टाइफुन बावी जमिनमा ठोकिने अनुमान गरिएको छ। स्थानीय प्रशासनका अनुसार हिजो अबेरसम्ममा 887,801 सुरक्षित स्थानमा सारिएको थियो। सम्भावित बाढी नियन्त्रणका लागि राजधानी बेजिङ नजिकको मियुन जलाशयबाट पानी

0: इंधन को विकल्प छोटो दूरी को यात्रा का लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुवर फोन 9842211343 र 9814829230
2: एसएनपी कंपनी कार्यालय को अत्यंत जरूरी सूचना
3: कंपनी एन 2063 बमोजिम दर्ता भएका कंपनी को म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कंपनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कंपनी को कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909059 9550 60 359 र 9550 67 359
4: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर
5: दुबई को प्रतिष्ठित कंपनी इसादाहा कंपनी बाटा हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नु होला फाइनल अन्तर्वार्ता कंपनी को प्रतिनिधि बाटा यही असार 28 गते बिहीबार चितवन को होटल रेड कार्पेट मा हुँदैछ
4: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 9855 58 369 9846243211 र 9142076704
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
0: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
7: So lovely. मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
8: के डियर
7: आजै गएर कहाँ बस्ने हो र
8: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
9: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
10: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा
9: 7518
11: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
12: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
13: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
14: ग्रुप राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855583852 9855583852

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
1: रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिलेबाट काम गर्नु पर्यो।
0: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज। गोर्खामा दुई पुल भने निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध। बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 घाइते।
2: जीप दुर्घटना भएर 3 जनाको मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाट बैंक खाता बन्द गर्न सकिने। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष। बाढीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी, तर सुकुम्बासीको विरोध।
3: र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा केही लाग्ने भएको छ, त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था छ।
0: र हर्बो जल मार्ग सधैँका लागि खुला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी। फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवार बीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: बझाङको केदार सिउ गाउँपालिका 7 सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि 5 जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
2: जीप दुर्घटना भएर 3 जनाको मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सित घाइते भएको छ। चिकित्सित घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यु गर्न खोजिरहेछौँ। तर समस्या के भयो भने त्यो एकदम माथि 8,000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोटि हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यु गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घन्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घन्टा जतिमा एम्बुलेन्स र डक्टरको टोली पनि पुगेका छ।
5: जीप दुर्घटनाबाट करिब 300 जीप सडकबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिउ 7 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिउ 7 देव बहादुर धामी, दुर्गाथली 6 झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत,

0: देवबहादुर जागरी वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आइसियूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भने उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यो सँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ हामीले कीर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौँ।
1: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, दौडिँदाखेरि आगो हम्किएर अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो अनि त्यसरी भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ। त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
0: अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढीका कारण गैराती करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सिआइएमसँग कुरा गर्दै बारीमा डुबेको क्षेत्रको सरसफाई सुरु भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनु भयो।
2: बर्सातको कारणले गर्दाखेरि कीर्तिपुरको राणा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ तिनीहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा चाहिँ लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन महाशाखा प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माणाधीन निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान उपभोक्ता तथा

0: सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छटके अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनु पर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यस्तै नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अध्ययन कार्यदलले कार्यदलको तत्कालीन मध्यकालीन र दीर्घकालीन उपाय सिफारिस गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यवसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेन्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इङ्ल्यान्ड तथा बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्यान्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इङ्ल्यान्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालन्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इङ्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्ग्हम पनि लयमा छन्। त्यस्तै साविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्यान्डसँग खेल्नेछ। यसअघि गैराति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साविक उपविजेता फ्रान्सले मोरोक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
1: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
2: जसरी हुन्छ उसलाई अल्मा ल्याउनुपर्छ र अल्मा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
1: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सिआइजनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा

0: का मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
1: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरुषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने, होइन बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौँ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढिराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्त्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफै भित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
2: हजुरले यो भन्दै गर्दाखेरि आत्महत्या गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ सङ्केतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
1: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौँ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा म्यासेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनु पर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठुला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिराखेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर?
3: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेको छु।
0: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि। क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथ मा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

0: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब अनिवार्य विशेष। डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौँ।
4: थिएटरमा भनेपछि त सुरुमा त त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेछ। त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो।
5: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै सङ्घर्षहरू गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
4: थिएटर त म कसैलाई पनि नभनिक नै आऊ, मैले अरामनगरमा जागिर पाएँ भनेर त्यस्तरी आएको म। खास
5: त्यसो किन गर्नु पर्यो?
4: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइसकेको थियो, मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने। अब म थिएटर गर्छु भनौँला रे, अब म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्ने कुरा भएन नि त, जहाँ पनि टिक्न सक्दैन भने
5: के काम गर्नु? पैसाभन्दा अगाडि चाहिँ थिएटरमा आउनुभन्दा अगाडि
4: ट्युसन पढाउनुदेखि लिएर स्कुल पढाउनुदेखि लिएर एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानै थिएँ काम गर्नु
5: रुचि लागेन त्यो काममा।
4: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने होइन, छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर फिल्ड।
5: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि, जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
4: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म सङ्घर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या? त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे। जस्तै हजुर अब हाम्रै कुरा गर्दै गर्दा, ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्ष म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेको छु। मान्छे त 16 वर्षमा त त्यस्तै उस्तै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ, 16-17-18 वर्ष कति वर्षमा होइन,
5: सरकारी जागिरमा गयो भने पेन्सन
4: भइसक्छ नि त। भनेको त्यति लामो समयसम्म पनि तपाईँ सङ्घर्ष गरिरहनुपर्छ, अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या। जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि, अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ टिकिरहेछौँ होइन। सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ, अनि त्यो सङ्घर्ष धेरै चाहिँ झेल्नै सक्नुहुन्न क्या। अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ, सुरुमै यस्तो होला कि भनेर, अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ।
5: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद। एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो, साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन, अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त, यति नै आउँछ।
4: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या, त्यो चिरेर यति धेरै कम्पिटिसन छ, तपाईँ त्यो सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या। अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भयो भनिन्छ नि, तर त्यो त्यो त्यो ठाउँमा पुग्नु त्यत्तिकै त्यो एकदमै गाह्रो छ क्या, खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ।
5: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन, थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनेरि अभिनय हुन्छ होइन, तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुनौ न कस्तो हुँदो रहेछ कस्तो लाग्यो त्यहाँ गइसकेपछि कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ
4: म त खासमा त अहिले पनि मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के जोडिँदाखेरि
5: अहिले त रेखा थापा हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो
4: होइन थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या जस्तै
5: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्त हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त
4: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूले पनि उहाँहरूलाई पनि थाहा होला तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्यो गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरहेको हुन्छ होइन भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन त्यो कोर्स हाम्रो क्लास सक्यो क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या रेगुलर हामी 7:30 to 5:30 हामी थिएटरमै बस्ने हो क्या त्यहीँ गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने अब दाई दिदीहरू को हुनुहुन्छ होइन को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गराउनु भएको छ भने तपाईँ मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कन्ठ गरेर 1 महिना दिएको छ अनि कन्ठ भइहाल्छ भने गर्नु नि पर्छ त्यो उसको काम हो नि त उसले गर्छ होइन तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जे जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
5: असलको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन
4: लाइभ नै हो
3: बझाङको केदारसुङ गाउँपालिका 7 को सुङ्गुरे क्षेत्रमा भएको जीव दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन अहिले घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ 3 दिनमा आत्मदाहबाट 2 जनाको मृत्यु 1 को उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन् नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ गोर्खामा भने 2 पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कारवाही गर्ने भएको छ तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ बझाङमा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन् अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ बाढीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ र हर्मो जलमार्ग सधैँका लागि खुला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान 2 वटा खेल हुँदैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: बझाङमा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु, 10 जना घाइते। खराब मौसमका कारण उद्धारमा समस्या, हेलिकप्टर दोस्रो पटक पनि अवतरण हुन सकेन।
0: होल्डिङ सेन्टरमै बाढी पसेपछि सुकुम्बासीको बिचल्ली। दुर्घटनापछि उपचार खर्च नपाउँदा सुनसरीकी देवीका 2.5 महिनादेखि धरनामा।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध उजुरी आह्वान। रासपा केन्द्रीय सदस्यको नामावली पुनः संशोधन।
0: भियतनाममा ढुङ्गा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु। इरानमाथि प्रहार गर्न 1000 क्षेपास्त्र तयार रहेको ट्रम्पको भनाई।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज नर्वे र इङ्ल्यान्ड भेट्दै 19 वर्ष मुनिको महिला टी20 प्रिमियर कपमा नेपालको विजय सुरुवात।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बझाङको केदारसिंहमा भएको जीव दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। केदारसिंह गाउँपालिका 7 को सुङ्गरी क्षेत्रमा जीव सडकबाट करिब 300 मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा केदारसिंह 7 की विमला धामी, दुर्गाथली 6 की 60 वर्षीय केलादेवी महत र सोही ठाउँका 60 वर्षीय चक्र महत रहेका छन्। घाइते 10 जना मध्ये 5 जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। भौगोलिक विकटता र खराब मौसमका कारण घाइतेहरूको उपचारमा समस्या थपिएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार नेपाली सेनाको हेलिकप्टर खराब मौसमले गर्दा 2 पटक प्रयास गर्दा पनि अवतरण हुन सकेन। हाल घटनास्थलमा एम्बुलेन्स र डाक्टरको टोली समेत परिचालन गरिएको छ। अहिले स्थानीय बासिन्दा र सुरक्षा निकायको संयुक्त टोली उद्धार कार्यमा निरन्तर खटिरहेको छ।
1: गणेश नेपालीपछि आत्महत्या प्रयास गरेका आश्विन राउतको पनि मृत्यु भएको छ। काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका 45 वर्षीय राउतको पनि उपचारका क्रममा वीर अस्पतालमै मृत्यु भएको हो। प्रहरीका अनुसार राउतको पारिवारिक विवाद भएको थियो। विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर 55% जलेको थियो। अस्ति त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेशको हिजो उपचारका क्रममा निधन भएको थियो। नेपालीको शव वीर अस्पतालबाट टिचिङ अस्पतालमा महाराजगञ्जमा स्थानान्तरण गरिएको छ। परिवारले अझै शव बुझ्न मानेका छैनन्। काठमाडौँमा राइड सेयरिङ मार्फत परिवारको गुजारा चलाउँदै आएका मुगु जिल्लाको सुरु गाउँपालिका 1 का युवा नेपालीले महानगर प्रहरीको व्हील लक गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए। त्यसको भोलिपल्ट हिजो सर्लाहीको गोडैता नगरपालिका 10 का 42 वर्षीय विवेक मण्डलले पनि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर किर्तिपुर स्थित वर्ण अस्पतालमा उपचार थालिएको थियो। विवेकको अवस्था पनि जटिल रहेको बताइएको छ।
0: राज्यले नागरिकलाई आत्मदाह गर्ने परिस्थितिमा पुर्याएको भन्दै काठमाडौँमा विभिन्न समूहले विरोध प्रदर्शन जारी राखेका छन्। जनपक्षीय ट्रेड युनियन महासङ्घको अगुवाईमा आज माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ। युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो भन्ने ब्यानर सहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शन गरेका हुन्। यस्तै आत्मदाहको प्रयासपछि ज्यान गुमाएका नेपालीको न्यायको माग गर्दै उनका आफन्तले पनि वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागी सड़कमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेला धकेल भएको थियो। नेपालीको घटनापछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी सड़कमा कम देखिन थालेका छन्, जसले गर्दा राजधानीका मुख्य व्यापारिक क्षेत्रहरूमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढेको छ। यसअघि नगर प्रहरीले नियमित रूपमा सड़क किनारमा हुने जथाभावी पार्किङ नियन्त्रण गर्दै आएको थियो। तर घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइरहेकाले नगर प्रहरीको फिल्ड उपस्थितिमा कम आएको बताइएको छ।
1: यसै गरी कमन जेन्सी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याइए देशव्यापी सड़क आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जारी प्रेस विज्ञप्तिमा संगठनले सरकारको सय दिने कार्यकाल जनअपेक्षा अनुसार हुन नसकेको आरोप लगाएको छ। जनताको पक्षमा ठोस काम गर्न नसकेको सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप र कर्मचारीलाई दबाब दिने काम भइरहेको दावी विज्ञप्तिमा गरिएको छ। संगठनले मुगुका युवा गणेश नेपालीको आत्मदाहप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कारवाही, मृतकलाई उचित सम्मान र परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस विषयमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई पनि गैर जिम्मेवारपूर्ण भएको आरोप लगाएको छ।
0: पछिल्ला तीन दिनमा भएका तीनवटा आत्मदाहका घटना र प्रयासले नेपाली समाजमा बढ्दो निराशा, मानसिक स्वास्थ्यको चुनौती र राज्यप्रतिको घट्दो विश्वासलाई फेरि एकपटक सतहमा ल्याएको छ। यी घटनापछि आत्महत्या रोकथाम र गम्भीर जलन उपचारको अवस्थामाथि चासो बढेको छ। एक सामग्री सहकर्मी माधव तिमल सैनाबाट।
3: जलनबाट निको हुनुभएका नेपाली कंग्रेसका नेता चन्द्र भण्डारीले राज्यले जलन उपचारलाई प्राथमिकता नदिएको बताउनु भएको छ। घरमै खाना पकाउने ग्यास लिक भएर लागेको आगोबाट भण्डारीले आमा गुमाउनु भएको थियो। भारतमा तीन महिनाको उपचारपछि सामान्य अवस्थामा फर्काउनुभएका भण्डारीले स्वदेश आएदेखि जलन उपचारलाई प्राथमिकता दिनुपर्ने आवाज उठाउँदै आउनु भएको छ। त्यसपछि आफ्नै पार्टी सरकारमा जाँदा समेत भनेअनुसारका काम नभएको उहाँको गुनासो छ। अहिले पनि भण्डारी राज्यले जलनमा परेकालाई उपचार गर्ने व्यवस्था गरे पनि अस्पताल बनाउन प्रयत्न नगरेको बताउनुहुन्छ।
4: तर नेपालमा न सरकार पनि त्यस्तो इन्ट्रेस्टै छ, न निजतापट्टि हुनुहुन्छ, न मान प्रतिष्ठा सम्मानको कुनै कुरा देखिन्छ, त्यस्तो देखिँदैन। त्यस कारण यसलाई हामीले केही न केही गरी प्रयासहरूलाई परेका व्यक्तिहरू जलाउनु परेकालाई औषधि गर्ने त व्यवस्था गऱ्यौँ, तर हस्पिटल बनाउनका निम्ति ठुलो प्रयत्न भएको छैन।
3: पछिल्ला घटनालाई लिएर विपक्षी दलले संसदमा सरकारमा विरोध गर्ने मसला बनाएका छन्। आम नागरिकले पनि सामाजिक सञ्जाल मार्फत विरोध जनाइरहेका छन्। मृतकका आफन्त र केही अभियन्ताहरूले सड़क आन्दोलन गरिरहेका छन्। काठमाडौँ महानगरका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र हिजो सरकारमा नहुँदा अहिलेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले यही प्रकृतिका घटनाबारे दिएका अभिव्यक्ति अहिले भाइरल बनाइएको छ। गृहमन्त्री सुदन गुरुङले संसदमा हिजो दिएको गैर जिम्मेवार अभिव्यक्तिको पनि आलोचना भइरहेको छ। राजनीतिक विश्लेषक डाक्टर विष्णु दाहाल भने आत्मदाहका घटनालाई केवल सरकारको असफलतासँग मात्रै जोडेर हेर्न नहुने बताउनुहुन्छ।
5: यसको जिम्मेवारी नैतिक जिम्मेवारी चाहिँ पोलिटिसियनको हुन्छ, सिस्टमको हुन्छ, होइन? तर यो अहिले समाज बिगार्न त राजनीतिमा त छोरालाई विदेश पठाउन, यो देशमा सुविधा हुनाहुँदै उसको स्वतन्त्रताको लागि घर पठाउन, घर धितो राख्ने, अनि दुईजना परिवारलाई पाँच तल्ला घर बनाउने, एउटा एउटा घरमा तिनजना मान्छे सातवटा मोटरसाइकल किन्ने त कसको छ? राज्यको भूमिका मात्र छ र छैन नि, समग्र कम्पोनेन्टहरूको एकीकृत रूप हो र
3: आत्मदाह अर्थात् आत्महत्या गर्ने संख्या हरेक वर्ष जसो बढ्दो क्रममा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष 7,00,000 मानिसले आत्महत्या गर्छन्। तीमध्ये 77% आत्महत्या निम्न र मध्यम आय भएको देशमा हुन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2023-24 7,223 आत्महत्या गरेका थिए, अर्थात् औसतमा दैनिक करिब 20 ज्यान गुमाएका थिए।
0: यसै सन्दर्भमा हामीले किर्तिपुर स्थित वर्ण अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्रकारले नेपालमै गम्भीर जलन भएका बिरामीको उपचार सम्भव छ कि छैन भनेर सोधेका छौँ।
6: वन भन्नु बित्तिकै नि यति पर्सेन्ट भनिदिन्छ कि वन चाहिँ कस्तो छ भने भएको दिन भन्दा सेकेन्ड डे थर्ड डे पछि बल्ल समस्या हुने हो कि वनमा चाहिँ मेन चाहिँ, होइन? अब समटाइम्स चाहिँ कस्तो हुन्छ भने अब इनहेलेसन छ तर वनको 20% मात्र भए पनि जटिलता आउँछ कि चाहिँ इनहेलेसन इन्जुरी छ भने इलेक्ट्रिक बन छ भने त्यसमा अब 80% एकदमै सेफली एकदमै ठिक छ बन भन्ने नि चाहिँ सिरियसमै जान्छ कि बन केस भनेको चाहे त्यो 10-15 भनेपछि बिलो 20 एभ हुनु बित्तिकै नि एउटा बढ्दै जान्छ कि अब त्यो बन हुनु बित्तिकै प्राथमिक उपचार कतिको भएको छ त्यसमा पनि डिपेन्ड हुन्छ होइन त्यसमा त्यसले गर्दाखेरि जज गर्न सकियो कि प्राथमिक उपचार एकदमै फास्ट पाएको छ भने चाहिँ अब मोरलेस हाम्रो अब अहिले चाहिँ पेसेन्ट हेरेर उसको एज फ्याक्टर पनि हुन्छ उसको एज सँगसँगै अरू कोमोर्बिडिटिजको कन्डिसन पनि हुन्छ होइन अब अहिले 60 पनि भएकोहरू चाहिँ छ हाम्रोमा
7: धेरै जसो गम्भीर जलन भएका बिरामीहरूलाई थप उपचारका लागि भारत लैजानुपर्ने बाध्यता देखिन्छ होइन जस्तो नेपालमै उपचार सम्भव नहुनुमा के के कमी
6: नेपालमै होइन उपचार सम्भव नभएको चाहिँ म हामीले चाहिँ भन्दिनँ होइन हाम्रोमा चाहिँ सक्दो हाम्रोमा चाहिँ अब आई थिङ्क यो होल नेपालमा प्लास्टिक सर्जनको मेन टिम भन्यो भने कि त्यो अस्पताल लाग्छ मलाई अब हाम्रो टिमले चाहिँ प्लास्टिक सर्जनको टिमहरूले चाहिँ प्रपोज सक्दो अब मेन चाहिँ कस्तो हुन्छ भने प्रब्लम चाहिँ स्किन ग्राफको कुरा हुन्छ कि बर्नमा चाहिँ अरू मेडिक अरू जस्तै अरू डिजिजहरू बर्नमा यही छ कि बर्नमा चाहिँ जस्तै ट्रिटमेन्टहरू मेन भनेकै त्यो एक्सन गर्यो ग्राफ गरिहाल्नुपर्छ कि जति फास्ट स्किन ग्राफ गर्यो पेसेन्टको चाहिँ म उसको बाँच्ने पर्सेन्टेज बढ्दै जाने हो कि जलनमा चाहिँ कति हामी कहाँ आउने चाहिँ प्रब्लम कति छ भने धेरै जलनमा आउँछ कि अब स्किन ग्राफकोमा प्रब्लम आयो कि अब स्किन ब्याङ्कमा पनि स्किन डोनेसनहरू कमी छ स्टिल अब एवेरनेस त एकदमै गरी नै राखेको छ हाम्रो टिमले होइन तर स्टिल स्किन डोनेसन चाहिँ कमी छ कि नेपालमा चाहिँ स्किनको प्रब्लम भयो कि अब जस्तै इन्डियाबाट त्यो माग्नु भनेको एकदम एक्सपेन्सिभ कि एकदम एक्सपेन्सिभ त्यो होइन प्रब्लम त्यो भयो कि अब भनौँ न अब एभर 40 भन्नु बित्तिकै नै त्यो जुन जलन भएको व्यक्तिको छाला राख्ने अब लिन आउने कमी हुँदै जान्छ स्किन पाएको भयो स्किन एकदम स्किन ग्राफ गर्नु पायो भने चाहिँ व्यक्तिको जलनमा चाहिँ बाघ मामला चाहिँ बढी देख्ने भयो कि त्यसमा चाहिँ
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
8: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको
10: बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्था बारे जानकारी राखौं नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौं बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा चेक जारी गर्दा गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा मौज्दात प्रमाणित गर्दा ब्यालेन्स सर्टिफिकेट खाता सञ्चालन गर्दा खाता बन्द गर्दा स्टेटमेन्ट दिँदा विप्रेषण रकम खातामा जम्मा गर्दा एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ अहिले भनिएका बाहेकका अवस्था ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन सचेत ग्राहक सुरक्षित ब्याङ्किङ नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
1: काठमाडौँका सुकुम्बासीहरूलाई स्थानान्तरण गरी राखिएको किर्तिपुरको सुन्दरी घाट होल्डिङ सेन्टरमा मध्यरातमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको विचल्य भएको छ 15 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने गरी सरकारी प्रतिबद्धता अनुसार सारिएका परिवारहरू 3 महिना बितिसक्दा पनि अझै असुरक्षित स्थानमै रहेका छन् सोही विषयमा कीर्तिपुर सेन्टरकी कमला तामाङले सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले सुकुम्बासी परिवारबारे सरकार पूर्ण रूपमा बेखबर रहेको गुनासो गर्दै उचित बसोबासका लागि सरकारसँग माग गर्नुभएको छ। माग सम्बोधन नभएसम्म बसिरहेको ठाउँ नछोड्ने बताउनुभयो।
11: हामी बुवामा जान लागेको छ, यहाँ वातावरण नै छैन, सबै बिग्रेको छ। त्यति लिएको पानी छ, हामी सामान निकाल्दैछौँ। त्यहाँ चाहिँ मान्छे भातमा टिका लगाउँदै चाहिँ मान्छेले अब त्यही ठाउँ पानी लागेको छ, आज बाटो त भयो। समाधान भएन भने ठाउँ छोड्दैन हामीलाई। अब
1: त्यस्तै भक्तपुरको खरीपाटी सेन्टरका पवन गुरुङले पनि सरकारको व्यवस्थाबारे प्रश्न गर्नुभएको छ। उहाँले सरकारले सञ्चार माध्यममा व्यवस्था भइरहेको छ भन्ने समाचार सुनिएको भन्दै अर्थात् यथार्थ अर्कै भएको गुनासो गर्नुभयो।
12: सरकारले त सबैले सुन्झाकै हो त नि, व्यवस्था गर्नु भनेको हो, हामी त्यही भन्ने हो, कहाँ सबैले गर्ने कहाँ हो, ती अत्तोपत्तै छैन, अत्तोपत्तै छैन, व्यवस्था गर्ने पनि अत्तोपत्तै छैन। गाडीबाट आउँदैछ, गाडी सन्नाट्छन्, ट्रकबाट आउँदैछ, कितिपुरबाट आउँदैछ भनौँ न, मिठो खाइसके।
1: सुकुम्बासी व्यवस्थापनको जिम्मा लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले भने बाहिर आए जस्तो हल्ला सही नभएको दावी गर्नुभएको छ। उहाँले बाढीका कारण असहज परिस्थिति उत्पन्न भएपछि 56 जनालाई खरीपाटी र बोडे स्थित सेन्टरमा सुरक्षित रूपमा सारेको राहत रकम लिएका 35 र निवेदन नदिएका 27 जना गरी कोही आफन्त कहाँ र कोही सेन्टरमा व्यवस्थित गरी बसिरहेको बताउनुभयो। अध्यक्ष भाटले सरकारी टोली अहिले पनि ग्राउन्डमै खटिएर प्रभावितहरूको घाँस बाँसको थप बन्दोबस्त मिलाउन लागि परेको बताउनुभयो।
13: अनि 27 जना चाहिँ निवेदन नदिएको थियो, यहीँ बसिराख्नु भएको होइन, त्यो त्यो परिवारहरू मध्ये 56 जना हामीले खरीपाटी र बोडे गरेर दुईटा ठाउँमा चाहिँ रिलोकेट गर्यौँ। सरकारले गरिरहेको सरकारको सबै निकाय खटेर गरिरहे, ग्राउन्डमै छौँ हामी, अहिलेसम्म पनि यहीँ छौँ।
1: उहाँले पूर्जा वितरणको थप प्रक्रिया बारे भने भूमि व्यवस्था मन्त्रालयमा बुझ्नुपर्ने तर्क गर्नुभएको छ।
0: दुर्घटनापछि उपचार खर्च नपाएर छटपटिनु भएकी सुनसरीको इनरुवा नगरपालिकाकी 29 वर्षीय देविका खनाल 2.5 महिनादेखि माइतीगरम मण्डलामा अनसनमा हुनुहुन्छ। खनाल 1.5 वर्ष अघि 2081 फागुन 22 गते कामबाट घर फर्किँदै गर्दा दुर्घटनामा पर्नु भएको थियो। इनरुवा नगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष सुमन थापा र नगरपालिकाका प्रमुख सवार गाडीको ठक्करबाट खनाल घाइते हुनुभएको हो। दुर्घटनापछि वडा अध्यक्ष सहितका यात्रु फरार हुँदा अचेत अवस्थामा रहनुभएकी खनाललाई स्थानीयले अस्पताल पुर्याएका थिए। उपचाररत पीडितलाई भेट्न वडा अध्यक्ष थापा 500 दिनमा अस्पताल पुगेका थिए, तर उपचारको सुरुवाती चरणदेखि नै वडा अध्यक्षले अस्पतालको खर्च दिन आनाकानी गरेको पीडित महिलाको आरोप छ। दुर्घटनापछि उपचारमा लापरवाही र शास्ति भोग्नु परेको उहाँले सुनाउनुभयो।
14: 11 दिनमा मलाई जबरजस्ती डिस्चार्ज गर्ने कुरा गर्नुभयो। मैले भने अलिकति मलाई सहज होस्, मेरो घरमा गएर पनि केयर गर्ने मान्छे कोही छैन, मेरो यो धेरै गाह्रो छ, आइसियुमा बस्ने अवस्था छ, त्यही पनि मलाई आइसियुमा राख्नु भएको छैन। त्यो अवस्था हुँदा पनि तर मलाई जिउँदो लास बनाएर छोडेर उपचारमा पनि 11 दिनमै जबरजस्ती डिस्चार्ज गर्ने खोज्नेपछि त्यो त अन्याय नै भयो नि त। त्यहाँबाट म हस्पिटलबाट 11 दिनमा म डिस्चार्ज भएन, नभइसकेपछि डक्टरसँग मिलोमत गरेर 3 दिन दबाई रोका गरिदिनु भयो। 3 दिन दबाई रोका भइसकेपछि मलाई धेरै गाह्रो भयो, बाहिरको फार्मेसीबाट दबाई लिइराखेको थियो, उहाँले फेरि अर्को फार्मेसीबाट दबाई युज गर्न थालिदिनु भयो। 3 दिन दबाई रोका भएर 4 दिनको दिन दबाई युज गर्दाखेरि मलाई अल्टर दबाई युज भयो, 21 दिन बसेँ, 22 दिनको दिन डिस्चार्ज हुने भयो। अब नानीको एक्जाम आएको थियो त्यति बेला, उसको 21 दिन बसेँ, 22 दिनको दिन डिस्चार्जको कुरा हुने आयो। डिस्चार्जको कुरा आउँदाखेरि उहाँले पैसा तिर्न मान्नु भएन हस्पिटल।
0: प्रहरी प्रशासनले सुरुमा राजनीतिक दबावका कारण जाहेरी लिन समेत अस्वीकार गरेको उहाँको आरोप छ। प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतको आदेशपछि मात्र प्रहरीले जाहेरी दर्ता गर्दै आरोपी विरुद्ध पक्राउपूर्जित जारी गरेको थियो। अदालतको आदेशपछि आरोपी पक्राउ परे पनि राजनीतिक पहुँचका कारण उनलाई हिरासतमा समेत सहुलियत दिएको पीडित खनालले बताउनुभयो।
14: उच्च अदालतमा गएर मुद्दा हालिसकेपछि 22 गते पक्राउजी आएको, पक्राउनु भएन, एकैचोटि 26 गते पक्राउनु भयो। त्यसो गर्न पाउँछ, एउटा पीडित माथि अन्याय गर्न पाउँछ। त्यहाँबाट पक्राएर 11 दिन बस्नु भयो होइन, 11 दिन बस्दा पनि दिउँसो पुलिस प्रशासनमा बस्ने, हिरासतमा बसेको बनाएर तर बेलुका घर जाने, किन त उहाँसँग एउटा काङ्ग्रेस पार्टीको हुनुहुन्थ्यो। म पार्टीको सरकार भएन तर एउटा काङ्ग्रेस पार्टीको व्यक्ति त भयो नि त अपराधी।
0: उक्त दुर्घटनाका कारण पीडित खनालको दाहिनेपट्टिको कम्मर मुनिको भाग नचल्ने भएको छ। हालसम्म उहाँको 5 पटक शल्यक्रिया भइसकेको छ। दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने पीडित देविकामाथि अहिले उपचार खर्च बेहोर्नका लागि विभिन्न ठाउँबाट चर्को ब्याजमा ऋण लिनु परेको कारण गम्भीर आर्थिक समस्या संकटमा आइपरेको छ। दुर्घटनाका कारण अपाङ्गता भएको उल्लेख गर्दै उहाँले उपचार खर्च क्षतिपूर्ति र दोषीमाथि कानूनी कारवाहीको माग गर्नुभएको छ। स्थानीय तहदेखि विभिन्न निकायमा न्यायको खोजी गर्दा सुनवाई नभएपछि संघीय सरकारको ढोका घसघच्याउन माइती घर आउन बाध्य भएको उहाँले सुनाउनुभयो।
15: बरबर स्थानीय निकायसम्म ढोका ढकढङ्गाउँदा पनि मलाई दबाउन खोज्छ भने ठिक त्यति बेला नयाँ सरकारहरू आउनुभयो नि त बहुमतले जितेर। अब चाहिँ मलाई पक्कै हिजो त पुरानो सरकार थियो, पैसामा बिएको, पैसामा दुनियाँ भ्रष्टाचार गरेर कमाएको पैसामा सबैलाई किन्यो, तर अहिलेको सरकारले त न्याय दिनुहुन्छ भनेर म सडकसम्म आइपुगेँ।
1: संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरुद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते वर्ष को संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
0: यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जवारा कायम हुनुहुन्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ। रासपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको हो। यसअघि चितवनमा सम्पन्न रासपाको महाधिवेशनपछि प्रकाशित मत परिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो। तर पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै बास्तोला हटाएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

Kickers Bonus Pound. मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: ढुक्क होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दैलेखमा गाडी दुर्घटनामा परि बेपत्ता सहचालकको शव 9 दिनपछि आज फेला परेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउँका गाडीका सहचालक अन्दाजी 31 वर्षीय रामप्रसाद सुवेदीको शव असामको तुर्माखात गाउँपालिका 2 जमगडा स्थित कर्णाली नदीमा फेला परेको हो। दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवण कुमार विश्वकर्माका अनुसार आज बिहान 7 बजेतिर नदी किनारमा फेला परेको शवको शनाखत उनका बुवाले दिउँसो 3 बजेतिर गरेका थिए। प्रहरीले दिएको विवरण अनुसार उक्त दुर्घटनामा परि बेपत्ता 5 जनामध्ये गाडीका चालक तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता चालक र आज मृत फेला परेका सहचालक सहोदर दाजुभाइ हुन्।
3: ताङको घुराई उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज घुराही 15 का वडा सदस्य लेखनाथ बुढाथुकी उत्तमले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मदया पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथुकीले बोहराको शरीरमा मोबिल खुवाइदिएका हुन्।
4: एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले प्रशिक्षार्थीलाई दिने भत्ता सम्बन्धीको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। आज एमबीबीएस तथा बीडीएस इन्टर्न सङ्घर्ष समितिको अगुवाईमा उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिनु परेको सङ्घर्ष समितिका सह संयोजक विकास कुमार शाहले बताउनुभयो। शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड 75% पुर्याउने निर्णय गरेको थियो। अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले निर्णय गरेको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा डुङ्गा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु भएको छ। आज भियतनामको फो क्योब टापु नजिकै 32 जना यात्रु सवार डुङ्गा पल्टिँदा 15 जनाको मृत्यु भएको हो, जसमध्ये धेरैजसो भारतको तेलङ्गाना र आन्ध्र प्रदेशका पर्यटक थिए। डुङ्गामा 4 जना चालक दलका सदस्य सहित जम्मा 36 जना सवार थिए। 21 जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले उच्च छालहरूले दुर्घटना निम्त्याएको हुन सक्ने बताएका छन्। डुङ्गा पल्टिँदा पर्यटकहरू डुङ्गा मुनि फसेका थिए।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको बताउनु भएको छ। इरानलाई लक्षित गरी प्रहार गर्न 1,000 क्षेपास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। उहाँले इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको हो। यदि इरानी सरकारले व्यक्त गरेका अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरे त्यसको लगत्तै 1,000 थप क्षेप्यास्त्रहरू प्रहार गरिने उहाँले बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज अमेरिकाको मियामीमा नर्वे र इङ्ल्यान्ड भेट्दैछन्। खेल नेपाली समयअनुसार आज राति 2:45 सुरु हुनेछ। विजेता टोलीले सेमी फाइनलमा स्थान पक्का गर्नेछ। दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम 8 पुगेका हुन्। विश्वकप फुटबलका 2 उत्कृष्ट फरवार्ड एर्लिङ हालान्ड र ह्यारी केनको भिडन्तको रूपमा समेत हेरिएको यो बहुप्रतीक्षित खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। हालान्डले प्रतियोगितामा 7 तथा केनले 6 गोल गरिसकेका छन्। एकातिर हालान्डको नेतृत्वमा रहेको नर्वेको आक्रमण र 3 लाइन्सको डिफेन्स बीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ। हालान्डले पनि यस खेलमा इङ्ल्यान्डलाई दबाव हुने बताइसकेका छन्। हालान्डका लागि आज विश्वकप क्वार्टर फाइनल केवल अर्को खेल होइन, यो उनको जन्मभूमि इङ्ल्यान्ड विरुद्ध आफ्नै देश नर्वेका लागि इतिहास रच्ने अवसर पनि हुनेछ। इङ्ल्यान्डका कप्तान केनले नर्वेका हालान्ड एक मेसिन भएको बताएका छन्। म्याच अघिको पत्रकार सम्मेलनमा केनले हालान्ड अविश्वसनीय रहेको बताएका हुन्। हालान्डको फिनिसिङ उच्चतम स्तरको छ भन्ने उनको गोल गर्ने रेकर्डले आफै बोल्ने उनको भनाइ छ। एर्लिङ र आफू पूर्ण रूपमा फरक खेलाडी भएको पनि केनले उल्लेख गरेका छन्। नर्वेका युवा विङ्गर एन्टोनियो नुसाले पनि इङ्ल्यान्डका लागि चुनौती पेश गर्न सक्नेछन्। ब्राजिल विरुद्ध पहिलो हाफपछि बाहिरिए पनि नकआउट चरणमा हालान्ड बाहेक गोल गर्ने उनी एकमात्र नर्वेली खेलाडी हुन्। इङ्ल्यान्डका डिफेन्डर जारेल कोन्साह नर्वे विरुद्धको म्याचमा उपलब्ध हुने छैनन्। मेक्सिको विरुद्ध प्री क्वार्टर फाइनलमा रातो कार्ड सामना गरेपछि उनलाई दुई खेलमा निलम्बन गरिएको छ। यस्तै रिस जेम्स पनि ह्यामस्ट्रिङकै कारण खेल्नेमा शंका छ। इङ्ल्यान्डको टोली केनकै भरमा मैदानमा उत्रनेछ। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले यस विश्वकपमा पहिलो पटक क्वार्टर फाइनल पुग्दै इतिहास रचिसकेको छ। त्यसमा पनि पाँच पटकको च्याम्पियन ब्राजिललाई हराएपछि नर्वेको चर्चा अहिले चुलिएको छ। अर्कोतर्फ सन् 2018 सेमी फाइनल पुगेको इङ्ल्यान्ड हालान्डलाई रोक्दै 8 वर्षपछि फेरि सेमी फाइनल पुग्ने दाउमा हुनेछ। दुई टोली बीच विश्वकपमा पहिलो पटक खेल हुन लागेको हो। इङ्ल्यान्ड विरुद्ध नर्वेले पछिल्ला चार खेलमा गोल गर्न सकेको छैन। हेड टु हेडमा इङ्ल्यान्डले 7 खेल आफ्नो पक्षमा पारेको छ भने नर्वेले 2 खेल जितेको छ।
4: र एसएससी अन्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियाको क्वालालम्पुरको बायोमास क्रिकेट ओभलमा भएको पहिलो खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि यो पटक।
4: बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 10 जना घाइते। खराब मौसमका कारण उद्धारमा समस्या, हेलिकप्टर दोस्रो पटक पनि अवतरण हुन सकेन।
3: होल्डिङ सेन्टरमै बाढी पसेपछि सुकुम्बासीको बिचल्ली, दुर्घटनापछि उपचार खर्च नपाउँदा सुनसरीकी देवीका 2.5 महिनादेखि धरनामा।
4: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध उजुरी आह्वान, रासोपा केन्द्रीय सदस्यको नामावली पुनः संशोधन।
3: भियतनाममा डुङ्गा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु, इरानमाथि प्रहार गर्न 1000 क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाई।
4: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज नर्वे र इङ्ल्यान्ड भेट्दै अन्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय सुरुवात।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
5: सिंगो नेपाल र सारा नेपालीको आवाज।

0: स्वदेश एफएम 93.2 MHz।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
1: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653773687।
4: माडीवासीहरूका लागि खुसीको खबर।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459664977 र 98020-35212।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-6353, 98550-7061 र 98550-7053।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
11: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइरोइड एवं मुटु रोग सहितको ICU सेवा,
10: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
10: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
9: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564-93-7038, मोबाइल 98550-88002।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् OPD सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-5188-553, 5189-553।

मा प्रमुख समाचार। बझाङको सुंगरेमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 12 जना घाइते। विपद सम्बन्धी घटना र उद्धारको जानकारी दिन 77 जिल्लामा नै हटलाइनको व्यवस्था। बजारमा मलको कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल जानकारी दिन कृषि मन्त्री गीता चौधरीको आग्रह। भियतनामको फुकुओक टापु नजिक भारतीय पर्यटक बोकेको डुङ्गा पल्टिँदा 15 जनाको मृत्यु र फिफा विश्वकप फुटबल अन्तर्गत सेमी फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र नर्वे बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। बझाङ जिल्लाको सुंगरेमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। केदारसिउँ गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सिमानामा पर्ने काँडाचौरबाट चुवापन गइरहेको जीप सुंगरे भन्ने ठाउँमा आज दिउँसो सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली 6 च्यावनकी केलादेवी धामी, सोइस्थानका चक्र महत तथा केदारसिउँ गाउँपालिका 7 की विमला देवी धामी छिन्। दैलेखको साङ्गे तडा गाडी दुर्घटनामा चालकको शव 9 दिनपछि फेला परेको छ। चालक तुलाराम सुवेदीको शव आज बिहान अछामको तुर्माखाँद गाउँपालिका 2 जमगडा स्थित कर्णाली नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। यही असार 18 गते बिहान सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका 7 स्थित कर्णाली राजमार्गको साङ्गे तडा क्षेत्रमा दुर्घटना भएर खसेको थियो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी उल्लेख गर्नुपर्नेछ। काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आफ्नो निवासमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजारमा मलको कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न सरकार सबैलाई आग्रह गर्नुभएको छ। किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे आज चितवनमा संवाद गर्दै उहाँले कृषि क्षेत्रमा मलको कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता

0: तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि
1: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि,
2: कन्फ्युज हुनु पर्दैन।
0: राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वतः राउटिङ हुने व्यवस्था मिलाइएको छ। कोशी प्रदेशकै तरकारीको राजधानी भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका मूला उत्पादक किसान उत्पादन प्रशस्त भए पनि

0: पालिकाका मुला उत्पादक किसान उत्पादन प्रशस्त भए पनि पालिकाका मुला उत्पादक किसान उत्पादन संघ र प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ।
1: यहाँका अधिकांश किसानको अवस्था उस्तै छ।
2: माथि यहाँबाट लानलाई दुई चार बडा लाँदा ढुवानी खर्चै धेरै लाग्छ अनि

0: तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119-32811 र 98653-73687।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
8: हेलो आयन, के छ?
9: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ हरि माडीतिर? हाम्रो नेपालमा
8: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
9: भिडियो अन गर न यार।
8: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
9: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
0: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गर्ने वा गराउने व्यवसायमाथि कसुर दोहोरिएको आधारमा क्रमशः कडा कारवाही गर्ने व्यवस्था गरेको छ। नगरपालिकाको 18 नगरसभाको तेस्रो बैठकले पारित गरेको बजार अनुगमन सम्बन्धी विधेयक 2083 को दफा 10(1) ले गरेको व्यवस्था अनुसार पहिलो पटक कसुर गर्नेलाई 2000 देखि 10,000 रुपियाँसम्म, दोस्रो पटक 10,000 देखि 20,000 रुपियाँसम्म र तेस्रो पटक 50,000 रुपियाँ जरिवाना गरिनेछ। यस्तै दफा 19 सम्बन्धी कसुरमा पहिलो पटक 5,000 देखि 10,000 रुपियाँसम्म, दोस्रो पटक 25,000 रुपियाँ जरिवाना र तेस्रो पटक व्यवसाय अनुमति रद्द गरी 50,000 रुपियाँ जरिवाना गरिने व्यवस्था गरिएको छ। पालिकाले कुल बेरोजी रकम मध्ये अनियमित रहेका करिब 9,48,00,000 रुपियाँ नियमित गरी फर्सुटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने निर्णय गरेको छ। शनिबार सम्पन्न माडी नगरपालिकाको 18 नगरसभाको तेस्रो बैठकले आर्थिक वर्ष 2075-76 गत आर्थिक वर्ष 2081-82 2074 र 2079 निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालमा गरी कुल 7 आर्थिक वर्षहरूको बेरोजी सम्मरी छणका लागि पठाउने विशेष निर्णय गरेको हो। विवरण अनुसार आर्थिक वर्ष 2075-76 3,36,72,000, 2076-77 36,32,000, 2077-78 77,03,000, 2078-79 2,28,000, 2079-80 1,46,56,000, 2080-81 3,19,43,000 तथा 2081-82 29,57,000 रुपियाँ नियमित गरी कागजात तयार गरी फर्सटका लागि पठाउने निर्णय भएको छ। माडी नगरपालिकाको कुल अध्यावधिक बेरोजी रकम 48,48,13,000 रुपियाँ रहेको छ। सोमध्ये शनिबार निर्णय भए अनुसार 9,48,00,000 रुपियाँको बेरोजी फर्सट भई हटे पनि अध्यावधिक बेरोजी करिब 29 करोड आफै कायम रहनेछ। माडी नगरपालिकाको 18 नगरसभाले 109 कर्मचारी रहने गरी नगरपालिकाको संगठन शाखा उपशाखा संरचना पारित गरेको छ। नगरसभाले पारित गरेको संगठन संरचना अनुसार अब माडी नगरपालिकामा 9 शाखा रहनेछन्। शाखाहरूमा प्रशासन योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा, सामाजिक विकास शाखा, भेटनरी अस्पताल तथा पशुपन्छी एवं मत्स्य विकास शाखा, कृषि विकास शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, आर्थिक विकास शाखा, आर्थिक प्रशासन शाखा, कानून शाखा रहनेछन्। प्राय सबैजसो शाखा मातहत विभिन्न इकाई र उपशाखाहरू समेत रहनेछन्। यसैबीच नगरपालिकाले हालै कार्यरत सबै 105 करार कर्मचारीहरूको सम्झौता थप गरेको छ। नगरसभाले आगामी आर्थिक वर्ष 2083-84 लागि कार्तिक मसान्तसम्मका लागि करार कर्मचारीहरूको म्याद थप हुने गरी सम्झौता थप गर्ने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भुसालले बताउनुभयो। ऐतिहासिक एवं धार्मिक पर्यटक स्थल सोमेश्वरगढीमा महान योद्धा तथा तत्कालीन प्रधान सेनापति अभिमान सिंह बस्नेतको सैनिक प्रतिमा निर्माण भई अनावरण गरिएको छ। नेपाल एकीकरणकालीन ऐतिहासिक सैनिक आधार स्थलमा जीर्ण अवस्थामा रहेको प्रतिमालाई माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरखगढको सहकारीमा मर्मसम्भार एवं पुननिर्माण गरिएको हो। माडी नगरपालिकाकी मेयर तारा कुमारी काशी महतोको अध्यक्षता र उपप्रमुख हेम प्रसाद महतोको स्वागतमा सञ्चालित कार्यक्रम अन्तर्गत सेनाको मध्य प्रीतना उपरथी विष्णु कुमार खड्काले अभिमान सिंह बस्नेतको मूर्ति अनावरण गर्नुभएको हो। यसै गरी मेयर महतोले ढुङ्गे धाराको उद्घाटन गर्नुहुँदा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले झण्डोत्तोलन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै ढकालले ऐतिहासिक सोमेश्वरगढीको संरक्षण र प्रबन्धनमा नेपाली सेनाले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो। अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अधीनर सन्तोषी श्रेष्ठ बेपत्ता भएको 13 दिनसम्म पनि फेला परेकी छैनन्। घरबाट 14-14 निस्केकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजीका लागि परिवारले ठाउँ ठाउँमा फ्लेक्स टाँसेको छ। तनहुँ बन्दीपुर गाउँपालिका 4 घर भई गैराकोट नगरपालिका 2 बस्दै आएकी 28 सन्तोषी 14-14 साँझ करिब 8 06-00-1-1499 नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। उद्यमीलाई व्यापार व्यवसायको प्रबन्धनमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न प्रोत्साहन गरिएको छ। आइएन्त एडभाइजरी र इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युटले अमेरिका

अमेरिकी दूतावास नेपालको साझेदारीमा भरतपुरको पटिहानीमा शुक्रबार सिईओ संवाद गर्दै एआईको प्रयोग र व्यवसाय विस्तारमा प्रोत्साहन गरेको हो। वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको सड़क अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्कालै जानकारी गराउन सरकार भएका सबैलाई आग्रह गर्नुभयो। डिभिजन वन कार्यालय चितवनले वन क्षेत्रमा अवैध रूपमा काठ, दाउरा तथा अन्य वन पैदावार ओसार पसारका क्रममा बरामद भई वर्षौंदेखि व्यवहारिसी अवस्थामा रहेका सवारी साधन निलामी प्रक्रिया अगाडि बढाएको छ। निलामीबाट करिब रु 32,50,000 राजस्व संकलन हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ। राष्ट्रिय खबरहरू। बझ्याङको केदारस्यु गाउँपालिका साथको सुङ्गरे क्षेत्रमा भएको जीव दुर्घटनामा परेर 3 जनाको मृत्यु भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार दुर्घटनास्थलमा 3 जनाको मृत्यु भएको हो। यस्तै दुर्घटनामा परेर 5 जना घाइते भएको सिडिओ केसरीले बताउनुभयो। उहाँका अनुसार अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ। हामी उद्धारकै कार्यमा छौँ। घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ, उहाँले भन्नुभयो। जीव सडकबाट करिब 300 मिटर तल खसेको हो। आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पतालमा पुर्याइएको थियो। स्थित राधा स्वामी होल्डिङ सेन्टरबाट जेएनजी अभियन्ता मन्जित अन्सारी सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्सारी र सरिस्मा थापा सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। किर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि अन्सारी सहित केही अभियन्ताहरू त्यहाँ पुगेका थिए। अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताएका छन्। प्रहरीले कुटपिट र लछार पछार गर्दै नियन्त्रणमा लिएको छ। मेरो नाकबाट रगत समेत आएको छ। उनले भने उनीहरूलाई अहिले किर्तिपुर स्थित प्रहरी बिटमा राखिएको छ। वर्षापछि आएको बाढीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनर्विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढीका कारण गई राति करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखिरहेका छन्। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहे पनि त्यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको किर्तिपुर स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। केही दिन अघिसम्म काठमाडौँ महानगरपालिका नगर प्रहरी नियमित रूपमा सड़कमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेको देखिन्थ्यो। तर आत्मदाहको प्रयास गरेका र त्यसपछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ। गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपूछ गरिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेको निर्माण आयोजनाको लापरवाहीका कारण उडान सुरक्षामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। रनवे तथा अन्य संवेदनशील क्षेत्रमा निर्माण आयोजनाका सवारी साधन अनाधिकृत रूपमा प्रवेश गर्ने घटना पटक पटक दोहोरिँदा पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको आरोप विमानस्थलभित्रैबाट उठेको छ। हाल विमानस्थलमा समानान्तर ट्याक्सीवे लगायतका पूर्वाधार निर्माण कार्य जारी रहेको छ। गठन गरेका आयोग र ल्याएका कानूनी व्यवस्थाहरू अपूरा भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटर ब्याज पीडितहरू पुनः सड़क आन्दोलनमा उत्रिएका छन्। पीडितहरूले जनकपुरबाट बिहिबार शुरू गरेको पैदल यात्रा दोस्रो दिन शुक्रबार महोत्तरीको बर्दीवास आइपुगेको थियो। न्यायको खोजीमा पैदल निस्केका करिब 200 जना पीड़ित 11 दिनभित्र संघीय राजधानी काठमाडौँ पुग्ने लक्ष्यका साथ अगाडि बढ़िरहेका छन्। 18 गते बिहिबार कर्णाली राजमार्ग अन्तर्गतको संकेतडा दुर्घटनाका चालकको 9 दिनपछि शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले चालक तुलाराम सुवेदीको शव भेटिएको बताउनुभयो। उहाँका अनुसार उनको शव शनिबार बिहान 7 बजेको समयमा आसामको तुर्माखात गाउँपालिका 2 जमगढा स्थित कर्णाली नदीको किनारमा भेटिएको हो।
नेपालीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई सहित घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ। जेएनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुक मार्फत गणेश नेपालीलाई सहित घोषणा गर्नुपर्ने भन्दै छबुदे धारणा सार्वजनिक गर्नुभयो। ढुङ्गानाले

नेपालीको घटना आत्महत्या नभई आत्मदाह भएको दावी गर्दै यसलाई राज्यको नीतिप्रति गरिएको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको उनको भनाइ छ। गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले दुधराज तामाङलाई पक्राउ गरेको छ। अपराधन अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो। काभ्रेघर भएका तामाङ नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध छन्। उनी यसअघि तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत थिए। यसअघि उनलाई सिन्धुलीमा बोधिचित्तको माला लुटपाट प्रकरणमा पनि प्रहरीले पक्राउ गरेको थियो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: 박치어. 럭비 박치어. 서데이니스 박치어.
1: So this FM 93.2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: 스포츠. 서대인 스포츠.
1: 소디스 FM 리안노비토블루 2메가헤르츠.

0: 쳐. 너 비법 쳐. 서드 잉글리시 퍽 쳐.
1: 소디스 FM 3 2 메가헤르츠.

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने। रामै राजा थिए र पोसी

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: भोलि घटा कतै जानियो
1: अबु को जान्छ चिट्टाडा तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जानियो तेरो पो

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

चलाउने माया संसारे, जलाउने माया संसारे, हँसाउने माया संसारे, रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।